10.6 MHz। विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, देवघाट गाउँपालिकाले देवघाटामको पहिचान संस्कृति र भूगोललाई समेटेर स्थानीय पाठ्यक्रम लागू गरेको छ। पालिकाले पहिचान संस्कृति र भूगोललाई उजागर गर्ने उद्देश्यले गाउँपालिकाले आधारभूत तह कक्षा एकदेखि पाँच र छदेखि आठका लागि हाम्रो देवघाटामा पाठ्यक्रम चालू शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याएको छ। उक्त पाठ्यक्रम गाउँपालिकाभित्रका 35 सामुदायिक विद्यालयमा अध्ययन गराइनेछ। पाठ्यक्रममा देवघाटको ऐतिहासिक तथा धार्मिक महत्व, स्थानीय पर्यटक स्थल, जनजीवन, वनस्पति तथा यहाँका प्रजाति जात जातिकाहरूका संस्कारलाई प्राथमिकताका साथ समेटिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो। गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर पाँचका अध्यक्ष पूर्णबहादुर कुबरले शिक्षालाई जीवन उपयोगी बनाउन र देवघाटको समग्र चिनारीलाई शैक्षिक माध्यमबाट प्रवर्धन गर्न पाठ्यक्रमले महत्व राख्ने बताउनुभयो। चालू आर्थिक वर्षमा चैत्र महिनामा हालसम्मकै धेरै 2.9 खर्ब रूपियाँ बराबर रेमिटान्स भित्रिएको छ। नेपाली रूपियाँको तुलनामा अमेरिकी डलर बलियो हुँदा रेमिटान्स आप्रवाह बढ़ेको हो। केन्द्रीय बैंकका अनुसार एक अमेरिकी डलर बराबर 152 रूपियाँ पुगेको छ। पछिल्लो महिना रूपियाँ हालसम्मकै कमजोर भएको अवस्था हो। भारतीय रूपियाँ अमेरिकी डलरको तुलनामा कमजोर भएपछि रेमिटान्स सुधार आएको हो। नेपाली रूपियाँ कमजोर र बलियो हुने भारूका आधारमा हो। भारूसँगको स्थिर विनिमय दरले डलरको मूल्यमा भारूको अवस्था अनुसार रूपियाँ घटबढ हुन्छ। अन्तर्राष्ट्रिय समाचार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न अमेरिकाले अगाडि सारेका प्रस्तावबारे इरानले दिएको प्रतिक्रिया पुनः अस्वीकार्य भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाव बढ़ेको छ। इरानले पाकिस्तान मार्फत अमेरिकालाई पठाएको जवाबमा द्वन्द तत्काल अन्त्य गर्न आह्वान सहित अमेरिका र इजरायलले इरानमाथि ट्रम्प आक्रमण नगर्ने सुनिश्चितता खोजेको इरानको समाचार संस्था तिस्निमले जनाएको छ। यस्तै इरानले लड़ाईबाट खेप्नु परेको हानिको इरानले क्षतिपूर्ति पाउनु पर्ने र हर्मुजमा इरानको सार्वभौमक अधिकार कायम हुनुपर्ने माग गरेको छ। यो सँगै एसियाको बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारल 4.1% बढ़ेर $105 प्रतिब्यारल पुग्यो। गएको 28 फेब्रुअरीमा युद्ध शुरू भएपछि हर्मुज मार्गमा अवरूद्ध भएको छ। हर्मुज मार्गमा पानी जहाज मार्फत विश्वको विभिन्न ठाउँमा तेल र ग्यास आपूर्ति हुन नसकेपछि अभाव र मूल्य बढ़ेको हो। खेल समाचार, अमेरिका र स्कटल्याण्डसँगको चार खेलमा चार जित सहित नेपाल यसले उत्कृष्ट प्रदर्शन गरेको छ। अन्तिम खेलमा अमेरिकालाई 7 रनले पराजित गरेको थियो। माथिल्लो मूलपानी मैदानमा अन्तिम अभ्यास खेलमा टस हारेर ब्याटिङको निम्त पाएको नेपाल एले 49.5 ओभरमा 264 रन बनाउँदै अल आउट भएको थियो। नेपालले दिएको 265 रनको लक्ष्य विजयी लक्ष्य पछाएको अमेरिकाले 49.1 ओभरमा 257 रनमा अल आउट भयो। अमेरिकाको लागि सेहान जयसूर्याले सर्वाधिक 71 रनको पारी खेले। उनले 67 बलमा 5 चौका र 1 छक्का प्रहार गरेका थियो। बनाएर स्मित पटेलले 33 र सायन जहारिङले 41 रनको पारी खेले। साइतेज रेड्डी, मुक्का मल्लाले 16 र मिलिन्द कुमारले 11 रन बनाए। शुभम रन्जानेले 47 रन बनाउँदा त्यसपछिका ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेर नेपालका लागि शेर मल्लले उत्कृष्ट बलिङ प्रदर्शन गरे। नेपालको लागि चाहिएको अवस्थामा विकेट निकाल्दै नेपाललाई जित दिलाउन महत्वपूर्ण बलिङ प्रदर्शन गरे। उनले 7.1 ओभरमा 1 मेडन सहित 30 रन खर्चिए। 4 विकेट लिए। त्यसअघि ब्याटिङ गरेको नेपाल एको सन्दीप जोरले सर्वाधिक 111 रनको शतकीय पारी खेले। उनले 115 बलमा 9 चौका र 4 छक्का प्रहार गरेका हुन्। उनले 5 विकेट को लागि वरिष्ठ अहमदसँग 900 रनको साझेदारी बनाएका थिए। खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। त्यहाँ प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
राष्ट्रपतिद्वारा सरकारको निर्देश कार्यक्रम संयुक्त सदनमा पेश निजामती कर्मचारीलाई कुलिङ पीरियड दलमा आबद्ध भएका सेवाबाट बर्खास्त डिजिट नेपाल 2050 मनाउने सरकारको घोषणा सरकारले संसद छाडेर ल्याएका अध्यादेश र सुगमवास व्यवस्थामा उचित ध्यान नदिएको भन्दै प्रतिपक्षी दलहरूको विरोध ट्रेड युनियन बन्द गर्न बालेन सरकारको अध्यादेशमाथि सर्वोच्चको रोक राष्ट्रिय परीक्षा बोर्डको बैठक जारी एसी नतिजा सार्वजनिक गर्ने तयारी पोखरामा पौडी खेल्ने क्रममा डुबेर चिकित्सकको प्रेतीको मृत्यु इरानी प्रस्ताव अमेरिकाले अस्वीकार गरेपछि तेलको मूल्य फेरि बढ़्यो र अमेरिका र स्कटल्याण्डको सिनियर टोली विरूद्ध नेपाल एकको उत्कृष्ट प्रदर्शन

0: हवस् कमलाजीसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
4: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदायको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँटियो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460067645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
11: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
12: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
11: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
13: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
12: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
13: सोनुक सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
12: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
15: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर बेड र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टील र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
15: दीर्घायु फर्निचर शोरूम दुलीगौडा त नहुँ।
16: प्रोप्राइटर लक्ष्मी राज वाग्ली। फोन नम्बर 0765709704। मोबाइल नम्बर 98460268।
15: 98560268।
12: प्रश्न होमवर्क देखाउ त।
17: हस टीचर।
12: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
17: टीचर मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
12: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
18: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागण्डकी 4 दुलेगौडा। फोन 0965414484, मोबाइल 98560033384 र 98560067988।
12: हाम्रो मोबाइल पसल दुलेगौडामा
19: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
12: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी,
18: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन।
12: प्रोपाइटर संतोष श्रेष्ठ। हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिके, सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 98560056996।
20: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
21: तर महँगो होला नि?
20: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
22: बाराही अल्मुनियम, अब युपीभीसीको साथमा।
12: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
22: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0564414411, मोबाइल 98560228938 र 98028228938।
23: शुक्ला गण्डकी एफएम 97.6।
24: शुक्ला गण्डकी टाइम चेक।
12: यति बेला बिहानको ठीक 6 बज्यो।
25: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
12: आज 2083 साल वैशाख 29 गते मंगलबार, सन् 2026 मे 12 तारीक जेठ कृष्ण पक्षको दशमी तिथि।
23: काया कैरनका साथमा
12: किसान पाइप प्रोडक्ट्स प्राली,
23: राष्ट्रको शान किसान,
12: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
25: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: एसईई को नतिजा एक महिनामै सार्वजनिक, अघिल्लो वर्षको तुलनामा 4% भन्दा धेरै पास, ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि।
25: सुशासन, डिजिटलाइजेशन र लगानी विस्तार आर्थिक रूपान्तरणको आधार बनाउने सरकारको नीति, आउँदो दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य, बजेटमा स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान बन्ने।
0: वैदेशिक रोजगारीमा रहेका नेपालीमा मानसिक समस्या धेरै, कुनै पनि स्वास्थ्य समस्या भए निशुल्क टेलिमेडिसिन सेवामा सम्पर्क गर्न अनुरोध।
1: विभिन्न साइटहरू हेर्ने, युट्युब भिडियोहरू हेर्ने गर्नुको साटो हामीलाई डाइरेक्ट सोझै सम्पर्क गर्नुहोला, सोझै मेसेज गर्नुहोला, हामी तपाईँको स्वास्थ्य समस्या समाधान गर्नको लागि तयार छौँ भन्न चाहन्छौँ।
25: थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा जेलमुक्त, राम्रो आचरण र बढ़दो उमेरका कारण तोकिएको 1 वर्ष सजाय अगावै रिहा।
0: र विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दै आईपीएल क्रिकेटमा दिल्लीले पंजाबलाई 3 विकेटले हरायो।
2: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
2: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
4: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
5: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नु पर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
21: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना, एलएस होराइजन 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एलएस होराइजन 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10। मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आईपीओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। एलएस होराइजन 12, आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
26: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। शुरूमा एसईको नतिजा। माध्यमिक शिक्षा परीक्षा एसईको नतिजामा 4.17% सुधार आएको छ। राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको 2082 एसईको नतिजा अनुसार 65.98% विद्यार्थी उत्तीर्ण भएका छन् भने 34.2% नन ग्रेडेड भएका छन्। 2081 एसईमा भने 271,299 अर्थात 61.81% उत्तीर्ण भएका थिए। नतिजा प्रकाशनको जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले नियमित तर्फ 284,160 विद्यार्थी उत्तीर्ण भएको र 1,46,507 नन ग्रेडेड भएको बताउनुभयो। गएको चैत 19 देखि 29 संचालित परीक्षामा 5,12,421 सहभागी थिए। बोर्डले परीक्षाको एक महिनामै नतिजा सार्वजनिक गरेको हो। परीक्षा नियन्त्रक अधिकारीले नतिजामा सुधार हुनु स्वाभाविक रहेको बताउनुभयो। यसपटक छोटो समयमा नतिजा निकाल्न निकै दबाव पनि थियो। कापी परीक्षण फितलो होला कि भन्ने धेरैलाई आशंका थियो। धेरै पास हुन्छन् भन्ने आशंका पनि थियो। क्वालिटी हुँदैन भन्ने थियो, तर शिक्षक वर्गले इमान्दार भएर कापी परीक्षण गर्नुभयो। उहाँले भन्नुभयो 4% नतिजा सुधार हुनु स्वाभाविकै हो, यसले कापी परीक्षणको गुणस्तर राम्रो भएको पुष्टि गर्छ। उहाँले भन्नुभएको छ। यसैबीच यसपटक परीक्षामा अनुत्तीर्ण भएकाहरूका लागि लक्षित गरी असार 1 गतेदेखि परीक्षा सञ्चालन हुनेछ। त्यो परीक्षाका लागि बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न अनुरोध गरेको छ। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। त्यस्तै बोर्डले एसईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ। आफूलाई शंका वा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न पाउनेछन्। आजका सबैजसो पत्र पत्रिकाले खबर छापेका छन्। हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौं।
2: सरकारले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम मार्फत आगामी दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य अघि सारेको छ। 3 दशकदेखि औसत 4% सामान्य आर्थिक वृद्धिबाट गुज्रिरहेको अर्थतन्त्रमा 2/3 नजिकको समर्थन प्राप्त सरकारले सुशासन, डिजिटाइजेशन र लगानी विस्तारलाई आर्थिक रूपान्तरणको आधार बनाएको छ। तर सुस्त निजी लगानी, कमजोर औद्योगिक आधार र घट्दो राजस्व वृद्धि यो लक्ष्य प्राप्ति चुनौतीपूर्ण देखिन्छ। नयाँ चरणको आर्थिक सुधार श्रृंखलाको शुरूआत गरेर वृहत कानूनी र संरचना संस्थागत सुधार मार्फत लक्ष्य प्राप्त गर्न सकिने सरकारको दावी छ। नीति तथा कार्यक्रमका आधारमा ल्याइने आगामी वर्षको बजेटमा समावेश गरिने ठोस कार्यक्रम तथा योजनाले यो लक्ष्य हासिल हुने नहुने निर्क्योल गर्ने सरकारवालाहरू बताउँछन्। यसका लागि निजी क्षेत्रको लगानी विस्तार, पूँजीगत खर्च वृद्धि र पश्चिम एशियामा जारी तनावको प्रभाव न्यूनीकरण गर्न बजेटले प्रष्ट मार्गचित्र प्रस्तुत गर्नुपर्ने उनीहरूको भनाई छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमका लगानी विस्तार र सुशासन प्रवर्धनका लागि सूचना प्रविधिको उपयोग बढ़ाउने विषय प्रमुखताका साथ समेटिएको छ। तर अर्थतन्त्र, कृषिबाट औद्योगिकीकरण नहुँदै क्षेत्रतर्फ विस्तार भएकाले रोजगारीका अवसर गुम्दै गएका छन्। पश्चिम एशियामा जारी द्वन्द्वका कारण लागत बढ़ेको मात्र नभई रेमिट्यान्स आप्रवाह प्रभावित हुने सम्भावना पनि छ। कुल गृहस्थ उत्पादनमा उत्पादन जीडीपीमा उत्पादनमूलक उद्योगको योगदान 5% भन्दा कम छ। नीति तथा कार्यक्रममा सरकारले देशको अर्थतन्त्रलाई आधुनिक, पारदर्शी र प्रविधि मैत्री बनाउने योजना अघि सारेको छ। डिजिटल रूपान्तरण, सूचना प्रविधि र अनलाइन सेवालाई अर्थतन्त्र र सुशासनको मुख्य आधार बनाइएको छ। राष्ट्रिय डिजिटल पूर्वाधार स्थापना गरी जी क्लाउड र डेटा नीति कार्यान्वयन गरिने सरकारको उद्देश्य छ। राष्ट्रिय डिजिटल रणनीति, डिजिटल खरिद, डेटा नीति, अन्तर सञ्चालन मापदण्ड र सरकारी क्लाउड पूर्वाधारको विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
1: यसैबीच सरकारले भौतिक पूर्वाधार परियोजनालाई निर्माणपूर्वकको काम सकिएपछि मात्रै बजेट दिने भएको छ। सरकारले ल्याएको आउँदो आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम मार्फत बजेट पारित हुनु अघि नै विस्तृत परियोजना प्रतिवेदन डीपीआर, वातावरणीय अनुमति र जग्गा प्राप्ति अनिवार्य रूपमा सम्पन्न गर्नु गरेको हुनुपर्ने उल्लेख छ। यसैबीच वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाउने अभियानमुखी कार्यक्रम सञ्चालन गर्न सरकारले श्रम दशक घोषणा गरेको छ। सरकारले वैदेशिक रोजगारबाट फर्केका युवालाई कृषिमा जोडेर उत्पादन वृद्धि गर्ने योजना पनि अघि सारेको छ। सरकारले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट निजी क्षेत्र सकारात्मक देखिएको छ। लामो समयदेखि स्थायी सरकार, स्थायी ऐन नियम र यथेष्ट लगानीको वातावरण मागिरहेको निजी क्षेत्र आउँदो वर्षको नीति तथा कार्यक्रमबाट आशावादी देखिएको हो। निजी क्षेत्रले उठाउँदै आएका मुद्दाहरू नीति तथा कार्यक्रममा परेको र यसकै आधारित भएर बजेट आउने भएकोले आउँदा दिनमा देशमा रोजगारी सिर्जना, लगानीको वातावरण र नीतिगत स्थिरता दिन खोजेको निजी क्षेत्रको बुझाइ रहेको छ। बजेटमा स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान शीर्षकको खबर कारोबार दैनिकले छापेको छ। काया कैरनमा विदेशमा रहेकालाई निशुल्क टेलिमेडिसिन सेवाबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राम्रो गहना कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
4: पुराना गरगहना सँग नयाँ साथ फेर,
3: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालीका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
5: गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
7: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनीटारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
7: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
7: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
7: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9861552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
8: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
7: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
9: थोरै बचत धेरै कायदा, बीमा का छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले एसीईको नतिजा एक महिनामै सार्वजनिक, अघिल्लो वर्षको तुलनामा 4% भन्दा धेरै पास, ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि, सुशासन, डिजिटलाइजेशन र लगानी विस्तार आर्थिक रूपान्तरणको आधार बनाउने सरकारको नीति, आउँदो दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य, बजेट मा स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान बन्ने लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। वैदेशिक रोजगारीमा रहेका नेपाली, कामको दबाव, भाषा संस्कृतिको भिन्नता, एक्लोपन र सीमित स्वास्थ्य पहुँचका कारण विभिन्न शारीरिक सँगै मानसिक स्वास्थ्य समस्याबाट पनि प्रभावित भइरहेका छन्। यही अवस्थालाई ध्यानमा राख्दै वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँग मिलेर टेलिमेडिसिन सेवा सञ्चालन गरेको छ, जस मार्फत विदेशमा रहेका नेपाली श्रमिकले नेपालका विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष र गोप्य स्वास्थ्य परामर्श लिन सकिरहेका छन्। टेलिमेडिसिनमा श्रमिकले कस्ता स्वास्थ्य समस्या लिएर सम्पर्क गर्छन् भनेर साथी महेश गेवालीले वीर अस्पतालका टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर संजय धरेलसँग कुराकानी गर्नुभएको छ।
12: मानसिक रूपमा चाहिँ अलिकता बढी कलहरू आउँछन् होइन, पेसा अनुसारले पनि समस्याहरू आइरहेका छन् होइन, जस्तो लामो समयसम्म एसीमा बस्ने, उभिनुपर्ने समस्याहरू, त्यही अनुसारले इंगित गरेर हार्जनीका समस्याहरू, कतिलाई निन्द्राको कमी, त्यसै गरी त्यसले निम्ताउने एन्जाइटीका समस्याहरू होइन, अनि कतिको खानपानको समस्याहरू पनि छ, पेट सम्बन्धीका रोगहरू, कतिलाई चाहिँ अब खाडी मुलुकमा हामी भन्छौँ घाम, छालाका समस्याहरू होइन, नसा सम्बन्धीका, ब्लड प्रेसरको बारेमा चाहिँ अब त्यही अनुसारले चाहिँ रिडिङ बताउनुहुन्छ, त्यही अनुसारले म्यानेज गर्ने अथवा परामर्श गर्नुपर्ने हुन्छ हामीले मृगौला रोग सम्बन्धी।
13: ती श्रमिकहरूले चाहिँ कसरी सम्पर्क गर्नुहुन्छ र सम्पर्क गरिसकेपछि हामीले चाहिँ उहाँहरूलाई कसरी परामर्श दिन्छौँ?
12: हामीलाई सम्पर्क गर्ने माध्यम चाहिँ हामीले निशुल्क माध्यम राखेका छौँ। 3 एप्लिकेशन्सहरू अहिले युजमा छन्, त्यो वाट्सएप, भाइबर, इमो, यसमा त्यो 2 नम्बर छ, 98513 45701, 98513 45702। यी 2 नम्बरमा चाहिँ यी 3 एप्लिकेशन्सहरू चाहिँ जोडिएका छन्। हजुरहरूले फोन गर्दा पनि पैसा लाग्दैन, फोन गर्न पाउनु भएको छैन अथवा हाम्रो कार्यालय समयसँग म्याच गरेको छैन भने पनि तपाईँहरूले चाहिँ हामीले अडियो, टेक्स्ट अथवा कुनै पनि माध्यमबाट चाहिँ हामीलाई आफ्नो स्वास्थ्य समस्या राख्नुभयो भने चाहिँ हामीले प्रत्यक्ष कल आउँदाखेरि त्यही अनुसार सम्बोधन गर्छौँ। अफ टाइममा पनि तपाईँहरूको त्यस्तो केही समस्याहरू छन् भने हामीले त्यही अनुसारले चाहिँ तपाईँलाई फलोअप पनि गर्छौँ, तपाईँहरूलाई फेरि कल ब्याक गर्ने, तपाईँहरूको समस्या सुन्ने पनि गर्छौँ। जुन देशमा वाट्सएप चल्दैन, तपाईँहरूले भाइबर मार्फत हामीलाई समस्या राख्न सक्नुहुन्छ, भाइबर नचल्ने देशमा इमो मार्फत गर्न सक्नुहुन्छ, इमो भाइबर नचल्नेमा वाट्सएपबाट गर्न सक्नुहुन्छ, कुनै पनि माध्यमबाट चाहिँ हामीमा जोडिन सक्नुहुन्छ।
13: अनि यो टेलिमेडिसिन मार्फत जसरी बिरामीले आफ्नो समस्या बुझाउनुहुन्छ अथवा बताउनुहुन्छ र त्यसपछि उपचार सिफारिस गर्ने प्रक्रिया चाहिँ कस्तो हुन्छ?
12: बिरामी कुन अवस्थामा हो होइन, जस्तो ग्रीन, येल्लो, रेड भन्छौँ होइन, त्यही अनुसारले चाहिँ हामीले चाहिँ बिरामीलाई चाहिँ त्यही अनुसार सेग्रिगेट गर्छौँ र त्यही अनुसार चाहिँ अब औषधि चाहिनेलाई औषधि, परामर्श चाहिनेलाई परामर्श, अथवा त्यहाँको हस्पिटलमा चाहिँ रिफरल गर्नुपर्ने अवस्था, सोझै हस्पिटल भिजिट गर्नुपर्ने अवस्था, सो यसरी चाहिँ अब हामीले टेलिट्राइजिङ पनि प्रयास गर्दैछौँ। अहिले हाल अभ्यासमा रहेको कुरा चाहिँ बिरामीहरूले हामीलाई सम्पर्क गर्नुहुन्छ, हामीले उहाँको समस्या सुन्छौँ, हाम्रो मेन फोकस भनेको चाहिँ उहाँको स्वास्थ्य अवस्था कुन अवस्थामा छ र के गर्नुपर्ने भन्ने छुट्याउने नै अहिलेलाई, त्यही अनुसारले हामीले परामर्श दिइरहेका छौँ। उहाँहरूको हामीले ट्रिटमेन्ट हिस्ट्री पनि लिन्छौँ, कुनै औषधि खाइरहनु भयो कि, अब खानु सुरु गर्नुपर्ने हो कि होइन, अथवा अन्य केही स्वास्थ्य परीक्षण अस्पतालै गएर गर्नुपर्ने हो कि, त्यो अवस्थालाई पनि हामीले हेरेर औषधि चाहिनेलाई चाहिँ हामीले प्रेस्क्रिप्सन पठाएर नै त्यही अनुसार चाहिँ औषधि सेवन गर्नको लागि चाहिँ हामीले भन्छौँ उहाँहरूलाई। स्वास्थ्य संस्थामा जान सक्नुहुन्न, तपाईँलाई अन्य खाले नै समस्याले घेरिरहेको छ, बाँधिरहेको छ भनेपछि हामीले दिने जुन परामर्श हुन्छ होइन, योहरू निशुल्क हुन्छ, हामीले उहाँहरूलाई गर्ने सहजीकरण प्रयासहरू जति हुन्छ त्यो सबै निशुल्क हुन्छ। अनि दोस्रो हामी के पनि गर्छौँ भन्दाखेरि गर्नै पर्ने परीक्षण त गर्नुपर्ने हुन्छ, त्यो अनुसार उहाँहरूले अब त्यो अप्रोच गर्न सक्नुहुन्छ कि हुँदैन भन्नेमा पनि हाम्रो ध्यान छ। विभिन्न साइटहरू हेर्ने, युट्युब भिडियोहरू हेर्ने गर्नुको साटो हामीलाई डाइरेक्ट सोझै सम्पर्क गर्नुहोला, सोझै मेसेज गर्नुहोला, हामी तपाईँको स्वास्थ्य समस्या समाधान गर्नको लागि तयार छौँ भन्न चाहन्छु।
1: वीर अस्पतालको टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर संजय धरेलसँग टेलिमेडिसिन सेवा सम्बन्धी गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ।
14: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
2: नेपालमा रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष 2082-83 को 9 महिनामा 16.59 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स आप्रवाह 39.1% वृद्धि भएको हो। राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को 9 महिना को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह 10.2% बढ़ेको थियो। गएको चैतमा यस्तो रेमिट्यान्स आप्रवाह 2.9 अर्ब रहेको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह 31.9% वृद्धि भई 11.55 अर्ब पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह 7.5% बढेको थियो।
15: कृषि मन्त्र नार्कसँग
16: युदियाममा रोपिएका लेकाली फलफूल र नर्सरीमा लगाइएका कटिङ ग्राफ्टिङ र बिजु बिरुवालाई सुक्खाबाट जोगाउन बोटको वरिपरि छापो राखी आवश्यकता अनुसार सिंचाई गर्नुहोस्।
1: कहाया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानीसोर जमल र ओम अस्पतालमा
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
19: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
18: हाम्रा सेवाहरू
19: ओपीडी सेवा
18: विशेषज्ञ ओपीडी सेवा
19: निशुल्क औषधि वितरण
18: सशुल्क फार्मेसी सेवा
19: फिजियोथेरापी सेवा
18: अकुपंचर सेवा
19: योग परामर्श सेवा
18: क्रियाकल्प सेवा
19: पूर्वकर्म पञ्चकर्म सेवा
18: छार सूत्र सेवा
19: जलौका सेवा
18: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
19: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
18: विस्तृत जानकारीका लागि
19: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063।
20: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको पोशाक र आचरणमा प्रश्न उठाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले देखाएको व्यवहारलाई लिएर विपक्षी सांसदहरूले सदनमै प्रश्न उठाएका हुन्। हिजो अपरान्ह 4 बजे राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। वाचन गरिदिन प्रधानमन्त्री शाहले नै राष्ट्रपतिलाई नीति तथा कार्यक्रमको प्रति हस्तान्तरण गर्नुभएको थियो। तर राष्ट्रपतिले वाचन गर्दा प्रधानमन्त्री शाह बीचमै निस्किनु भएको थियो। करिब 1.5 घण्टा राष्ट्रपतिले वाचन गर्दा प्रधानमन्त्री 55 मिनट मात्रै बैठकमा हुनुहुन्थ्यो। त्यसपछि उहाँ संसद भवनभित्रको आफ्नो कार्यकक्षमा जानुभएको थियो। विपक्षी दलले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीले सदनमा बसेर नसुनेकोमा प्रश्न उठाएका हुन्। विपक्षी दलले प्रधानमन्त्री शाहको पोशाकमा पनि प्रश्न उठाएका छन्।
1: अब विदेशको खबर। थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गरी मुक्त हुनुभएको छ। वहाँ हिजो राजधानी बैंकको जेलबाट रिहा हुनुभएको हो। भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाएका थाक्सिनले 8 महिना जेल सजाय भोगिसक्नु भएको छ। न्याय मन्त्रालयको एक समितिले वहाँको राम्रो आचरण, बढ़दो उमेर र पुनः अपराधको कम सम्भावनालाई ध्यानमा राख्दै वहाँका लागि प्यारोल स्वीकृत गरेको छ। दशकौंदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेका थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन स्थानीय समय अनुसार हिजो बिहानै जेलबाट रिहा हुनुभएको हो। वहाँको स्वागतका लागि बैंकको केन्द्रीय कारागार क्लोङ प्रेम बाहिर केही संख्यामा समर्थक र आफन्त भेला भएका थिए। रिहाईपछि पहिलो पटक सार्वजनिक रूपमा देखिएका थाक्सिन सिनावात्राले संचार माध्यमसँग भने कुनै प्रतिक्रिया नदिएको समाचार संस्था एएफपीले जनाएको छ। सन् 2006 सेनाले कु गरेर वहाँको सरकार अपतस्त गरेको थियो। वहाँलाई शक्तिको दुरूपयोग, आफ्नो व्यापारिक हितलाई फाइदा पुर्याएको र सरकारी चिट्ठा परियोजनामा अनियमितता गरेको लगायत आरोप लगाइएको थियो।
2: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत आजदेखि घरेलु मैदानमा नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित एक दिवसीय खेल शुरू हुँदैछ। आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ। यो खेल बिहान 9:30 बजेदेखि त्रिवी क्रिकेट मैदानमा हुनेछ। यसअघि घरेलु मैदानमा नै नेपालले ओमान र यूए सम्मिलित श्रृंखला खेलको खेलेको थियो। नेपालले 3 खेलमा जित निकालेको थियो। लीग टूमा नेपाल 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 36 अंकसहित पहिलो र स्कटल्याण्ड 34 अंकसहित दोस्रो स्थानमा छ। यसैबीच प्रसंग आईपीएलको, इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पंजाब किंग्सलाई हराएको छ। हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पंजाबले 5 विकेट गुमाएर 210 रन बनाएको थियो। पंजाबले दिएको 211 रनको लक्ष्य पछ्याएको दिल्लीले 19 ओभरमा 7 विकेट गुमाउँदै भेट्टायो। पंजाब किंग्सको यो लगातार 4th हार हो। आईपीएल अंक तालिकामा पंजाब 11 खेलमा 13 अंकका साथ तालिकाको 4th स्थानमा छ। यसै गरी दिल्ली 12 खेलमा 10 अंकका साथ तालिकाको 7th स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 बजे सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले खेल्दैछन्।
1: अब केही खबर संक्षेपमा। अहिले काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का पानी परिरहेको छ। पछिल्लो 12 घण्टामा देशका धेरै जसो ठाउँमा पानी परे पनि गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकीको रातो पानी स्टेशनमा सबैभन्दा धेरै 98 मिलिमिटर वर्षा मापन भएको छ। साथै गण्डकीकै लुम्ले, लामापाटन, दमकौली लगायतका ठाउँमा पनि 50 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। गैराती, गण्डकी सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी भागमा पनि पानी परेको छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2: नेपालगंजको लुम्बिनी प्रदेश अन्तर्गतको सुशासन केन्द्र सार्ने तयारी गरिएको छ। नेपालगंज उपमहानगरपालिका 14 महेन्द्र नगरमा आफ्नै सरकारी संरचनामा संचालित यो कार्यालयलाई गुपचुप रूपले सार्ने तयारी गरिएको हो।
1: नयाँ सरकार बनेको 2 महिना नपुग्दै सर्वोच्च अदालतले सरकारका काममा प्रश्न उठाएको छ। सर्वोच्चले सुकुम्बासी बस्ती नहटाउन सरकारलाई अन्तरिम आदेश दिएको 4 दिन पनि नबित्दै हिजो विद्यार्थी संगठन तथा स्वतन्त्र विद्यार्थी युनियन सोबियू र कर्मचारी ट्रेड युनियन खारेजी गर्ने निर्णय मा प्रश्न उठाएको छ। कर्मचारीका ट्रेड युनियन खारेजी रोक्न र विश्वविद्यालयमा विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले हिजो अल्पकालीन अन्तरिम आदेश दिएको हो।
2: सरकारले बजेट पारित हुनु अघि नै पूर्वाधार परियोजनाको तयारी सम्पन्न गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने भएको छ। नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार बजेट पारित हुनु अघि नै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय अनुमति र जग्गा प्राप्ति अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने व्यवस्था मिलाइने उल्लेख छ।
1: काया कैरनमा अब पालो उखानको,
2: ठूलो हुनुभन्दा असल हुनु बेस।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: एसईईको नतिजा 1 महिनामै सार्वजनिक, अघिल्लो वर्षको तुलनामा 4% भन्दा धेरै पास, ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि।
1: सुशासन, डिजिटाइजेशन र लगानी विस्तार आर्थिक रूपान्तरणको आधार बनाउने सरकारको नीति, आउँदो दशकभर औसत 7% आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य, बजेटमा स्रोत व्यवस्थापन भए अर्थतन्त्र चलायमान बन्ने।
2: वैदेशिक रोजगारीमा रहे भएका नेपालीमा मानसिक समस्या धेरै, कुनै पनि स्वास्थ्य समस्या भए निशुल्क टेलिमेडिसिन सेवामा सम्पर्क गर्न अनुरोध।
1: थाइल्याण्डका पूर्व प्रधानमन्त्री सिनावात्रा जेलमुक्त, राम्रो आचरण र बढ़दो उमेरका कारण तोकिएको एक वर्ष सजाय अगावै रिहा।
2: र विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दै आईपीएल क्रिकेटमा दिल्लीले पंजाबलाई 3 विकेटले हरायो।
1: र अन्त्यमा आजको कार्टुन, नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन। राष्ट्रपतिले हिजो नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला प्रधानमन्त्री बीचैमा उठेर हिँडेको विषयसँग सम्बन्धित छ। यहाँ संसदको संयुक्त बैठक चलिरहेको छ, प्रधानमन्त्री बालेन शाह जस्ता देखिने व्यक्ति उठेर हिँड्दै हुनुहुन्छ, अनि लेखिएको छ फेरि देश बनाउने तल तल लागेर आयो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
2: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो। अब त
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
1: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
2: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र मह, मोबाइल 98461688 98235572763। भाउजू, होइन भाउजू, किन निराश भएर बस्नु भएको?
4: हेर्नु न बाबु, मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो, उता छोरोले पनि ल्यापटप बिगारेको छ। आज बनाउन लैजाने भनेको, अलि भर पर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है?
2: ल भाउजू, पनि हाम्रै दुलेगौडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि। शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था, साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ। ल है भाउजू, समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला।
4: हजुर, हामी कहाँ आइफोन, सामसुङ, रेडमी, भिभो, ओप्पो, रियलमी, किप्याड मोबाइल, रेडियो, लाइट, ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: जय शिव इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, सोनुक्सी सप्लाई पसलको ठिक पारिपट्टि, ह्याप्पी आवर लिक्विड सप सँगै जोडिएको। प्रोपाइटर शिव बहादुर श्रेष्ठ, सुनिव श्रेष्ठ। सम्पर्क 0635907707, मोबाइल 98171445234, 98560007।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको?
2: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलेगौडामा तरकारी पसलको आदैमा छ।
1: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्, 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
1: प्रोपाइटर हेमराज पुन, मोबाइल 98191-74888 र 98448-48000।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9811638981
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
6: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
5: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौला है
7: दीर्घायु फर्निचर सोरुम
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
7: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
6: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ
7: प्रोप्राइटर लक्ष्मीराज वाग्ले फोन नम्बर 0765 मोबाइल नम्बर 9840261268
6: 9850602068
9: एउटा कुरा के बुढी यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि ल हिसाब गर त एकचोटि
10: ल बुढा त्यो त मलाई थाहा छँदैछ नि त्यसैले त म दुलेगौडाको बन्केवा चोकमा रहेको सिबा स्टोर्समा जान्छु हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु
9: त्यो हो र जाउन त त्यसो भए
10: हजुर हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ
11: प्रोप्राइटर विवेश गुप्ता सिवाय किराना पसल शुक्ला गण्डकी 4 मेन रोड दुलेगौडा तनहुँ
10: मोबाइल 9811419634 र 9508523058
12: हाम्रो मोबाइल पसल दुलेगौडामा
13: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
12: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी
10: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ
12: प्रोप्राइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 9856056996
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्टिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
15: तर महँगो होला नि
14: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
16: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
17: बाराही अल्मुनियम अब युपिभीसीको साथमा
16: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
17: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0656414411 मोबाइल 9560-22938 र 9808-22938
18: हप्ता एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
19: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
18: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि
20: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
18: पुराना गरगहनासँग नयाँ साथ फेर
20: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
18: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 9855602609
15: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
21: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
15: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
21: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा

0: सुन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
0: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231811।
2: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
3: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
2: हो त नि, अब चाहिँ राम्रो भयो।
4: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ।
2: ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
5: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
6: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
6: प्रोपाइटर सुभाष गिरी। सम्पर्क 0635414194, मोबाइल 98560206630।
5: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: शुक्ला गण्डकी FM 97.6।

0: नियुक्ति होइन क्या
1: हो।
0: यो राणा शासनको चाहिँ के अरे न्यायालय भनेको चाहिँ राणा शासनको पदनी भइरहेको कब्जा पनि होइन क्या। हामी त अहिले कुन अवस्थामा छौँ भने साँच्चै गर्ने हो शासनले भने एउटा माइतीघर मण्डलाबाट जस्तो तपाईँले चाहिँ बाह्र क्लास पढेको व्यक्तिले मेरिटोक्रेसीको परिभाषा दिन सक्दैन। साँच्चै तपाईँले चाहिँ यो मेरिटोक्रेसीको टेस्ट गर्ने हो भने आफूले बुझाएको थेसिस र डिसर्टेसनलाई माइतीघर मण्डलाबाट एक घण्टामा जुन भाषामा लेखिएको छ त्यो भाषामा चाहिँ के अरे नागरिकहरूलाई जानकारी दिने अवस्था सिर्जना गरियोस् त्यसले मेरिटोक्रेसी साँच्ची गर्छ। त्यस कारण म सम्भावना चाहिँ देख्दिनँ। किन देख्दिनँ भन्नुहुन्छ भने उहाँहरू सबैको पृष्ठभूमि त्यही हो बुझ्नुभयो। उहाँहरूले गरेका हरकत
1: न्यायालयमा चाहिँ राजनीतिक नियुक्तिहरू थियो, दलीयकरण थियो, होइन न्यायालयमा चाहिँ आफ्ना गोजेका मान्छेहरू चाहिँ पठाइन्थ्यो भन्ने खालको कुरा त हिजो पनि उठे। अब न्याय परिषदकै संरचना तपाईँले हेर्ने हो भने तीनजना चाहिँ राजनीतिक पृष्ठभूमिकै व्यक्तिहरू हुन्छन् त्यहाँ छनौट समितिमा। अब संवैधानिक परिषदमा आइसके पछाडि पनि राजनीतिक पृष्ठभूमिकै हाबी हुन्छ, यदि भएन भने कम्फर्टेबल खोजिन्छ। हिजो 77 केपी ओलीले दुईजनाले चाहिँ सिफारिश गर्न सक्ने गरी संशोधन गरे, बालेन्सा आएर पनि तीनजनाले निर्णय गर्न सक्ने गरी नै संशोधन गरे, कम्फर्टेबल सबैले खोज्छन्। अब यसबाट कसरी उन्मुक्ति हुन सकिन्छ?
0: यसको प्रश्नका सन्दर्भमा त मैले भने नि तपाईँलाई हिजो कुनै एउटा पार्टी थियो होला तर त्यो सरकारमा जाँदाखेरि त्यो पार्टीको हैसियत रहन्छै रहँदैन। त्यस कारण मैले तपाईँलाई के भने भने शासकीय योग्यता र शासकीय नैतिकता हिजो बालेन्सा राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ के अरे वरिष्ठ नेताको रूपमा हुनुहुन्थ्यो, आज त्यो पोजिसन हो कि उहाँको त्यो मुलुकको प्रधानमन्त्रीको पोजिसन। त्यस कारण शासकीय विभेद जुन छ नि शासकीय विभेदलाई चाहिँ शासकीय नैतिकताले गभर्न गर्नुपर्दछ। त्यस कारण उहाँले न्याय परिषदमा तीनजना राजनीतिक पृष्ठभूमिका व्यक्ति छन् भन्नुको अर्थ भनेको त्यहाँ न्यायालयमा राजनीतिक दलका चाहिँ कारिन्दाहरू अवसरवादीहरू के अरे नियुक्ति गर्नुपर्छ भन्ने होइन क्या। अदालतमा त्यस कारणले शासकहरूमा योग्यता चाहिन्छ, शासकहरू

0: उहाँको नैतिकता चाहिन्छ, शासकहरूमा मापदण्ड चाहिन्छ, शासकहरूमा के अरे नर्म्स र भ्यालुहरू हुन्छन् भन्नुको अर्थ के हो तपाईँको भन्नुहुन्छ भने न्याय परिषदको संरचनामा तीनजना राजनीतिक कर्मी राजनीतिक पृष्ठभूमिका व्यक्तिहरू हुन्छन्, त्यस कारणले न्यायालयमा चाहिँ के अरे तपाईँको चाहिँ राजनीतिक दलका कार्यकर्ताहरू भर्ना गर्नुपर्छ भन्यो भने त्यो शासकीय योग्यता, शासकीय विवेक, शासकीय नैतिकता कायम हुन सक्छ कि सक्दैन?
1: होइन, तपाईँलाई थाहा छ नि त, जस्तो उच्च अदालत भन्दा माथि चाहिँ न्यायाधीशहरूलाई केन्द्रमा आउन कति गाह्रो छ, होइन? लोकसभाबाट फ्रेस आएका न्यायाधीशहरू चाहिँ होइन केन्द्रमा आउनै सक्दैनन्, सर्वोच्चमा पुग्नै सक्दैनन्, त्यहाँ चाहिँ निकै ठुलो सिन्डिकेट छ, तर दलीय भागभण्डाका आधारमा आफ्नो वकालत गरेका आधारमा चाहिँ फुत्त वकालत पेसामा लागेका व्यक्तिहरू चाहिँ न्यायाधीशको बिल्ला भिरेर चाहिँ अगाडि बढेको स्थिति छ। धेरै खालका प्रक्रियाहरू छन् नि त, होइन साजी?
0: होइन, यता सुन्नुहोस्, शासन सञ्चालन गर्ने विषय चाहिँ एउटा मापदण्डको हुन्छ क्या। अमेरिकामा राजनीतिक दलको मान्छे न्यायाधीश हुन्छ, तर राजनीतिक दलको मान्छेले न्यायाधीश नियुक्ति हुन्छ, तर त्यो त्यसले न्यायाधीश नियुक्ति भइसकेपछि राजनीतिक दलीय भूमिका निर्वाह गर्दै गर्दैन भन्ने प्रश्न हो क्या। उसले अब आफूलाई आफ्नो परिचय के का रूपमा दियो भने न्यायाधीशका रूपमा स्थापित गर्यो क्या। अहिले अझ तपाईँले अर्को विषय पनि म अत्यन्त गम्भीरताका साथ भन्छु, कस्तो परिस्थिति सिर्जना भएको छ भन्नुहुन्छ भने नि, साथ देवर विद्वानले, भतिजी विद्वानले, भतिजो विद्वानले बहस गर्थे र अङ्कल श्रीमानले चाहिँ के अरे भाउजूले भतिजो र सालीहरूले गरेको बहसलाई चाहिँ सदर गर्ने अवस्थामा सिर्जना भएको छ। जबसम्म मैले तपाईँले के भने जबसम्म शासकहरूमा विभेद रहँदैन, जबसम्म शासकहरूमा योग्यता स्थापित हुँदैन, जबसम्म शासकहरूमा नैतिकता स्थापित हुँदैनन्, त्यति बेलासम्म चाहिँ तपाईँको चाहिँ के अरे जतिसुकै सुशासनको परिकल्पना गरे पनि त्यो परिकल्पना सम्भव हुँदैन। त्यस कारणले पहिलो विषय त महत्वपूर्ण विषय के हो भने शासकीय योग्यता, शासकीय नैतिकता र शासकीय विवेक र शासकीय करेज हो। त्यस कारण मैले तपाईँलाई के भने अहिलेको कन्टेक्स्टमा चाहिँ मैले फलानालाई सिफारिस गरे भन्नुभन्दा पनि यिनीहरूको जुन पृष्ठभूमि छ नि, जुन पृष्ठभूमि एउटै छ, साँच्चै न्यायालयलाई चाहिँ त्यहाँ यो कास्ट आइरन यो रिकन्डिसनको फलामको प्रयोग गर्नुभन्दा नयाँ सोरुमबाट ल्याएर माइतीकर मण्डलमा परीक्षण गरेर तपाईँहरू जस्ता मान्छेहरू अगाडि बसेर प्रश्न सोधेर न्यायिक मूल्य मान्यता आचरण र विवेकको सम्परीक्षण गरेर यदि प्रधान न्यायाधीशको नियुक्ति गरियो भने तपाईँले सोधेको प्रश्नको अर्थ पूरा हुन्छ, अन्यथा भनेको
1: तपाईँ
0: हामीले गरेको पनि
1: असर
0: हुँदैन।
1: हस्, हामी यसको विषयमा आज वृहत छलफल गर्दैछौ टेलिभिजन रेडियो लगायतका प्लेटफर्महरूमा। यहाँलाई यो समयका लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। नमस्कार।
0: धन्यवाद।
1: उहाँ कानूनका जानकार डाक्टर महेन्द्र जङ शाह आज नै श्रोता नेपाली बसमा छोटो विषय हुन्छ, विषयपछि पुनः उपस्थित हुनेछौ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व
3: दम्पतीहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकास सँगै सन्तान प्राप्तिको ठूलो खुशीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही जेत 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 9868761887।
5: लौ नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
6: हो त, एउटा सानो लापरवाहीले सिङ्गो बनाइसका पनि हो।
7: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल
9: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
1: तर पार्टीको त राम्रो छैन
0: होइन, अब त्यो त जनमतबाट कहिले तल कहिले माथि भइरहन्छ नि, त्यो त के हुने
1: होइन, तल र माथि त यति तल गयो कि अब त्यो कल्पना नै नगरेको ठाउँमा गयो नि त पार्टी।
0: होइन त्यस्तो हुँदै हुँदैन राजनीतिमा,
1: किन हुँदैन, त्यो त देखिसक्यो त।
0: होइन देखियो त, परिणामै आइसक्यो त, तपाईँले होइन दुनियाँले थाहा पाइसक्यो,
1: थाहा पाइसक्यो। आज हेर्नुहोस् त अनि एमाले किन यति कमजोर भयो आज तपाईँहरूको कारणले होइन,
0: अब जनताको परिवर्तनको एजेन्डालाई हामीले बोक्न सकेनछौ भनेर भन्नु पर्यो हो, मान्छेले त परिवर्तन चाहे,
1: जनताले डिजिटल खोजे, तपाईँहरू चाहिँ परम्परागत रूपमै अगाडि जानु भएन।
0: होइन, अब डिजिटलको युग पनि सुरुवात भएको छ, त्यसको परीक्षण हुन बाँकी नै छ, त्यो पनि ठुलो अग्नि परीक्षामा छ हजुर।
1: तर निचला कार्यक्रममा त पुरै डिजिटलाइजेसन गर्यो नि त सरकारले।
0: होइन, अब किताबमा डिजिटलाइजेसन गरेर हुँदैन, अब त्यसको चाहिँ यो खास गरिकन तपाईँले नीति कार्यक्रमको कुरा गरिरहँदा चाहिँ यो
1: डिजिटलाइजेसन जताततै परियोजनाहरू हेर्नुहोस् त आज,
0: अब महत्त्वाकांक्षीको त यसको कुराकानी नै नगर्नु सबै हो। यो वास्तवमा भन्दाखेरि नेपाल सरकारको नीति तथा कार्यक्रम 2083 जो हिजो प्रस्तुत भयो, यसको नेपाल सरकारको चाहिँ यो सैद्धान्तिक अवधारणा हो र वास्तवमा विकासको मार्गचित्र हो, तर यो कसरी लागू हुन्छ, अब यी कार्यक्रमहरूलाई लागू गर्नका लागि स्रोत के हो, बजेट विनियोजन के हुन्छ, स्रोत सुनिश्चितता के हुन्छ भन्ने कुरा टेकिन भइसकेकै छैन। त्यसैले अहिले चाहिँ के भन्छ भन्दाखेरि यो खालि चाहिँ सूचना र प्रविधिलाई मुख्य प्राथमिकतामा राखेर यो चाहिँ कार्यक्रम आएको देखिन्छ, तर कार्यक्रममा खास सुधार र रूपान्तरणको स्पष्ट खाका भने कार्यक्रमले बोक्न सके देखिनँ मैले।
1: होइन, यहाँ हेर्नु न, सीमा रहित अर्थतन्त्र 7% आर्थिक वृद्धि दर लक्ष्य सबै कारोबार डिजिटल प्लेटफर्मबाट नेपाली जलको ब्रान्डिङ रोजगार प्रवर्धन सीमा विवाद समाधान कूटनीतिक संवादबाट ड्रोन तथा नाइट भिजनबाट चाहिँ सीमा नाकामा निगरानी गरिने हो, यति राम्रो कार्यक्रम आयो नि त होइन अहिले।
0: होइन, भाषामा सारे भाषामा लेखनमा सूचना प्रविधिलाई मुख्य आधार मानेर अथवा डिजिटाइजेसनलाई मुख्य आधार मानेर यो कार्यक्रम जसरी प्रस्तुत भएको छ, अब यो कार्यक्रमको कार्यान्वयन र कार्यक्रमको कार्यान्वयन मात्र होइन, कार्यक्रमलाई कार्यान्वयन गर्नका निम्ति यसको स्रोतको सुनिश्चितता भन्ने कुरा बजेटले कसरी यसलाई चाहिँ सम्बोधन गर्छ त्यो हेर्न बाँकी छ।
1: होइन, एउटा कुरा, सहकारी पीड़ितले पनि त बचत फिर्ता पाउने भए, आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन हुने भयो, कार्डको प्रयोग हुने भयो, चोरेको वैज्ञानिक उत्खनन हुने भयो।
0: अब यसमा अब तपाईँले भन्ने कुरा हेर्न ठाउँमा छ, तर हामीले हेर्दाखेरि के देख्छौ भने वास्तवमा यो सरकारको जसले नेतृत्व गरेको हो, सरकारको प्रधानमन्त्री बालिन बिनाको चाहिँ के अरे भनौँ नीति कार्यक्रम जस्तो हामीले अनुभूति गरेका छौँ।
1: किन
0: यो चाहिँ सय बुधामा लेखिया छ, ठिकै छ, सय बुधाको सार छ, तर धेरै जसो कार्यक्रमहरू यदि डिजिटाइजेसनको फ्याक्टरलाई त्यहाँ छोडिदिने हो भने धेरै जसो कार्यक्रमहरू कोही पुराना कार्यक्रमहरू आएका छन्, न त यसले चाहिँ उहाँहरूले गर्नुभएको आन्दोलनको चाहिँ आन्दोलनको मूल मर्मलाई बोक्न सकेको छ, न त यसले मुलुक रूपान्तरणको यो जनताले चाहेको रूपान्तरणको स्पष्ट खाका यसले दिन सकेको अवस्था छ। त्यसैले यसरी हेर्दाखेरि अक्षरमा यसलाई लिटरेसीमा हेर्दाखेरि आर्थिक वृद्धि दर रोजगारी र उत्पादनमा वृद्धिको आधारले स्पष्ट दिन सकेको चाहिँ हामीले देखिरहेको छैन नीति कार्यक्रम हेर्दाखेरि। अब डिटेलमा बाइलाइन त अध्ययनकै क्रममा छ, तर सरसर्ती हेर्दाखेरि यो नीति कार्यक्रमले मुलुकको आर्थिक वृद्धि दर जो 7% म गर्छु भनेर भनेको छ, रोजगारी सिर्जनाको कुरा छ, उत्पादन वृद्धिका कुराहरू छन्, त्यसको चाहिँ स्पष्ट आधार र खाका यसले प्रस्तुत गर्न सकेको चाहिँ देखिएन।

आर्थिक वृद्धि दर, लक्ष्य तौल रहित व्यापार, लगानी एक्सप्रेस लगानी भिसा, सहकारी बचतकर्ताको लगानी फिर्ता, रोजगार प्रवर्धन, दशक शून्य दिन खरिद नीति, राष्ट्रिय नीति शोधशाला स्थापना, संविधान संशोधन बहस पत्र तयार पारे, पर्यटन र पूर्वाधार विकास, नेपाली जलको ब्रान्डिङ, आर्थिक सुधार, सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा सहित आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम ल्याएको छ। सीमा नाकामा अवैध गतिविधि नियन्त्रण, कूटनीतिक संवादबाट सीमा विवाद समाधान, विदेशमा रहेका नेपालीको सुरक्षा, अन्तर्राष्ट्रिय विमानस्थलमा ई गेट प्रणाली जडान, सड़क, रेल, हवाई र जल यातायातलाई एउटै छाताभित्र समेट्न एकीकृत राष्ट्रिय गुरू योजना, रिभर्स आप्रवासन, दलीय गतिविधिमा संलग्न भए कर्मचारीलाई बर्खास्त गर्ने लगायतका विषय नीति तथा कार्यक्रममा समेटिएको छ। सरकारले हिजो संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेल मार्फत प्रस्तुत गरेको हो। सरकारले सीमारहित अर्थतन्त्र र 7% आर्थिक वृद्धिदर लक्ष्य, तौलरहित व्यापार, सूचना प्रविधिमा आधारित सेवा निर्यात र डिजिटल व्यापारमा जोड़ दिँदै अर्थतन्त्रको उत्पादकत्व बढ़ाउन नयाँ चरणको आर्थिक सुधार श्रृंखला शुरू गर्ने नीति लिएको छ। नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा स्तर उन्नति गर्ने, आगामी दशक औसत वास्तविक आर्थिक वृद्धिदर 7% पुर्याउनेदेखि विभिन्न क्षेत्रगत सुधारका कार्यक्रम सरकारले अघि सारेको छ। मानव बेचबिखन मुद्दामा पुतेलबजार नगरपालिका नम्बर 4 का अध्यक्ष शिवबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ। पीड़ितको उजुरी पश्चात मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोको टोलीले हिजो कास्कीबाट थापालाई पक्राउ गरेको हो। ब्यूरोका प्रहरी उपेक्षक राजन लिम्बुले थापा पक्राउ परेको पुष्टि गर्दै अब अनुसन्धान अघि बढ़ने बताउनुभयो। 2079 को स्थानीय तह निर्वाचनमा थापाले नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो। निर्वाचित भए पश्चात 15 महिना जिम्मेवारीमा काम गरे पनि 2080 भदौ 15 गते स्वास्थ्य उपचारको लागि भन्दै वडा सदस्य लीलावती पौडेललाई कार्यवाहको जिम्मेवारी दिएर हराउनु भएको थियो। थापा 2 महिना पहिला मात्र नेपाल फर्कनु भएको थियो। अमेरिका रहेको बेलामा नगरपालिकाले 2080 भदौदेखि 81 असार महिनासम्मको सेवा सुविधा 2,76,190 रूपियाँ भुक्तानी समेत गरेको थियो। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 7 महभीरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसुङ कोर्ला सड़क बिहानदेखि अवरूद्ध भएको छ। ढुङ्गा र माटोसहितको पहिरो खसेर 76 किलोमिटर दूरीको बेनी जोमसुम सड़कमा सीधा यातायात सम्पर्क विच्छेद भएको हो। सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसुमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधन बीचबाटमै रोकिएका छन्। स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिसेनाले सड़क विभागका उपकरण परिचालन गरेर अवरूद्ध सड़क खुलाउन पहल भइरहेको जानकारी दिनुभयो। पोखरास्थित गण्डकी मेडिकल कलेजमा अध्ययनरत एक चिकित्सकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। कलेजमा एमएस दोस्रो वर्षमा रेजिडेन्ट डाक्टरको रूपमा कार्यरत डाक्टर अमीर उप्लेतीको पोखराको बुलौदस्थित एक रिसोर्टको पोखरीमा पौडी खेल्ने क्रममा निधन भएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साथीहरूसँगै पौडी खेल्न गएका उप्रेतीको डुबेर ज्यान गएको हो। उप्रेती डुबेपछि सँगै रहेका साथीले उद्धार गर्ने प्रयास गरे पनि उहाँलाई बचाउन नसकेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीले जुवातास खेल्ने खेलाउने 9 जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट 59,000 र 212 पत्ते तास समेत बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार 26 वैशाखमा पोखरा 17 रामदर्शन टोलमा जुवातास खेलिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयबाट प्रहरी टोली खटिएको थियो। टोलीले साँझ 6 बजेको समयमा जुवातास खेलिएका उनीहरूलाई पक्राउ गर्न सफल भएको हो। उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा 5 दिन म्याद गरी अनुसन्धान प्रक्रिया अघि बढ़ाइएको जनाइएको छ। लमजुङको बेसी शहर नगरपालिका छौपल्लो मकै डाँडामा महिलाको भीरबाट लडेर मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय 64 वर्षीय सुकमाया रिमालको मयुम भीर स्थित भोटेचोर सामुदायिक वनमा दाउरा खोज्न जाँदा भीरबाट खसेर मृत्यु भएको हो। आइतबार साँझ दाउरा संकलन गर्ने क्रममा गोरेटो बाटोबाट करिब 300 मिटर तल खस्नुभएकी रिमाल भीरमा अड्किएको अवस्थामा रहेको खबर साँझ करिब 7:45 बजे प्रहरीले प्राप्त भएको थियो। खबर लगत्तै जिल्ला प्रहरी कार्यालय लमजुङबाट प्रहरी निरीक्षक नेत्रबहादुर थापाको नेतृत्वमा 13 जना र सशस्त्र प्रहरी बल नेपाल गुल्मा लमजुङबाट सशस्त्र प्रहरी न्याय उपेक्षक विकास अधिकारीको नेतृत्वमा 15 जनाको टोली उद्धारमा खटिएको थियो।
म्याग्दीको

0: सदरमुकाम बेनीमा रहेको प्रदेश अस्पताल बेनीमा 8 महिनाको अवधिमा 60,000 भन्दा बढ़ीले स्वास्थ्य उपचार सेवा लिएका छन्। चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म 60,646 जनाले स्वास्थ्य सेवा लिएको अस्पतालले जनाएको छ। अस्पतालमा मेघदीका साथै पर्वत मुस्ताङ र बागलुङका केही भेगहरूबाट समेत सर्वसाधारणहरू उपचारका लागि पुग्ने गरेका छन्। बागलुङको ग्वालीचौर स्थित 1500 आधारभूत अस्पतालमा मृगौलाका बिरामीलाई डायलिसिस सेवा दिन तयारी थालिएको छ। डायलिसिसको विषयमा विशेष ज्ञान हुनुपर्ने भएकाले बडीघाट गाउँपालिकाले नर्सलाई डायलिसिस नर्सिङ तालिम लिन काठमाडौँ पठाएको छ। गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी उपाध्यक्ष भीमसेन वन र स्वास्थ्य संयोजक विपिन्द्र केसी सहितको टोलीले विभिन्न अस्पतालमा पुगेर डायलिसिस सेवाबारे अध्ययन गरिएको छ। निजी अस्पताल काठमाडौँमा 3 महिना आधारभूत डायलिसिस नर्सिङ तालिम लिइरहेका 2 जना नर्स दक्ष भएर आएपछि सेवा शुरू गर्ने गरी तयारी भइरहेको बताइएको छ। तनहुँको एउटा गाउँपालिकाले श्रमको सम्मान र श्रमिकको आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यका साथ मजदूर संचित कोष कार्यक्रमलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ। जीवनभर अर्काका लागि पसिना बगाउने तर विपद र बुढ्यौलीमा सहाराविहीन हुने अवस्थाको अन्त्य गर्न मेग्दी गाउँपालिकाले कार्यान्वयनमा ल्याएको हो। 2 चरणमा गरी हालसम्म 96 जना श्रमिकलाई कोषमा सूचीकृत भइसकेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले चालू आर्थिक वर्षको 1 चरणमा 66 जना र 2 चरणमा 30 जना मजदूरलाई कोषमा आबद्ध गराई सम्झौता प्रक्रिया सम्पन्न गरेको छ। गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले कोषमा आबद्ध श्रमिकलाई हालै आयोजित एक समारोहमा सूचीकृत भएको प्रमाणपत्र र सम्झौता पत्र हस्तान्तरण गर्नुभयो। दैनिक 800 रूपियाँसम्म आमदानी गरे पनि बचत गर्ने बानी नहुँदा स्वास्थ्य शिक्षा र आवासका लागि संकट झेल्दै आएका विपन्न मजदूरलाई लक्षित गरी मजदूर संचितको संचालन कार्यविधि 2081 बमोजिम यो कार्यक्रम अघि बढ़ाइएको हो। बागलुङ काठीखोला गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपजको संकलन तथा बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले अछेती बजारमा कृषि उपज संकलन तथा वितरण केन्द्र निर्माण गरिएको छ। गाउँपालिका र हेफर इन्टरनेशनल नेपालको सहायतामा उक्त केन्द्र निर्माण गरिएको हो। 60 लाख रूपियाँ लागतमा निर्माण गरिएको संकलन केन्द्रमा काठीखोला गाउँपालिकाको 70% र हेफर नेपालको 30% लगानी रहेको छ। 2081 मक्सिर 13 गते सम्झौता गरी एमके ट्रेडर्सले भवन निर्माण गरेको हो। ग्रामीण क्षेत्रमा स्वरोजगारका अवसर सिर्जना गरी किसानको आय स्तर सुधार्न तनहुँमा खराई पालनलाई व्यावसायिक रूपमा अघि बढ़ाइएको छ। यसै अभियान अन्तर्गत ऱ्याबिड कन्सर्न नेपालले ब्यास नगरपालिका 13 का 11 जना किसानलाई प्रजननका लागि उन्नत जातका खरायो र आधुनिक खोर केज निशुल्क उपलब्ध गराएको हो। खराई पालनलाई पोषण र स्थानीय स्तरमा स्वरोजगारसँग जोड्ने लक्ष्यका साथ 11 जना किसानलाई 33 वटा खराय माउ र बच्चा हस्तान्तरण गरिएको छ। संस्थाकी निर्देशक पूजा पौडेलले ब्यास 13 का वडा अध्यक्ष बसन्त बहादुर आलेलाई ती सामग्री हालै हस्तान्तरण गर्नुभएको हो। शहरको सुविधा र सहज जीवन त्यागेर तनहुँका एक शिक्षक गाउँ फर्कनु भएको छ। खेर गइरहेको 82 रोपनी बाँझो जमीनलाई उत्पादन र पशुपालन र कृषि पर्यटनको केन्द्रमा रूपान्तरण गर्नुभएको हो। ब्यास 6 खहरी निवासी सिद्धान्त थापा मगरले करिब 60 लाख रूपियाँ लगानीमा सजीव कृषि तथा पशु फर्म सञ्चालन गर्दै कृषि कर्मलाई व्यवसाय र प्रेरणाको नमूनाको रूपमा स्थापित गर्नुभएको हो। पछिल्लो समय युवाहरू वैदेशिक रोजगारी र शहर पलायनतर्फ आकर्षित भइरहेका बेला थापाले भने गाउँकै माटो रोज्नुभयो। उहाँको फार्ममा हाल 55 वटा स्थानीय जातका बाख्रा 20 वटा सुँगुर 3 वटा भैंसी र 42 वटा मौरीका घार छन्। पशुपालनसँगै फलफूल खेतीलाई प्राथमिकता दिँदै 150 वटा लिची र 200 वटा कागतीको बिरूवा हुर्किरहेको जनाइएको छ। तनहुँको मेग्दी गाउँपालिकाले सुत्केरी गाई भैंसीलाई पोषण भत्ता उपलब्ध गराउन थालेको छ। पशुपालनमा किसानलाई आकर्षित गर्न र पशुको स्वास्थ्य सुधारका लागि गाउँपालिकाले बीमा गरेका सुत्केरी गाई भैंसीलाई 1,500 रूपियाँ पोषण भत्ता दिने व्यवस्था गरेको हो। गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठका अनुसार पालिकाले पशु बीमाको प्रिमियममा किसानले तिर्नुपर्ने 20% रकम समेत बेहोर्ने गरेको छ। गाउँपालिकाले गत वर्ष दूधमा अनुदानका लागि विनियोजन गरेको 30 लाख रूपियाँ अपोग भएपछि थप 18 लाख गरी कुल 48 लाख रूपियाँ वितरण गरेको थियो। गाउँपालिकाको उपाध्यक्ष बालकृष्ण घिमिरेले उत्पादनमा आधारित अनुदान कार्यक्रमले पालिकामा कृषकको संख्या तेब्बर वृद्धि भएको र विदेश गएका युवा समेत फर्किएर पशुपालनमा लागेको बताउनुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले सोमबार सूचना जारी गर्दै सुत्केरी गाई भैंसी पोषण खर्च कार्यक्रमको लागि निवेदन आह्वान गरिएको जानकारी दिनुभयो। देवघाट गाउँपालिकाले देवघाट धामको पहिचान संस्कृति र भूगोललाई समेटेर स्थानीय पाठ्यक्रम लागू गरेको छ। पालिकाको पहिचान संस्कृति र भूगोललाई उजागर गर्ने उद्देश्यले गाउँपालिकाले आधारभूत तह कक्षा एकदेखि पाँच र कक्षा छदेखि आठका लागि हाम्रो देवघाट नामक पाठ्यक्रम चालू शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याएको जनाएको छ। उक्त पाठ्यक्रम गाउँपालिकाभित्रका 35 सामुदायिक विद्यालयमा अध्यापन गराइनेछ। पाठ्यक्रममा देवघाटको ऐतिहासिक तथा धार्मिक महत्व, स्थानीय पर्यटक स्थल, जनजीवन, वनस्पति तथा यहाँका जात जातिका संस्कारलाई प्राथमिकताका साथ समेटिएको देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो। गाउँपालिकाका प्रवक्ता एवं वार्ड नम्बर पाँचका अध्यक्ष पूर्णबहादुर कुँवरले शिक्षालाई जीवन उपयोगी बनाउन र देवघाटको समग्र चिनारीलाई शैक्षिक माध्यमबाट प्रवर्धन गर्न पाठ्यक्रमले महत्व राख्ने उल्लेख गर्नुभयो। काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा अहिले पानी परिरहेको छ। पछिल्लो 12 घण्टामा देशका धेरैजसो ठाउँमा पानी परे पनि गण्डकी प्रदेशमा सबभन्दा धेरै पानी परेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गण्डकीको रातोपानी स्टेशनमा सबभन्दा धेरै 98 मिलिमिटर वर्षा मापन भएको छ। गण्डकीकै लुम्ले, लामापाटन, दमकौली लगायतका ठाउँमा पनि 50 मिलिमिटर भन्दा धेरै वर्षा मापन गरिएको छ। गैराति, गण्डकी सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी भागमा पनि पानी परेको छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बदली वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा मौसम बढ़ी सक्रिय रहने देखिएको छ। अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गरी मुक्त हुनु भएको छ। उहाँ हिजो राजधानी बैंकको जेलबाट रिहा हुनुभएको हो। भ्रष्टाचारको आरोपमा 1 वर्षको सजाय पाएका थाक्सिनले 8 महिना जेल सजाय भोगिसक्नु भएको छ। न्याय मन्त्रालयका एक समितिले उहाँको राम्रो आचरण, बढ़दो उमेर र कुनै अपराधको कम सम्भावनालाई ध्यानमा राख्दै उहाँको लागि प्यारोल स्वीकृत गरेको छ। दशकौंदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेका थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन स्थानीय समयअनुसार सोमबार बिहानै जेलबाट रिहा हुनु भएको हो। उहाँको स्वागतको लागि बैंकको केन्द्रीय कारागार क्लुङ प्रेम बाहिर केही संख्यामा समर्थक र आफन्त भेला भएका थिए। रिहाईपछि पहिलेपटक सार्वजनिक रूपमा देखिएका सिनावात्राले संचार माध्यमसँग भने कुनै प्रतिक्रिया नदिएको समाचार संस्था एएपीले जनाएको छ। दूरसंचार व्यवसायमा आबद्ध अरूपति व्यापारी थाक्सिनले सन् 1998 आफ्नै राजनीतिक पार्टी गठन गर्नुभएको थियो र सन् 2001 थाइल्याण्डको प्रधानमन्त्री बन्नुभएको थियो। सन् 2006 सेनाले कु गरेर उहाँको सरकार अपदस्थ गरेको थियो। उहाँलाई शक्तिको दुरूपयोग, आफ्नो व्यापारिक हितलाई फाइदा पुर्याएको र सरकारी चिट्टा परियोजनामा अनियमितता गरेको आरोप लगाइएको थियो। खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पंजाब किंग्सलाई हराएको छ। हिजो बेलुका धर्मशालामा टस हारेर पहिला ब्याटिङ गरेको पंजाबले 5 विकेट गुमाएर 210 रन बनाएको थियो। पंजाबले दिएको 211 रनको लक्ष्य पछ्याएको दिल्लीले 19 ओभरमा 7 विकेट गुमाउँदै भेटायो। पंजाब किंग्सको यो लगातार चौथो हार हो। आईपीएल अंक तालिकामा पंजाब 11 खेलमा 13 अंकका साथ तालिकाको चौथो स्थानमा छ। त्यस्तै दिल्ली 12 खेलमा 10 अंकका साथ तालिकाको 7 औं स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 सनराइजर्स हैदराबाद र गुजरात टाइटन्स खेल्दैछन्। अवस्था हामीलाई यति जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यति जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आँखा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल आईभीएफ एण्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेष विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही जित 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678168।
5: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
9: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावट का सम्पूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचर को सामानहरू पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार,
13: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560-20630।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
14: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
15: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
14: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
8: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
13: मोबाइल 98560-55577।
16: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
17: किन आमा, के भएर?
16: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
17: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
16: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
4: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
16: मोबाइल 98560-43952 र 98066-56586।
18: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
19: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
20: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
21: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
10: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
11: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
10: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
11: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
12: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
13: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
14: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
15: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ।
14: त्यसो नभने मरि म पनि अब नाचिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
16: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
7: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4, बीपी चोक।
16: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0658 570 225, मोबाइल 98560 33 878, 98461 658
17: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
18: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
19: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
17: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग गण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9850603128 र 9462614726।
20: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 2 गते शनिवार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
21: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9850603443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
22: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
23: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ।
24: सम्पर्क 0564142121, मोबाइल 98565391।
23: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
25: Yamaha.

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
1: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
3: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
1: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी
4: नमस्कार कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ म कार्यक्रम प्रस्तुता हिमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँहरूको राशिफल तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ आज मिति 2083 साल वैशाख महिनाको 29 गते मंगलबार ईस्वीसम्म 2026 मे 12 तारीक सकसम्म 1948 नेपाल सम्मत 1146 सूर्योदय बिहान 5:17 हो भने सूर्यास्त साँझ 6:44 हुनेछ आज ज्येष्ठ कृष्ण पक्षको दशमी तिथि आज विश्व नर्स दिवस कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगल धनहरू सुन्नुभयो 5:05 विभिन्न भक्ति गीत संगीतहरू 5:25 शुक्ला गण्डकी समाचार 6:00 37 काया गैरन 37:07 नेपाली बहस 7:20 शुक्ला गण्डकी समाचार 7:20-7:45 राष्ट्रिय गीत संगीतहरू 7:45 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी 8:15-9 शुक्ला गण्डकी सरोकार 9:15 नेपाल खबर 9:15-10 गाम्बेचीको भाका 10:10-15 शुक्ला गण्डकी समाचार 10:15-12 हेलो शुक्ला गण्डकी 12:12-15 नेपाल खबर 12:15-1 विभिन्न पबगीत संगीतहरू 1:00-2:00 लोकगीत संगीत 2:00-3:00 भनेको संगीतहरू 3:00-3:15 नेपाल खबर 3:15-4 फिल्मी गीत संगीतहरू 4:00-5:00 आधुनिक गीत संगीतहरू 5:00-5:15 शुक्ला गण्डकी समाचार 5:15-6:00 लोक चौतारी 6:00-36:00 नेपाल दर्पण 37:00-7:00 विभिन्न मगर भाषा गीत संगीतहरू 7:00-7:30 शुक्ला गण्डकी समाचार 37:00-8:00 विभिन्न गीत संगीतहरू 8:00-8:30 शुक्ला गण्डकी सरोकारको पुनः प्रसारण 8:45-9 विविध नेपाली सेवाको साँझ पख 9:10 श्रुति समेक 10:10-15 शुक्ला गण्डकी समाचार राति 10:00 शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन् बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण गर्दछन् दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी यो जानकारी प्रस्ताव हुन पाल रहेको छ तपाईँको राशिफलको राशिफल शुरूआत गरौं मेष राशिबाट मेष राशिमा माघ छ चुचे चोला लिलुले आमदानीका नयाँ स्रोतहरू फेला पर्नेछन् भने मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ अधिको फाइदा हुने काम प्रारम्भ गर्ने समय छ केही राम्रै अवसरहरू प्राप्त हुनेछ भने श्रमको उचित मूल्य पाइनेछ व्यापारमा राम्रै फर्को मान्न सकिनेछ सधैँदेखि खर्च बनाले अर्थवत देखा पर्न सक्छ अति आवश्यक कुराहरू सरसफा लिनुपर्ने हुन सक्छ यात्रा खर्चिलो कष्टकर हुन सक्छ गरिएका कामको प्रशंसा बढ्नेछ भने नयाँ अवसरले उत्साह जगाउनेछ नियमित काम र पेसा व्यवसायमा पनि राम्रो उपलब्धि प्राप्त हुनेछ मेहनतले लक्ष्यमा पुग्न सकिनेछ भने दिगो फाइदा हुने काममा जगबुसाउने मौका सामदानीका नयाँ स्रोतहरू फेला पर्नेछन् साँझतिर प्रशस्त लाभहरू हुनेछ भने उठ पनि रकम हात लागि हुन सक्छ व्यापारमा फाइदा हुने समय छ मिथुन राशिमा काकेको गंग छकेको आजको दिन केही संघर्षमय रहने देखिन्छ जिम्मेवारी थपिए पनि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्नेछ धेरै समय अरूका लागि खर्चाउनु पर्ला अर्थ उपार्जनमा केही मन्दी आउने बेला छ साँझदेखि स्थितिमा सुधार आउनाले दिगो काम प्रारम्भ हुनेछ भने परिश्रमले धेरैको मन जित्न सकिनेछ मेहनतले लोकप्रियता हासिल गर्न सकिनेछ भने फाइदा हुनेछ कर्कट राशि स्वास्थ्य कमजोर रहनाले काम गर्ने समय लाग्नेछ जिम्मेवारी बढ़नाले तापनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने स्थिति देखिनेछ स्वास्थ्यका लागि आरबीआरमा ध्यान पुर्याउनुहोला आलस्य त्यागेर हिम्मत गर्दा फाइदा उठाउन सकिनेछ साँझतिर उपलब्धिको स्रोतहरू पहिल्याउन सकिनेछ भने प्रतिशत नतिजाले उत्साह जगाउनेछ भाग्य विभिन्न अवसर जुटाउनेछ सिंह राशिमा भेटघाट हुनाले दिन रमाइलो रहनेछ र रमाइलो स्थान भ्रमण गर्ने अवसर प्राप्त हुनेछ परिस्थिति कमजोर देखिए पनि अतिथिका रूपमा सत्कार पाइनेछ प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ व्यापार व्यवसायमा आमदानी बढ़नेछ साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला स्वास्थ्यका लागि आरबीआरमा ध्यान पुर्याउनुहोला कन्या राशि टोप पिपु सहर ठपेपो आठ गर्दा प्रतिस्पर्धीलाई सजिलै समस्या पार्न सकिनेछ भने रोकेका कामहरू गर्नाले मनज्ञ लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। भविष्यका लागि विशेष काममा जगमसाउने मौका छ। सत्रहरू पनि किराना लाग्नेछन् भने साँझको समय रमाइलो रहनेछ। प्रिय भेट हुनुका साथै अतिथिका रूपमा सत्कार पाइनेछ भने आमदानी बढ़ाउने कामहरू शुरू गर्न सकिनेछ। तुलाराशि तुलराशिमा माछ र रिरुरेरु ताती तुते जिम्मेवारी थपिए पनि धेरै समय अरूका लागि खर्चनु पर्ला। अर्थ उपार्जनमा पनि मन्दी आउने बेला छ भने काम कमिसो नमिल्दा व्यवहारमा पछि परिनेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनु पर्ला। साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ भने आमदानीका स्रोतहरू बढ्नेछन्। प्रतिस्पर्धामा विजय भइनेछ। वृश्चिक राशि वृष राशिमा नानीहरूको फाइदाका लागि उपयोग भइनेछ भने अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नु पर्ला। इच्छा गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्नो सम्मानमा अरूले दावी गर्न सक्छन्। हिस्सेदारहरूसँग समझदारी बढ्न सक्छ। साँझदेखि अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय छ। सजग रहनुहोला। मेहनत गर्दा सामान्य उपलब्धि हात पार्न सकिनेछ। धनुराशि धनराशिमाफाडे नयाँ काम प्रारम्भ गर्ने समय छ भने सिधाएको काममा सुझस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने मित्रता र प्रेमको बन्धन समेत कसिनेछ। मेहनत गर्दा पेसा व्यवसायमा मनज्ञ धन लाभ हुनेछ। साँझतिर घरेलु समस्या देखा पर्न सक्छ। तापनि साथीभाइहरूको सहयोगले समस्या सुल्झन सक्छ। प्रयत्न गर्नुहोला। मकर राशि मकर राशिमा माघ भोज जे खेको खेको गागी आफ्नो कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। नसोची चुनौती अंगाले बानीले काम रोकिन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्। सजग रहनुहोला। साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापार प्रणाली लाभ हुनेछ भने कामको लगपले मनज्ञ धन लाभ हुनेछ भने विभिन्न भौतिक साधनहरू जुट्नेछन्। कुम्भ राशि कुम्भ राशिमा माघ गुगे गोसासी सुसे सोध आफन्त र साथीभाइहरूको सम्पर्कबाट टाढा बस्न मन लाग्ने आगन्तुकले व्यर्थमा अल्मलाउन सक्छन्। केही अवसरहरू प्राप्त भए पनि चुनौतीसँग जुत्नुपर्ने देखिन्छ। पहिलेका कमजोरीहरू सुधार्ने प्रयास गर्नुहोला। खानपानको असावधानीले स्वास्थ्य बिग्रन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोशिश गर्नेछन् भने बुद्धिको उपयोगले परिस्थितिक सन्तुलित बनाउन सकिनेछ। अन्तिममा मिन्दासी खर्च बढ्नुका साथै अर्थभावले सताउन सक्छ। फाइदाका लागि दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। आवश्यकता पूरा गर्न स्वास्थ्य पटवारी लिनुपर्ने हुन सक्छ। विदेश थाक्नेहरूलाई यात्राको साइज जुड्न सक्छ। साँझतिर आफन्तसँग सम्पर्क हुनका साथै भेटघाटको अवसर जुड्न सक्छ। व्यापार बढ्नाले आयोजनमा सुधार हुने समय छ भने स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। राशिफलमा जस्तो भने तापनि भाग्य हुँदा कर्म विश्वास गर्नुहोला। तपाईँ आज दिन्छु भन्ने सुख पितृ सभा आजको राशिफल पछि नेपाल रहेको जन्मदिनको शुभकामनाको

आज मिति 2083 साल वैशाख महिनाको 29 गते मंगलबार आज तपाईँ जस जन्मदिन परेको छ, तपाईँ जसै जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो फिल्म परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आज चालिक गर्न तपाईँले इच्छाको काम प्राप्त होस्, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

दर्पण अभिनेत्री सबै दाजुभाइ साथी संगी आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ हामी कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउन सक्नुहुनेछ। 06 74 3 7 8 0 64 11 128 34 111 34 112 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँहरूको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बिहान तपाईँहरूको दिन शुभ भनी सुख बितोस् भन्ने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.9 मेगाहर्ज। नमस्कार।

0: कनेक्ट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 8 बज्यो।
5: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
6: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
5: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
6: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702290, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
8: मेरिया मैनी, कस्तो राम्रो गहना!
9: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
11: छापावाला सुनचाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
11: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
11: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ,
12: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
11: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807625239।
12: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
13: एकान्छी
14: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडिपट्टि।
14: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।

0: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
1: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बन्केवा चोकमा रहेको सिबा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
0: ए हो र, जाउन त त्यसो भए।
1: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
2: प्रोप्राइटर विवेश गुप्ता, सिवाय किराना पसल शुक्ला गण्डकी 4 मेन रोड धुलेगौडा तनहु।
1: मोबाइल 9841419634 र 9008523058।
3: भाउजू, होइन भाउजू, किन निराश भएर बस्नु भएको?
4: हेर्नु न बाबु, मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो, उता छोरोले पनि ल्यापटप बिगारेको छ। आज बनाउन लैजाने भनेको, अलि भर पर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है?
3: ल भाउजू, पनि हाम्रै दुलेगौडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि। शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था, साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ। ल है भाउजू, समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला।
4: हजुर, हामी कहाँ आइफोन, सामसुङ, रेडमी, भिभो, ओप्पो, रियलमी, किप्याड मोबाइल, रेडियो, लाइट, ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ।
3: जय शिव इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी 4 धुलेगौडा, सोनुक्सी सप्लाई पसलको ठिक पारिपट्टि, ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको। प्रोप्राइटर शिव बहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ। सम्पर्क 0635907707, मोबाइल 9871445234, 9560007708।
5: प्रसन्न, होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
6: टिचर, मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज क्याल्ट्रिक्स, सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन मार्कर र बोर्ड मार्कर पाइन्छ।

0: गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
1: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
0: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
1: प्रोप्राइटर रोशनी श्रेष्ठ।
0: मोबाइल नम्बर 9827109066 र 9840694043।
2: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
3: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
4: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
2: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्ला गण्डकी चार तुले गौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852383993 र 9852383973
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्टिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही एल्मुनियम अब युपिभीसीको साथमा
4: एल्मुनियमका झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
5: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98562938 र 98028222938
6: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 9856333998 र 9845610950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden

0: तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक, आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
2: होइन, कति पुन मोबाइल भन्दै कराएको?
1: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
2: कहाँ छ पुन मोबाइल?
1: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
0: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
0: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
3: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
5: चिकन ससेज, बफ ससेज
3: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
1: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 052, मोबाइल 98 5 60 28 587।
6: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
7: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
3: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
0: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98 5 60 12 474।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
11: यसमा चाहिँ अब हाम्रो कन्सल्टेसन आएपछि हामीले त्यसलाई चेकआउट गर्छौँ, मतलब चेक इन गर्छौँ, कति खाने, कुन समयमा खाने, कति बेला रोप्ने, के गर्ने, कुन परीक्षण गर्ने, सबै कुराहरू चाहिँ छुट्टी आएपछि मात्र हामीले त्यो ब्यारियरलाई पनि त्यो पछि असर गर्ने कुरालाई हामीले तत्कालै रोकिहाल्यौँ होइन। अर्को चाहिँ के छ भन्दाखेरि श्रमिकहरूको एउटा के भनाइ छ भने हामीले मैले बताएको कुरा चाहिँ सम्बन्धित चिकित्सकले ठिक ढंगले बुझ्यो कि बुझेन, मैले एउटा कुरा गरेँ उसले अर्को तरिकाले बुझेर मलाई अर्कै खाले औषधि दियो कि होइन, त्यो खालको ब्यारियर कट गर्नको लागि पनि हामीले हाम्रो प्राइमेरी यो कन्सल्टेसनले चाहिँ उहाँहरूलाई मदत गरेको छ। जस्तो हामीले उहाँहरूको वर्गीकरण गरिदिइसकेपछि तपाईँले के गर्नुपर्ने, के औषधि खाने भनेर छुट्याइदिइसकेपछि हामीले दिएको औषधि त्यहाँ डिस्पेन्स गर्न अथवा दिन नमिले पनि सम्बन्धित बिरामीले चाहिँ अब के स्योर हुने भयो, सम्बन्धित बिरामी भने मलाई चाहिँ सम्बन्धित विभागमा जानुपर्ने रहेछ है भनेपछि त्यहाँबाट पनि उहाँ सहज अवस्थामा कस्तो डिनायल फेज हुन सक्छ, जस्तो यो विशेष गरी मानसिक रोगको अवस्थामा होइन, हामीले भनेको उहाँहरूलाई जे डायग्नोस गर्छौँ त्यो अनुसार चाहिँ उहाँहरू सम्बन्धित मानसिक विभागमा सोझै पुग्न सक्ने हाम्रो डकुमेन्ट दिएपछि त्यो नभए भनेर के हुँदो रहेछ भने उहाँहरू सिम्टोमेटिक ट्रिटमेन्ट मतलब लक्षण जे हो त्यो गर्दा गर्दा गर्दा गर्दा चाहिँ लामो समयसम्म त्यो औषधि खाने खर्च त्यस्तै हुने अनि पछि विभिन्न समस्याहरू निम्तिने गर्दाखेरि त्यसलाई पनि अब हाम्रो यो टेलिमेडिसिन सेन्टरलाई चाहिँ कट गरेको छ त्यो कुरालाई चाहिँ हामीले नियन्त्रणमा ल्याउने प्रयास गरेका छौँ।
12: यो टेलिमेडिसिन सेन्टरले दिएको यो परामर्श सेवा चाहिँ एकदम निशुल्क
11: हजुर हाम्रो प्रयास नै के यो कस्तो छ भन्दाखेरि थोरै मैले जोडिहालेँ यो हेल्थ केयर के हुन्छ भने कस्ट इफेक्टिभनेसको एकदमै एकदमै ठुलो रोल छ तपाईँ एफोर्ड गर्न सक्नुहुन्न तपाईँ स्वास्थ्य संस्थामा जान सक्नुहुन्न तपाईँलाई अन्य खाले नै समस्याले घेरिरहेको छ बाँधिरहेको छ भनेपछि तपाईँको एक्सेस टु हेल्थ केयर होइन तपाईँ स्वास्थ्य केन्द्रमा जान पनि तपाईँ डिनाई गर्नुहुन्छ मतलब समयमा जानु पनि ढिलो पुग्नुहुन्छ लगायत यस्तो खाले समस्याहरू देखिन्छ त्यो कारणले गर्दा खालि कुराले मात्र त हुँदैन होइन अब त्यो फेजलाई पनि टार्गेट गरेर कम्तीमा हामीले चाहिँ यो नेपाल सरकारले चाहिँ अब यो हामीले दिने जुन परामर्श हुन्छ होइन योहरू निशुल्क हुन्छ हामीले उहाँहरूलाई गर्ने सहजीकरण प्रयासहरू जति हुन्छ त्यो सबै निशुल्क हुन्छ त्यसपछि उहाँहरूलाई चाहिँ के हुन्छ भने हामीले जुन प्रिस्क्रिप्सन प्रेसेन्ट गर्छौँ त्यो अनुसार उहाँहरूले औषधि पाउनु भयो कि भएन भनेर फलोअप हुन्छ सम्पर्क प्रक्रियामा चाहिँ हुन्छ अनि दोस्रो हामी के पनि गर्छौँ भन्दाखेरि उहाँहरूको यो कस्ट इफेक्टिभनेसको कुरालाई ख्याल गरेर चाहिँ अब हामीले दिएको परीक्षण त त्यहाँ त गर्नै पर्ने परीक्षण त गर्नुपर्ने हुन्छ त्यो अनुसार उहाँहरूले अब त्यो अप्रोच गर्न सक्नुहुन्छ कि हुँदैन भन्नेमा पनि हाम्रो ध्यान छ त्यो कारणले गर्दा श्रमिकहरूले चाहिँ स्वास्थ्य बिमा सम्बन्धित रोजगारदाता र यहाँबाट यो के भन्छ लेबर पर्मिट लिएर जाँदाखेरि चाहिँ उहाँहरूको स्वास्थ्य बिमाको टाइअप कस्तो छ त हेल्थ इन्सुरेन्सको टाइअप होइन हेल्थ कार्ड भन्दो रहेछ कति देशमा यो स्वास्थ्य बिमाको टाइअप भएपछि चाहिँ के हुन्छ भने तपाईँ चाँडो पुग्नुहुन्छ कि ढिलो गर्नुहुन्छ दुई चार दिन भने अब चाहिँ हेरिहालौँ चेक गरिहालौँ भन्ने हुन्छ होइन त्यही अनुसारले हामीले स्वास्थ्य परीक्षणको लागि त्यही अनुसार औषधि दिँदाखेरि दिएर त मात्र भएन हामीले त्यो त उहाँहरू त्यहाँ पुग्नु पनि पर्यो त्यो पुग्ने माध्यम के भने गोजीमा पैसा चाहियो सिम्पल कुरा यही हो त्यो कारणले गर्दाखेरि चाहिँ अब यो स्वास्थ्य बिमामा आबद्ध भयो भने चाहिँ कतिपय उसमा चाहिँ यसले कभर गर्छ सबै नगरे पनि कतिपय अवस्थामा गर्छ अब त्यो हुँदाखेरि चाहिँ हामीले त्यही अनुसार श्रमिकहरूलाई पनि भन्ने गरेका छौँ।
12: अनि डाक्टर साहब अघि हामीले अफ द रेकर्ड कुराकानी गर्दाखेरि समस्याको पाटो पनि तपाईँले अलिकति बताउनु भएको थियो यहाँबाट हामीले परामर्श दिने काम त गर्छौँ अनि उहाँहरूले चाहिँ यसको लागि चाहिँ ल परामर्श पायो अब चाहिँ म उपचार गर्न जान्छु अथवा उपचार गरिसकेपछि के भयो त सफल भयो कि भएन भन्ने खालको उहाँहरूले अपडेट चाहिँ गराउनुहुन्छ कि हुँदैन
11: अब यो मिश्रित खाले छ कतिले चाहिँ भन्नुहुन्छ होइन अब कतिले चाहिँ अब हामीले जे भन्यौँ अब त्यसपछि वान वे कम्युनिकेसन भयो त्यसपछि उहाँले के गर्नुभयो कसो गर्नुभयो भन्दाखेरि त्यो फिडब्याक चाहिँ अब हुन त अघि मैले भने डिफ्रेन्ट तह हुन्छ होइन त्यस्तो अवस्थामा चाहिँ अब हामीले नै फोन गरेर त्यस्तो एकदम सिरियस छ लाइफ थ्रेटनिङ छ अथवा जुन बेला जे पनि हुनसक्छ अघि कुरा गरेँ एनसिडीको कुरा होइन हाइपरटेन्सनको कुरा हो यस्तो कुराहरूमा चाहिँ हामीले नै एकदम इम्फेसिस दिएर हामीले नै आफै अब कल उताबाट नआए पनि के भयो होइन के गर्नुभयो औषधि खानुभयो कि भएन त्यस्तो कुराहरूमा चाहिँ हामीले अलिकति अब सबैमा चाहिँ अलिकति अब हाम्रो यो स्रोत साधन अथवा सीमितता केही छन् होइन त्यो कारणले गर्दाखेरि चाहिँ हामीले एकदमै त्यो भल्नरेबल ग्रुप हुन्छ जुन हेर्नुपर्ने एकदमै फलोअप गर्नुपर्ने त्यस्तोमा चाहिँ हामीले गर्छौँ।
12: बिरामीको जटिलता हेरिकन उहाँहरूको अवस्था कतिको जटिल छ छैन भन्ने कुरा चाहिँ हामीले पहिला छुट्याउँछ अनि त्यसपछि जटिल हो भने चाहिँ हामीले सकभर चाहिँ उहाँहरूलाई फेरि फलोअप गरेर
11: हजुर त्यही अनुसारले हामीले चाहिँ उहाँहरूको अवस्था के हो के भइरहेछ भनेर चाहिँ हामीले चाहिँ फेरि आफैले पनि कल ब्याक गरेर उहाँलाई ट्रेस गर्छौँ।
12: अनि डाक्टर साहब यो आपतकालीन अवस्थामा चाहिँ यो टेलिमेडिसिन चाहिँ कतिको प्रभावकारी छ?
11: अब यो आपतकालीन अवस्थामा चाहिँ यसमा फेरि दुई खाले छ आपतकालीन भनेको तपाईँको एउटा सर्जिकल भयो होइन इमर्जेन्सी अर्को चाहिँ तपाईँको एनसिडिजका कुराहरू छ अब यसमा चाहिँ एकदमै हेर्नुपर्ने पाटो के हो हामीले भन्दाखेरि यसको सीमितता पनि हामीले बुझ्नुपर्ने हुन्छ जस्तै तपाईँ विदेशकै अथवा बाहिरी देशमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईँको स्वास्थ्य उपचार लिन पनि लामो प्रक्रिया हुन्छ कि जस्तो नेपालमा भइरहेछ नि हामी तुरुन्तै विशेषज्ञलाई गएर भेटिहाल्छौँ एक किसिममा सबै कुराहरू भइहाल्छ त्यो विदेशमा चाहिँ के हुन्छ भन्दाखेरि उनीहरूको रुटिन एपोइन्टमेन्ट डेट हुन्छ होइन आज डेट लिएको मान्छे एक महिनापछि विशेषज्ञ भेट्न पाउँछ होइन त्यस्तो अवस्थामा पनि हामीले चाहिँ अर्ली कन्सल्टेसनमा पनि यसले काम गर्यौँ हाम्रो टेलिमेडिसिन सेन्टरले चाहिँ अर्ली कन्सल्टेसन सेसनमा उहाँहरूलाई हेल्प गरे जस्तो धेरै लामो समय पर्खिनु पर्ने अवस्थामा हामीले अगाडि नै उहाँलाई के भएको भनेर कम्तीमा त्यो कुराहरू सबै म्यानेज गरिदिएर चाहिँ खानुपर्ने औषधि पनि लेखिदिएर सबै कुराहरू गरेर चाहिँ त्यही अनुसारले श्रमिकहरूले सुविधा पाइरहनु भएको छ। यो एकदमै बुझ्नुपर्ने कुरा। अघि इमर्जेन्सीको कुरा गर्नुभयो, अब त्यस्तोमा चाहिँ कस्तो छ भने तुरन्त जानुपर्ने, अघि हामीले टेलिट्राइजिङका कुरा गऱ्यौँ, जस्तो हामी तपाईँले भन्नु इङ्गित गर्न खोज्नु भएको रेड जोन हो होइन, त्यस्तो जोन चाहिँ अब सम्बन्धित हस्पिटलै जानु पर्यो होइन। हामीले गर्न सक्ने त्यस्तो अवस्थामा के हो भने सम्बन्धित जस्तो ढिलाइका कुराहरू हुन्छ नि, जस्तो रोजगारदाता त्यहाँको रोजगारदाताले चाहिँ श्रमिकलाई केही पनि भएको छैन भनेर इग्नोर गर्ने, अथवा त्यस्तो केही खालको परिस्थिति आयो, सहजीकरण भएन, स्वास्थ्य उपचारमा सहजीकरण भएन भने चाहिँ हामीले त्यस्तो केसलाई चाहिँ इम्फेसिस दिएर सम्बन्धित रोजगारदातासँग कुराकानी गरेर हुन्छ कि दूतावाससँग समन्वय गरेर हुन्छ कि, अथवा त्यहाँको लोकल कम्युनिटी कुनै छ भने त्यो अवस्थामा रेस्क्यूका कुराहरू हुन सक्छन् होइन, त्यो सबै कुराहरूलाई चाहिँ हामीले म्यानेज गर्छौँ, त्यही अनुसारले समन्वय गर्छौँ, त्यही अनुसारले इन्टरभेन गर्छौँ, त्यो पाटोमा हामीले हेल्प गर्ने भयो। अब तत्कालै अब ट्रिटमेन्टको हिसाबले तपाईँले भन्नु खोज्नुभयो, ट्रिटमेन्टको कुरामा चाहिँ अब त्यसको सीमितता छन् भनेर हामीले बुझ्नुपर्छ यसमा।
12: अनि डाक्टर साहब, हामीले यहाँबाट टेलिमेडिसिन सेन्टरबाट केन्द्रबाट चाहिँ जसरी सेवा दिइरहेका छौँ, यो सेवाको बारेमा चाहिँ विदेशमा रहेका नागरिकहरू, हुन त अब ठ्याक्कै तथ्याङ्क त हामीसँग नेपाल सरकारसँग पनि छैन, कति नेपाली बाहिर हुनुहुन्छ भन्ने कुरा कतिले थाहा छ होला, यो चेतनाको स्तर चाहिँ कस्तो छ होला उहाँहरूले टेलिमेडिसिनको बारेमा?
11: अब टेलिमेडिसिनको बारेमा चाहिँ यो कस्तो छ भन्दाखेरि हामीले मिडिया स्टिमुलेसन्स भइरहेछ होइन, रोजगार बोर्डको सचिव, वैदेशिक रोजगार बोर्डको सचिवालयले उहाँहरूले मिडिया स्टिमुलेसन गरिरहनु भएको छ, त्यही अनुसार सम्पर्क नै भइरहेछ। मेरो अझै चाहिँ अनुरोध के हो भने सम्बन्धित देशका जुन हाम्रो लोकल नेपाली कम्युनिटीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ उहाँ चाहिँ समुदायमा पुग्न सक्ने एउटा माध्यम हो क्या, विभिन्न समाजहरू छन्, नेपाली समाजहरू छन्, गएर आवश्यक नेपालीहरू छन् होइन, उहाँहरूले सबैलाई चाहिँ यो टेलिमेडिसिन सेन्टर वीर अस्पतालमा यसो सुविधा छ भनेर उहाँले कुनै ग्यादरिङ गर्दा होस्, फ्यामिली फङ्सनमै होस् होइन, सबै कुराहरूमा चाहिँ यो कुराहरू चाहिँ एक आपसमा र एउटा म्यासिभ रूपमा चाहिँ उहाँहरूले चाहिँ भनिदिनुभयो, अथवा त्यही अनुसारले कुनै पनि ग्यादरिङमा होइन कुनै पनि कार्यक्रममा चाहिँ एटलिस्ट हेल्थको कुरा चाहिँ इन्ट्रोड्युस गरिदिनु भयो भने त्यसले ठूलो एउटा चाहिँ समुदायलाई यो स्वास्थ्य परामर्शले लिएर इङ्गित गर्न सक्छ होइन, विभिन्न कम्युनिटीहरूमा पुगिसकेपछि त्यही अनुसारले हामी चाहिँ सेवा दिनलाई तयार छौँ, त्यो अनुसारले चाहिँ लोकल कम्युनिटीहरू अलिकति एक्टिभेट भइदिनु भयो भने चाहिँ यसले चाहिँ अझै ठूलो परिधिमा अथवा ठूलो म्यासिभ रूपमा चाहिँ जान्छ भन्ने मलाई लाग्छ।
12: अब अलिकति तथ्याङ्कमा पनि जाउँ रहेछ, जस्तै पछिल्लो समय चाहिँ अलिकति बढी सेवा लिने देशहरूको कुराकानी गर्दाखेरि अथवा सेवा लिने संख्याको कुरा गर्दाखेरि पछिल्लो समय कतिले सेवा लिनु भएको छ, कसरी लिइरहनु भएको छ?
11: अब हाम्रो यो यहाँको चाहिँ कल रेकर्ड अथवा हेर्दाखेरि चाहिँ लगभग 11,000 पटक चाहिँ हामीलाई कल भएको छ स्थापनादेखि अहिलेसम्म होइन, विभिन्न देशहरूमा विशेष गरी बढी आएको कलहरू चाहिँ खाडी मुलुकबाट छन् है, मलेसिया, तपाईँको युएई है, कतार, योबाट चाहिँ अलिकति बढी कलहरू आउँछन् भने अरू अन्य देशहरूबाट नै आएका छौँ, जस्तो सिचिलिज भन्छौँ होइन, अनि त्यसपछि तपाईँको युकेबाट कलहरू छन्, पोल्यान्ड, पोर्चुगल होइन, त्यसपछि जापान, कोरिया, झन् इपिएसबाट नियमित जाने कोरियाबाट नि कलहरू आउँछन्, विभिन्न देशहरूबाट चाहिँ इन्गित गर्छ, लगभग हामी 46 देशमा चाहिँ पुगिसकेका छौँ।
12: उहाँ हुनुहुन्थ्यो वीर अस्पतालको टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर सञ्जय धरेल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा हामी आज टेलिमेडिसिन सेवा कसरी सञ्चालन भइरहेको छ, यसको प्रभाव कस्तो देखिएको छ, मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुको कारण के हो तथा भविष्यमा यस सेवालाई कसरी अझ प्रभावकारी बनाइनेछ भन्ने विषयमा कुराकानी गरिरहेका छौं। कुराकानी अझै बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
13: शुक्ला गण्डकी एफएम 97.6 मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी
14: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
15: ओमकार
14: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
15: ओमकार
14: अनि घरमा पूजा सामग्री पनि छैन भने
15: ओमकार
14: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
15: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
14: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
16: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
17: किन नयाँ किन्न पर्यो
18: राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
16: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
18: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
16: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
18: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टायर राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452
19: दाजु बिहेको दिन त आइसक्यो त फ्रुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
20: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने
19: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
20: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ अरू टेलर जस्तो हो र भने
19: ल दाजु त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो
21: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
22: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोप्राइटर प्रेम परियार मोबाइल 9841080829 दमौली शाखाको लागि सम्पर्क 9807613425
14: ए नानीको बुवा आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
23: ढुक्क भाउ न हो बुढी फ्रेस आउ जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
14: इज्जतको सवाल छ बुढा जहाँ पाए त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
22: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
14: होम डेलिभरीको पनि व्यवस्था छ
22: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 9811411178 9556000778
11: निष्कर्षमा पुग्छ यसको चाहिँ अब यो मानसिक सम्बन्धीमा चाहिँ लामो समय लाग्छ
12: अनि त्यसमा पनि यो वैदेशिक रोजगारीमा जानु एउटा कुरा भइगयो र त्यसमा पनि यो स्वास्थ्य समस्या र मानसिक समस्या देखिनु चाहिँ कतिको जटिल अवस्था
11: अब यस्तो छ शारीरिक र मानसिक बिल्कुल कस्तो छ भन्दाखेरि अब हामीले मानसिकमा पुग्नुभन्दा अगाडि चाहिँ गर्दाखेरि अर्ग्यानिक कजहरू छुट्याउनु पर्ने हुन्छ होइन कुनै कजेटिभ त्यस्तो केही छ कि छैन सिधै हामीले केही भनिसाथ मानसिक भनिहाल्ने अवस्था हुँदैन पहिला अर्ग्यानिक कज छुट्याएर बल्ल अनि हामी चाहिँ मानसिकमा पुग्ने हो त्यो अनुसारले चाहिँ हुन्छ अनि मानसिकमा चाहिँ कस्तो छ भन्दाखेरि तपाईँको इभन यहाँबाट हाम्रो श्रमिकहरू नेपालबाट अन्य देश जाँदाखेरि चाहिँ हाम्रो यहाँको जुन स्किलिङ हुन्छ त्यहाँ चाहिँ मानसिक मेन्टल हेल्थ त्यो रिलेटेड खासै त्यो भयो जस्तो मलाई लाग्दैन किनकि अब हामीले हेर्ने भनेको फिजिकल फिटनेस हो मेडिकल टेस्टहरूका कुरा गरेँ मैले ल्याब परीक्षण अन्य परीक्षण होइन त्यसमा चाहिँ सायद हामीले यो मानसिक अवस्था उहाँको के छ कसो छ भनेर सायद ट्राइजिङ भएको छैन होइन त्यो अनुसार छुट्याउनेको छैन अब तापनि पनि हामीले अलिकता वर्कआउट गर्नुपर्ने हो कि होइन, त्यो नै यहाँबाट अलिकता हामीले हेर्न सक्यौँ भने कम्तीमा पनि केही न केही भाग चाहिँ सेग्रिगेट हुन्छ र प्रोन एरियाज भन्छौँ हामीले, प्रोन पेसेन्टहरू कुन चाहिँ पछि गएर मानसिक अवस्था आउन सक्छ कि भन्ने खाले ग्रुपहरू, अब त्यो फेरि धेरै हुन्छ, भेग हुनसक्छ होइन, तर हामीले एटलिस्ट वर्कआउट एटलिस्ट एउटा स्टार्ट केही गर्न सक्छौँ कि भन्ने जस्तो पनि लाग्छ होइन। तर त्यही हो, फेरि हामी अथवा सरकार अथवा जसले जे गरे पनि एकदम सचेत हुनुपर्ने भने चाहिँ हाम्रो नेपाली श्रमिकहरू नै हो। म एउटा के अनुरोध गर्न चाहन्छु भने आफ्नो स्वास्थ्य अवस्थालाई लिएर चाहिँ हजुरहरूले खालि युट्युब हेर्ने गुगलमा सर्च गर्ने यस्तो भन्दा नि तपाईँहरूले यो कुराहरू छोडेर चाहिँ सिधै टेलिमेडिसिन सेन्टरमा चाहिँ कुनै टेस्ट गरेर कुनै अडियो पठाएर के गरेर चाहिँ सोझै चिकित्सकसँग चाहिँ परामर्श लिन अनुरोध गर्छु। यो अब धेरै युट्युब र गुगल, मैले एक्स्ट्रा कुरा गरेँ, गुगल र युट्युबहरू हेर्ने अनि त्यसै आफै यो भयो कि त्यो भयो कि भनेर सोच्दै जाँदाखेरि अवस्थाहरू जटिल भएको होइन, त्यो अनुसारले चाहिँ स्वास्थ्य अवस्था समाधान नभएका स्थितिहरू पनि छन्। सो श्रमिकहरूलाई मेरो यही अनुरोध छ, तपाईँहरूले चाहिँ केही भयो कि आफ्नो ब्रेक टाइम होस् केही होस् केही छ भने टेक्स्ट गरिहाल्न चाहिँ अनुरोध गर्छु।
12: कुनै पनि भनौँ न यो समस्या देखियो भने चाहिँ सामाजिक सञ्जालका डाक्टरहरू हेरेर र उहाँहरूको त्यो भनाइअनुसार परामर्श लिएर आफूले काम गर्नुभन्दा अथवा उपचार गराउनुभन्दा नजिकैको अस्पतालहरूमा क्लिनिकहरूमा जानु पर्यो, देखाउनु पर्यो, अनि सही डाक्टर आफ्नो अवस्था के हो ठ्याक्कै अवस्था पत्ता लगाएर चाहिँ उपचार गर्नु चाहिँ पर्यो।
11: हजुर, अब यस्तो सामाजिक सञ्जालका डाक्टरहरू भन्दाखेरि पनि विभिन्न फोरममा आएका कुराहरू अथवा युट्युब अथवा गुगल जुन हामी गर्छौँ होइन त्यतातिर जानु, किन इन्डिभिजुअलको फरक फरक चाहिँ प्रेजेन्टेसन हुनसक्छ, मलाई एउटा भएको छ त्यही कुरा चाहिँ अर्को व्यक्तिमा फरक हुनसक्छ, सबैमा एउटा खाले हुँदैन। त्यो कारणले गर्दाखेरि चाहिँ यो टेलिमेडिसिन सेन्टर भयो कि तपाईँहरूको लागि हो, त्यही भएर तपाईँहरूले चाहिँ त्यतातिर लाग्नुभन्दा नै आफ्नो केही छ भने टेक्स्ट गरिहाल्ने, अडियो पठाइहाल्ने, फोन गरिहाल्ने, कुनै न कुनै माध्यमबाट हामीसँग जोडिन होला भन्न चाहन्छु। त्यही
12: यो हुन त वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि स्वास्थ्य परीक्षण त गरिन्छ, तर तपाईँले कस्तो पाउनु भएको छ यो जस्तै वैदेशिक रोजगारीमा जाँदाखेरि पनि आफूसँग भएको समस्या लुकाएर जाने प्रवृत्ति चाहिँ देखिन्छ कि देखिँदैन?
11: अब यस्तो छ, अब त्यता चाहिँ खासै म जानकार छैन होइन, उता के भइरहेछ त्यो कसरी के हो,
12: अब हामीले गर्दाखेरि
11: हजुर अब हामीले यस्तो छ, अब कुराकानीको क्रममा अब श्रमिकहरू नै आफै सचेत हुने हो होइन। अब यहाँ कस्तो छ भन्दाखेरि सिनारियो मैले बुझेको चाहिँ अब जसरी हुन्छ जान पाए हुन्छ भन्ने एउटा त्यो ऊ हुन्छ नि, इगरनेसले गर्दाखेरि पनि अब कति कुरा भइहाल्छ भन्ने टाइपले हुन्छ। तर एउटा कुरा के बुझ्नु पर्यो भने आफू नै ठिक नभइकन विदेश जानु भने चाहिँ त्यो आफैमा बेठिक काम हो, किनकि अल्टिमेटली त्यो तपाईँलाई पछि त्यसले समस्या निम्त्याउँछ, खर्चको भार पनि हुन्छ, फर्किनु पर्ने हुन्छ, टिकटको पैसा लस हुन्छ होइन। त्यो कारणले गर्दा आफू स्वस्थ नभइकन त्यहाँ स्वस्थ परिस्थिति निर्माण हुँदैन भनेर चाहिँ बुझिदिनु न म अनुरोध गर्छु।
12: त्यो त भइहाल्यो, अब उता गइसकेपछि आफ्नो समस्या लुकाउने र नबताउने चाहिँ त्यो चाहिँ कतिको पाउनु हो?
11: अब त्यो चाहिँ कस्तो छ भन्दाखेरि हामीलाई कतिपयले चाहिँ साथीलाई चाहिँ यस्तो भयो भनेर चाहिँ हामीलाई फोन पनि आउँछन्, त्यस्तो नआउने होइन होइन, लुकाउने प्रवृत्ति अथवा भन्न नचाहने अथवा भने थाहा पाउँछ कि अरूले होइन, यस्तो परिस्थिति पनि छ, मतलब यस्तो बिरामीहरू पनि यस्तो श्रमिकहरू पनि हुनुहुन्छ। त्यही अनुरोध हो तपाईँहरूले आफ्नो खुलस्त कुराहरू राख्नुहोस्, तपाईँले राखेका कुराहरू यो टेलिमेडिसिन सेन्टरबाट बाहिर जाँदैन होइन, यो चिकित्सक र बिरामी बीचको कुराकानी अथवा संवाद अथवा यो स्वास्थ्य अवस्थालाई तपाईँहरूको बुझ्ने कुरालाई चाहिँ अगाडि बढ्ने कुरा हो। त्यो कारणले गर्दाखेरि यसमा बाट अन्यत्र कहीँ जान्छ कि के हुन्छ कि भनेर चाहिँ त्यस्तो नसोच्नु होला, तपाईँहरूले खुलस्त कुरा राख्न सक्नुहुन्छ।
12: अनि अलिकति जटिलताका चुनौतीका विषयमा कुराकानी गर्दाखेरि टेलिमेडिसिन केन्द्रबाट जसरी सेवा हामी यहाँबाट दिइरहेका छौँ, यो सञ्चालन गर्दाखेरिका अलिकति समस्याहरू चाहिँ के कस्ता छन्?
11: अब सञ्चालनको समस्या हेर्दाखेरि अहिले हामी चाहिँ यो के भन्छ अलिकति जनशक्तिहरू वृद्धि गर्नुपर्ने हो कि होइन, किनकि अब भन्छौँ हामी श्रमिकहरू आधी नेपाल बाहिर छ होइन, त्यो कारणले गर्दा भोलि लार्ज पुलिङ अफ पेसेन्ट हुँदाखेरि चाहिँ अलिकता कठिनाई हुन सक्छ कि भनेर अब त्यो अनुसारले मन्त्रालय वैदेशिक रोजगार बोर्डको सचिवालय उहाँले काम गरिरहनु भएको छ यसलाई 24 घण्टामा लाने भनेर होइन त्यो अनुसारले काम पनि भइरहेको छ. अब श्रमिकको स्वास्थ्यलाई नै केन्द्रमा राखेर उहाँहरूबाट चाहिँ सबै कुराहरू अगाडि बढिरहेको छ. उहाँहरू सकारात्मक हुनुहुन्छ, उहाँहरूले त्यही अनुसार काम बढाइरहनु भएको छ.
12: अनि यो नियमित स्वास्थ्य परीक्षण विदेशमा रहेका जति पनि श्रमिकहरू हुनुहुन्छ उहाँहरूको हकमा चाहिँ कतिको आवश्यक छ?
11: अब यो एकदमै आवश्यक छ. यो किन आवश्यक छ भन्दाखेरि डिफ्रेन्ट फेज अथवा डिफ्रेन्ट लेयर अफ माइग्रेन्ट चाहिँ बाहिर हुनुहुन्छ होइन. अब यो स्टेट ओनरसिप पनि हो कि सिटिजनलाई लिएर. अब हेल्थ भनेको त नम्बर वान हो. तपाईँ जीवित रहेन संसार देख्न पाउनुहुन्छ. मैले भन्ने कुरा चाहिँ यो सधैँभरि एउटै हो. यो रोगी र निरोगीको यात्रामा के हुन्छ भन्दाखेरि तपाईँलाई अप्ठ्यारो परेपछि तपाईँले चाहिँ त्यो फिल गर्ने हो कि होइन. जबसम्म तपाईँलाई अप्ठ्यारो पर्दैन केही फिल हुँदैन. त्यो कारणले गर्दा यो टेलिमेडिसिन सेन्टर चाहिँ माइग्रेन्ट वर्कर्सको लागि स्टेट ओनरसिप पनि हो. यसले दिने परामर्शहरूले होइन के हुन्छ भन्दाखेरि स्टेट अफ पिपल बिचमा ब्रिज पनि गर्छ र स्वास्थ्य अवस्थाले लिएर कहाँ भन्न जाने भन्ने त्यो प्लेटफर्म चाहिँ यसले दिन्छ. एटलिस्ट श्रमिकले आफ्नो स्वास्थ्य अवस्था मलाई यो भयो भन्न सक्ने प्लेटफर्म पाउनु पनि उहाँहरूको लागि चाहिँ एकदमै ठुलो कुरा हो है. अर्को चाहिँ अघि मैले कस्ट कट अफका कुरा गरेँ, कति टेस्ट गर्ने कति नगर्ने होइन. त्यो त अब मान्छेलाई परिसकेपछि थाहा हुन्छ. अनि कन्सल्टेसन्सका कुराहरू भयो, एपोइन्टमेन्ट डेट अब एक महिना छ, अगाडि नै के गर्ने, आत्तिएको अवस्था हुन्छ कति कति, त्यसै पनि नेपाल फर्किएको अवस्था हुन्छ. त्यो धेरै कुरालाई चाहिँ यसले धेरै मेजर मेजर मेजर एरियाजमा चाहिँ यसले कभर गर्छ कि. हामीले जस्ट कुराकानी र स्वास्थ्य मात्र हेऱ्यौँ भने यो पर्याप्त हुँदैन. टेलिमेडिसिन सेन्टरको लागि यसले धेरै काम गर्छ. यसले दूतावाससँग समन्वयका कुराहरू गर्छ. स्वास्थ्य अवस्था जस्ट जटिल भयो, रेस्क्यु गर्ने कुराहरू हुन्छ. कसैलाई वीर हस्पिटलमा ल्याएर ट्रिटमेन्ट गर्नुपर्ने अवस्था भयो भने त्यो अवस्था हुन्छ. आइसियूका कुराहरू, कुनै बिरामी उतैबाट अब आइसियू निडेड पेसेन्टहरू पनि आउनुहुन्छ, त्यही अनुसारले यहाँको व्यवस्थापनका कुराहरू हुन्छ होइन. अब उहाँहरूको एट द अर्लिएस्ट कन्सल्टेसन्सका कुराहरू हुन्छ. सो यसले धेरै मेजर एरियाजमा हेल्थ पोलिसीका कुराहरू हुन्छ, स्वास्थ्य अधिकारका कुराहरूको बारेमा यसले श्रमिकहरूलाई जानकारी दिन्छ होइन. निड कतिखेर चाहिँ आफू जाने, अहिले मैले स्वास्थ्य बिमाका कुराहरू गरेँ त्यो अनुसारले चाहिँ मलाई स्वास्थ्य बिमा चाहिने रहेछ है भन्ने त्यो खालको श्रमिकहरूमा चाहिँ हुन्छ. यस्तो धेरै ठुलो ठुलो एरियामा यसले काम गर्छ.
12: भनेपछि कुनै श्रमिकसँग आर्थिक अवस्थाको अलिकति समस्या, आर्थिक अवस्थाले गर्दाखेरि उपचार पाइन भन्ने खालको एउटा समस्या छ भने उहाँहरूलाई चाहिँ सहजीकरण गरेर उपचारको व्यवस्था पनि गर्न सक्छ.
11: दूतावाससँग समन्वय गर्छौ. अब उहाँहरू स्वास्थ्य बिमाका कुराहरू भयो होइन, कति चाहिँ अब नेपाली आउने परिस्थिति हो भने पनि हामीलाई भनेर वीर हस्पिटलमा आउनुभयो भने त्यही अनुसारले हामीले सहजीकरण गर्छौँ.
12: हामीले अहिलेसम्म गरेका छौँ कि छैनौँ?
11: हामीले गरेका छौँ. इभन पेसेन्ट आएर अपरेसन गरेर जानु भएको छ र त्यो गर्ने चाहिँ हाम्रो ईएनटी डिपार्टमेन्टको न्युरो सर्जरीले चाहिँ एकदमै बेड रिडन पेसेन्टलाई पनि होइन चाहिँ पोस्ट रिहेबिलिटेटिभ फेजमा जानुपर्ने पेसेन्टलाई यहाँबाट प्राइमेरी मतलब हेरेर त्यही अनुसारले आइसियूमा पेसेन्ट राखेर त्यही अनुसारले चाहिँ फर्दर डिस्चार्ज गरेको अवस्था पनि छ.
12: अनि यो अलिकति यो तपाईँको यो बिमाको कुराकानी पनि जोड्नु भएको थियो नि सुरुमा, बिमाको जुन महत्व चाहिँ विदेशमा चाहिँ कस्तो हुन्छ विशेष गरी?
11: अब एकदम निलो हुन्छ. हेर्नु हेल्थ अब कस्टली छ होइन, महँगो हुन्छ. अब त्यहाँ झन् अब एक बराबर धेरै हुने भयो होइन. सामान्यतया नेपालमा लाग्ने खर्च भन्दा उहाँ चाहिँ लगभग x3x4 जान सक्छ है. त्यो कारणले कन्सल्टेसन तपाईँको परामर्श लिने शुल्क पनि त्यतिकै हाई हुन्छ. त्यो कारणले गर्दा अनि परीक्षणका कुराहरू अझै एकदम जरुरी स्थितिमा त गर्नै पर्ने हुन्छ. सो परीक्षणको अवस्थाहरू छ, त्यो कस्ट एकदम हाई छ बाहिर. त्यो कारणले गर्दाखेरि पनि डेटका कुराहरू भने मैले कन्सल्टेसनका डेटहरू होइन, यो कुरालाई चाहिँ सबै सम्बोधन गर्ने भनेको स्वास्थ्य बिमाले. अब कतिलाई त पैसा तिर्नै पर्यो, अब स्वास्थ्य बिमाले कभर गर्ने कुरामा एटलिस्ट त्यो खर्च चाहिँ कट अफ हुन्छ. रिलेभेन्ट कस्टको कुरा पनि आउँछ. अब बाहिर गर्दाखेरि चाहिँ धेरै तिर्नपर्ने हुनसक्छ, नेपाल आएर गर्दा कम खर्च हुन सक्ने हुन्छ. त्यसले गर्दाखेरि विदेशको पेसेन्ट नेपाल आएर ट्रिटमेन्ट गर्ने, त्यसपछि यहाँ ट्रिटमेन्ट गरेर फेरि फर्केर जाने पनि हुनुहुन्छ. किन भन्दाखेरि उहाँहरू आउँदा यहाँ चेक गराउँदा सबै गर्दाखेरि हुने कस्ट र त्यहाँ त्यतिकै हुने कस्ट लगभग इक्वलाइज गर्दो रहेछ. अनि कति चाहिँ अब त्यो फ्यामिलीहरू पनि भेटघाट हुने, आफ्नो प्रत्यक्ष फ्यामिलीको निगरानीमा उपचार गर्न चाहने श्रमिकहरू पनि हुनुहुन्छ. त्यसरी पनि हामीले चाहिँ कतिलाई समन्वय वीर हस्पिटलको हकमा मात्रै समन्वय गर्छौँ होइन. त्यही अरू अन्य अस्पताल सरकारी अस्पतालमा त्यस्तो केही पऱ्यो भने हामीले नै समन्वय गरिदिन्छौँ।
12: अनि डाक्टर साहब, यो अलिकति प्रभावकारिताको कुराकानी गर्दाखेरि तपाईँले यो क्षेत्रमा लागिसकेपछि बिरामीहरूको प्रतिक्रिया सुन्दाखेरि कतिको प्रभावकारी भइरहेको छ कार्यक्रम जस्तो लाग्छ?
11: अब प्रभावकारी नै छ होइन। यो किन प्रभावकारी छ भन्दाखेरि श्रमिकले प्लेटफर्म पाउनु भएको छ, उहाँले सहजै एक ट्यापमा उहाँको स्वास्थ्य समस्या उहाँहरूले राख्न पाउनु भएको छ र हामीले पनि त्यही अनुसारले चाहिँ प्रिभेन्टिभ पाटोमा, उपचारात्मक ट्रिटमेन्टको पाटोमा, अनि इभन फर्केर आइसकेपछि समन्वय गर्ने पाटोमा होइन, त्यो पाटोमा चाहिँ हामीले काम गरिरहेछौँ। त्यो भएको कारणले गर्दाखेरि श्रमिकहरूको चाहिँ अघि हजुरले पनि एउटा त्यहाँ लाइभ सुनिहाल्नुभयो होइन, उहाँले धन्यवाद दिनुभएका कुराहरू होइन, त्यसरी चाहिँ श्रमिकहरूबाट नै राम्रो प्रतिक्रिया आइरहेछ।
12: श्रमिकको प्रसङ्ग त हामीले गरि नै रहेका छौँ र श्रमिक सँगसँगै अरू भनौँ न, अरू पेसामा जाने अथवा अरू क्षेत्रमा जाने विद्यार्थी भनौँ, अरू अन्य क्षेत्रमा जाने, उहाँहरूको चाहिँ फोन सम्पर्क आउँछ कि आउँदैन?
11: विद्यार्थीहरू पनि बाट नै आउँछन् हामीलाई सोद्धाखेरि। अब उहाँ चाहिँ कस्तो भने स्टुडेन्ट प्लस वर्क टाइपकै भयो होइन, अब हामीले स्टुडेन्ट भने पनि उहाँले केही न केही काम गरिरहनु भएकै हुन्छ, अब स्टुडेन्टबाट पनि फोनहरू आइरहेछ।
12: अनि त्यसमा पनि अर्को क्षेत्र भनेको महिला, हामीले श्रमिकको कुरा गर्ने गर्दाखेरि पुरुषको र महिलाको छुट्टी हुन्छ होला, उहाँहरूले गर्ने गुनासो र उहाँहरूले गर्ने फोन सम्पर्कमा चाहिँ कस्तो प्रतिक्रिया आइरहेको छ?
11: उहाँहरूको चाहिँ यस्तो छ, उहाँहरूको चाहिँ इन्गेजमेन्ट अथवा यो स्वास्थ्य परामर्श लिने उसमा चाहिँ कम छ होइन। अब हामीले निरन्तर भनेका छौँ त्यस्तो केही अवस्था स्वास्थ्य समस्या आयो भने हामीलाई फोन गर्नुहोला भनेर, तर तपाईँले भन्नु खोज्नु भएको महिला पुरुषको हकमा कुन बढी के भन्नु खोज्नु भएको होला, पुरुषको मात्रा चाहिँ बढी छ, महिलाको कमी छ।
12: त्यसमा पनि महिलाहरूले गुनासो गर्ने पाटाहरू चाहिँ कस्तो छ?
11: गुनासो गर्ने पाटाहरू कति चाहिँ अब यो उहाँहरूको महिनावारी समस्या होइन, त्यसै गरी अघि भर्खरै हजुरले पनि सुनिहाल्नुभयो प्रेसरका समस्याहरू होइन, एन्जाइटीका कुराहरू, मानसिक स्वास्थ्यका कुराहरू छन्।
12: अनलाइन सेवा छ हाम्रो टेलिमेडिसिन सेवा, यसलाई चाहिँ अझ प्रभावकारी बनाउन चाहिँ के गर्नुपर्छ? अब यसै यस्तै कुराकानी गरौँ।
11: यसलाई चाहिँ थप प्रभावकारी बनाउनको लागि चाहिँ अब त्यही मिडिया स्टिमुलेसनै जरुरी हुन्छ होइन, अनि यो एप्लिकेसन्सको युज चाहिँ एकदमै राम्रो भएको छ, यसैलाई नै कन्टिन्यू गर्दा भयो। अरू अन्य पाटोमा चाहिँ अब विभिन्न आइटी सपोर्टका कुराहरू आउन सक्छन् होइन, अब त्यसमा चाहिँ अध्ययन गरेर हामी अगाडि बढ्न सकिन्छ।
12: अनि अघिल्लो चरणमा जसरी हामीले कुराकानी गरिरहेका थियौँ झन्डै झन्डै एक वर्ष जति भयो होला, त्यसपछि अहिलेको समयसम्म आइपुग्दाखेरि चाहिँ के परिवर्तन भयो टेलिमेडिसिनमा?
11: अब टेलिमेडिसिनमा परिवर्तन हामीले भनेको चाहिँ पेसेन्ट इन्गेजमेन्ट हो होइन, उहाँहरूले चाहिँ जसरी हामीलाई सुरुका दिनहरूमा चाहिँ खुलस्त कुराहरू गर्नुहुन्थेन होइन, के होला कसो होला टाइपले पुरा भन्नुहुन्थेन भने, अहिले बिस्तारै त्यो चाहिँ पेसेन्ट कन्फिडेन्सियलिटीको कुरा गरेँ मैले, गोपनीयताको कुरा, त्यसमा चाहिँ हामीले निकै काम गरिरहेका छौँ। अब अर्को पाटामा इन्फ्रास्ट्रक्चरको हिसाबले हामी पहिला एउटा रुममा थियौँ भने अहिले चाहिँ हामीलाई टू स्पेस प्रोभाइड गरिरहेको छ, एउटा हामी मिटिङ हलको रूपमा प्रयोग गर्छौँ, अर्को चाहिँ टेलिमेडिसिन सेन्टरको युनिट भयो जहाँबाट हामीले चाहिँ बिरामीसँग प्रत्यक्ष कुराकानी गर्छौँ। हामीसँग ग्याजेटहरू उपलब्ध छन्, दुईवटा फोन छ, डेस्कटप कम्प्युटरहरू छ होइन, त्यही अनुसारले नै हामी अगाडि बढिरहेछौँ।
12: हामीसँग भएको जनशक्तिले हामीले जसरी काम गरिरहेका छौँ यो ठिक छ कि अझै थप गर्नुपर्ने आवश्यकता छ?
11: यो हाम्रो अघि मैले भने कार्यालय समयको कुरा होइन, त्यो वान फेजको लागि चाहिँ भयो, अब 24 घण्टाको लागि चाहिँ हामीले त्यही अनुसारले चाहिँ यो सेन्टरलाई जनशक्ति चाहिन सक्छ। 24 घण्टा सातै दिन गर्दाखेरि चाहिँ जनशक्तिहरू अभियसली बढाउनु पर्ने नै हुन्छ। अहिले हामी विधा बाहेक चाहिँ दैनिक रूपमा एउटा फेजमा काम गर्छौँ भने बिहान एकदमै बिहान अथवा रातिको समयमा चाहिँ यहाँ हुँदैन, हामीले अफलाइनै काम गर्ने हो होइन, वर्क फ्रम होम भन्छ जुन घरबाट, त्यस्तो अर्जेन्ट कन्सल्टेसन रिक्वायरहरूलाई चाहिँ हामीले त्यही अनुसार रिप्लाई गर्नुपर्ने हुन्छ। 24 घण्टामा जाँदाखेरि हामीलाई जनशक्ति चाहिँ यो सेन्टरमा चाहिँ आवश्यकै पर्छ।
12: भनेपछि जुन सरकारको जुन अहिलेको नीति छ, शनिबार र आइतबार हप्तामा दुई दिन बिदा दिने, यसले गर्दाखेरि सोमबार जुन जसरी हामीले सेवा दिन्छौँ, सेवा दिने फर्स्ट आवरमा चाहिँ अथवा कार्यालय समयमा चाहिँ विशेष गरी त्यो गुनासोको चाप चाहिँ एकदम बढी बढ्ने गरेको देखिएको छ।
11: हजुर हजुर, अब त्यो केसहरू पाइला भा हुन्छ होइन, तर रुटिन केसै हुन्छ, त्यस्तो ज्यानै जोखिममा पर्ने खाले चाहिँ हुँदैन, हामीले नियमित रूपमा कन्सल्टेसन गर्न सक्ने खाले नै बिरामीहरू हुन्छन्, त्यो अनुसारले चाहिँ हामीले गरिरहेछौँ अहिले। अब तर यो बिदाको दिनमा पनि कम्तीमा यो टेलिमेडिसिन युनिट चाहिँ चल्दा र अझै पेसेन्टको इन्गेजमेन्ट चाहिँ हुन्छ जस्तो मलाई व्यक्तिगत रूपमा लाग्छ, किनकि फेज सिफ्ट वाइज ड्युटी हुने हो, त्यसले गर्दाखेरि चाहिँ यसलाई अझै अगाडि लैजाँदा ठिकै हुन्छ।
12: हामीले यो वैदेशिक रोजगारीमा जाने र विदेशमा रहेकाहरूको कुराकानी त गरि नै रहेका छौँ, र सँगसँगै नेपालमा रहेका अथवा वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारहरूको हकमा चाहिँ केही गरेका छौँ कि त्यो चाहिँ कस्तो छ?
11: परिवार लक्षित कार्यक्रम भन्दा नि यो श्रमिक लक्षित कार्यक्रम हो। पहिला हामीले चाहिँ विदेशमै रहेका नेपालीहरूलाई चाहिँ फोकस्ड गरेका छौँ। अब नेपालको आन्तरिक अवस्थामा चाहिँ केही गाउँपालिका, केही हस्पिटल होइन, केही अस्पतालहरू अनि केही नगरपालिकाहरूले आफ्नो आफ्नो आन्तरिक तरिकाले प्रदेश आन्तरिक तरिकाले गर्नुभएको होला, तर यो यहाँबाट चाहिँ विशेष गरी विदेशमा रहेका श्रमिकहरूका लागि नै हो। अब यदि श्रमिकको त्यहाँ परिवार छ, डिपेन्डेबल परिवार छ, उहाँहरूको आमा बुबा पनि श्रमिकसँगै हुनुहुन्छ भने हामीले परामर्श चाहिँ उहाँहरूलाई पनि दिन्छौँ, तर उहाँहरू चाहिँ विदेशमा हुनुपर्ने हुन्छ यो यहाँबाट सेवा दिँदा चाहिँ। हजुर,
12: अलिकति यो सरकारको तयारीको बारेमा पनि म जोड्न चाहन्छु। जस्तै यो वैदेशिक रोजगारीमा जति श्रमिकहरू गइरहनु भएको छ र उहाँहरूको स्वास्थ्य सुरक्षाका लागि सरकारले गरेका तयारी छन् नि, हुन त नयाँ सरकार आएको छ, अब ढिलो चाँडो केही फरक नतिजा पनि देखिएला, कतिको पर्याप्त छन् जस्तो लाग्छ?
11: यस्तो छ, अब यसमा काम यही हो होइन, अब हामीले गर्नुपर्ने श्रमिकलाई एड्रेस गर्नुपर्ने कुराहरू स्वास्थ्यको अवस्थामा यिनै हुन्। अब अहिले हामीले स्वास्थ्य मन्त्रालय, त्यसपछि श्रम मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार बोर्डको सचिवालय, त्यसपछि वीर अस्पताल होइन, अब यो समन्वयमा के छ भन्दाखेरि एउटा माइग्रेसन साइकलको अवधारणा पनि अगाडि आएको छ, जसमा चाहिँ हामीले विदेश जान्छु भन्ने सोचाइ गरेदेखि विदेशबाट फर्किएको अवस्थासम्ममा कभर गरेको छ, र हाम्रो यो सेन्टरको चाहिँ मेन अथवा मुख्य एड्रेस गर्नुपर्ने जोन चाहिँ अथवा एरिया चाहिँ हामीले विदेशमा रहेका श्रमिकहरूलाई स्वास्थ्य परामर्श दिने नै हो।
12: विशेष गरी यो श्रमिकको स्वास्थ्य संरक्षणमा स्वास्थ्य संस्थादेखि लिएर अलिकति तपाईँले कुराकानी त गरि पनि सक्नु भएको छ, र सँगसँगै म्यान पावर कम्पनी र सरकार बीचको चाहिँ समन्वय, आन्तरिक समन्वय चाहिँ कस्तो छ अहिले?
11: त्यो अब त्यहाँ चाहिँ म जानकार छैन उता के भइरहेछ होइन, मेरो यहाँ अब यो यस विभागबाट हुने भनेको चाहिँ श्रमिकलाई परामर्श दिने हो, अब त्यो अनुसार उहाँहरूले गरिरहनु भएको होला।
12: अनि यो वैदेशिक रोजगारीमा जान चाहने जति पनि व्यक्तिहरू हुनुहुन्छ, युवाहरू हुनुहुन्छ, उहाँहरूलाई चाहिँ स्वास्थ्यका हिसाबले चाहिँ तपाईँले के मुख्य सन्देश दिन चाहनुहुन्छ?
11: मुख्य सन्देश भनेको चाहिँ के हो भने हजुरहरू जाँदाखेरि जब वर्किङ ग्रुप हुनुहुन्छ होइन, 20-40 म्याक्सिमम हुनुहुन्छ, त्यो कारणले गर्दाखेरि यो फेजमा के हुन्छ भने इमोसनल इम्ब्यालेन्सेस पनि हुन्छ, फिजिकल त्यही अनुसारले हुन्छ होइन, सोसियल त्यही अनुसारले हुन्छ, किनकि यही फेजमा हामी के गर्छौँ, काम गर्छौँ, यही फेजमा हाम्रो बिहे हुन्छ, यही फेजमा हाम्रो फ्यामिली एक्सटेन्ड हुन्छ होइन, यही फेजमा हामीले चाहिँ के गर्नुपर्ने हुन्छ, सो धेरै फ्याक्टरले चाहिँ हामीलाई चाहिँ यो फेजमा चाहिँ अलिकता बढी स्ट्रेसफुल यो डिकेड्स चाहिँ हो कि, त्यो कारणले गर्दा आफ्नो स्वास्थ्यमा लिएर चाहिँ एकदमै ध्यान दिनु होला। प्रिभेन्टिभ फेजमा कुरा गर्दाखेरि आफ्नो दैनिकीहरूमा ध्यान दिनुहोला, आफूले गरिरहेको कामको प्रकृति के छ, काम के गर्न जाँदैछु त्यो ख्याल गर्नुहोला, आफ्नो त्यो अनुसारको सिप छ कि छैन, आफ्नो त्यो अनुसारको योग्यता पुग्छ कि पुग्दैन त्यो अनुसार ख्याल गर्नुहोला। अर्को कुरा चाहिँ कुनै पनि स्वास्थ्य समस्या आयो भने चाहिँ यस टेलिमेडिसिन सेन्टरमा सम्पर्क गर्नुहोला, टेक्स्ट जोड्नुहोला, मेसेज गर्नुहोला, कुनै पनि माध्यममा त हामीसँग जोडिनुहोला। अनि त्यस पछाडि चाहिँ अब कुनै कुनै जटिल अवस्था आयो, साथीभाइलाई आयो होइन भने पनि हजुरहरूले चाहिँ एक अर्कालाई त्यही अनुसारले खबर पुर्याउनु होला, इन्गेज गराउनु होला। कति बोल्न नसक्ने साथीभाइ हुनुहुन्छ भने उहाँको समस्या त्यही अनुसारले हामी कहाँ पुर्याइदिनु होला होइन, अब यो एकदमै कलेक्टिभ इफोर्टबाट चाहिँ हामी अगाडि बढ्नुपर्ने हुन्छ। र विभिन्न त्यस्तो कुनै पनि स्वास्थ्य समस्या आयो भने चाहिँ तपाईँहरूले हामीलाई सम्झिनु होला।
12: विदेशमा रहेका व्यक्तिहरूले विशेष गरी जति पनि समस्या भोगिरहनु भएको छ, जति पनि नेपालीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ आफ्नो समस्या लुकाउने होइन, लुकायो भने चाहिँ अझै समस्या बढ्न सक्छ, अनि त्यसलाई चाहिँ नेपाल सरकारले उहाँहरूको लागि निशुल्क सञ्चालन गरिरहेको टेलिमेडिसिन सेवामा चाहिँ सहकार्य गरेर सम्पर्क गरेर आफ्नो समस्याहरू बताउनु पर्यो, साझा गर्नु पर्यो, जसले गर्दाखेरि पछि स्वास्थ्यलाई अलिकति सहज होस् भन्ने चाहिँ।
11: हजुर, अर्ली फेजमा आयो भने तपाईँको कष्ट पनि घट्ने भयो, तपाईँले पाउने दुःख पनि कम भयो, तपाईँको इलनेसको स्टे पनि कम भयो, हिलिङ पिरियड पनि अड्ली भयो होइन, तर तपाईँ त्यसैलाई कम्प्लिकेटेड फेजमा लानुहुन्छ भने तपाईँको पैसा पनि त्यही अनुसारलाई लाग्ने भयो, त्यही अनुसारले समय पनि सकिने भयो होइन, अप्ठ्यारो स्थिति आउँछ। त्यो कारणले गर्दाखेरि तपाईँहरूलाई अर्ली कन्सल्टेसन्सको लागि, अर्ली स्वास्थ्य परामर्शको लागि नै हो ठिक है। निशुल्क एकछिन बोल्दाखेरि केही पनि हुँदैन, तपाईँको समस्या तपाईँका कुराहरू कहीँ जाने पनि होइन, एकचोटि कम्युनिकेट गरिदिनु होला भन्न चाहन्छु।
12: के को डर चाहिँ बढी जस्तो लाग्छ उहाँ रहेका बिरामीहरू अथवा भनौँ न समस्या पर्नेहरूलाई चाहिँ बेसी चाहिँ के को डर लाग्छ होला अथवा के कारणले गर्दाखेरि चाहिँ उहाँहरूले त्यो समस्या सार्वजनिक गर्न नखोज्नु भएको?
11: अब डर भन्दा चाहिँ कस्तो छ भन्दाखेरि दुई खाले हो कि यसमा। अब उहाँहरूको त्यो कन्फिडेन्सियालिटी कुरा, गोपनीयता कुरा होइन, मैले भन्दाखेरि कहीँ हल्ला हुन्छ कि के हुन्छ कि भन्ने कुरा भयो। अर्को चाहिँ जब रिलेटेड सेक्युरिटी कुराहरू होइन, म के भन्छ तपाईँको मैले बताउँदाखेरि मेरो जागिरै जाने हो कि, मैले नेपाल फर्काइदिने हो कि, के हुन्छ कि टाइपले होइन, त्यो हिसाबले पनि उहाँहरूको त्यो थिङ्किङ प्याटर्न रहेको हुनसक्छ। तर त्यस्तो सोचियो भने चाहिँ फेरि आफैलाई असर गर्न सक्छ। त्यसले गर्दाखेरि जे छ प्रष्ट रूपमा भन्नु होला, त्यसलाई ट्रिटमेन्ट फेजमा गइसकेपछि त्यसलाई सम्बोधन गरिसकेपछि तपाईँहरू फेरि ब्याक टु नर्मल लाइफमा हुनुहुन्छ। तर त्यसैलाई कम्प्लिकेटेड गर्नुभयो भने झन् गाह्रो परिस्थिति आउन सक्छ, थपिँदै जान सक्छ होइन, भार आर्थिक भार पनि पर्ने भयो, समयको चाप पनि बढ्ने भयो, त्यो अनुसारले एट अर्ली चाहिँ तपाईँले भन्नै पर्ने हुन्छ।
12: डाक्टर साहब, अन्तिममा चाहिँ जुन जसरी तपाईँहरूले टेलिमेडिसिन सेवा दिइरहनु भएको छ, यो टेलिमेडिसिनको भविष्य चाहिँ नेपालमा कस्तो देख्नुहुन्छ?
11: अब यो कस्तो छ भन्दाखेरि यो विभिन्न फोरमहरूमा पनि कुराकानी हुन्छ, प्रविधिक युगमा गइसक्यो, मान्छे एआईमा गइसक्यो संसार होइन। अब हामी चाहिँ अब यो टेलिमेडिसिनको भविष्य के देखिरहेको छ भन्दाखेरि एकदमै यो अबको यात्रा नै टेलिमेडिसिन हो जस्तो मलाई फिल हुन्छ, किनकि क्रस बोर्डरका कुराहरू छन् होइन, टाढा टाढाबाट रहेको अवस्थामा चाहिँ स्वास्थ्यको माध्यमबाट सरकार र जनताबीच जोडिने यो माध्यम पनि हो, उहाँहरूको स्वास्थ्य समस्यालाई चाहिँ हल गर्ने यो प्लेटफर्म पनि हो। झन् हामी कहाँ कस्तो अब प्रविधिले कहाँ पुर्याइदियो भने अहिले हरेकको हातमा लगभग स्मार्टफोन छ, स्मार्टफोनमा के एप्लिकेसन प्री डाउनलोडेड हुन्छ अहिले त होइन, अथवा डाउनलोड गरे पनि सहज छ। त्यो कारणले पहिलाको परिस्थिति हेर्दाखेरि चाहिँ कस्टको हिसाबले पनि त्यो अनुसारले महँगो थियो होइन, एक्सेसिबिलिटीको हिसाबले अब मैले नै मोबाइल बोक्दाखेरि अथवा हाम्रो अग्रजहरूले अथवा अगाडिको पुस्ताले मोबाइल बोक्दाखेरि ठुलो गाउँमा केही नै आए जस्तो हुन्थ्यो भने अहिले सामान्य भइसकेको छ। यो सामान्य परिस्थितिमा चाहिँ हामीलाई सहज भएको छ, प्रविधिको जमाना आइसक्यो, सो कारण टेलिमेडिसिनले चाहिँ अब चाहिँ स्वास्थ्य अवस्थालाई सम्बोधन गर्नको लागि उहाँहरूलाई चाहिँ समयमै उपचारको एउटा डिरेक्सन दिनको लागि अथवा कुनै पनि स्वास्थ्य समस्यालाई चाहिँ सम्बोधन गर्नको लागि चाहिँ एकदमै प्रभावकारी छ।
12: तपाईँलाई सोध्न चाहेका जिज्ञासाहरू मैले लगभग सोधिसकेको छु, यसमा पनि मैले छुटाएका अथवा अत्यन्तै महत्वपूर्ण कुराहरू केही छ भने म फेरि एकचोटि निवेदन गर्न चाहन्छु।
11: अब यसमा चाहिँ पहिलो कुरा म श्रमिकहरूलाई के भन्न चाहनुहुन्छ चाहन्छु भने तपाईँहरू आफ्नो स्वास्थ्यको अवस्था लिएर आफै सजग हुनुपर्छ। तपाईँको कामको प्रकृति 12 घण्टाको छ भने त्यही अनुसारले चाहिँ आफ्नो दैनिकीलाई चाहिँ मोडिफाई गर्नुपर्ने हुन्छ। तपाईँको खानपानको सेड्युलहरू कुन अनुसार छ होइन, त्यो अनुसारले आफैलाई नै पहिला आफै जागरूक हुनु पर्यो। तपाईँको पानी पिउने प्याटर्न, हाइड्रेसन प्याटर्न कस्तो छ होइन, त्यो अनुसारले हेर्नु पर्यो। दैनिक 3 लिटर खानुपर्ने हुन्छ, तपाईँहरूले कम्तीमा 2-3 आवर्सको ग्याप राखेर त्यसरी पानी खाइदिनु भयो भने पनि हेर्दाखेरि सामान्य कुरा लाग्छ, तर यो एकदमै इम्पोर्टेन्ट हुन्छ। सो हाइड्रेसन प्याटर्न त्यही अनुसारले मेन्टेन गर्नु पर्यो है, अनि कुनै पनि स्वास्थ्य समस्या भयो भने हामीलाई सम्पर्क गर्नु पर्यो। तपाईँले जान्नुपर्ने कुराहरू चाहिँ अहिलेलाई स्वास्थ्य अवस्थालाई लिएर यही नै हो। अघि मैले फेरि निवेदन गरेँ, विभिन्न साइटहरू हेर्ने, युट्युब भिडियोहरू हेर्ने गर्नुको साटो हामीलाई डाइरेक्ट सोझै सम्पर्क गर्नुहोला, सोझै मेसेज गर्नुहोला, हामी तपाईँको स्वास्थ्य समस्या समाधान गर्नको लागि तयार छौँ भन्न चाहन्छु।
12: हुन्छ डाक्टर साहब, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
11: हजुर, यहाँहरूलाई पनि यो समय दिनुभयो होइन, यहाँको बारेमा कुरा राख्ने मौका दिनुभयो, हजुरहरूलाई पनि धन्यवाद भन्न चाहन्छु।
2: उहाँ हुनुहुन्थ्यो वीर अस्पतालको टेलिमेडिसिन केन्द्रका फोकल पर्सन डाक्टर सञ्जय धरेल। आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौं। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unn.com.np मार्फत आफ्नो समस्या प्रश्न र भनाईका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौं र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौं। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार। We'll be right back.

0: हरे कृष्ण कृष्ण। ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नयाँ वर्ष 2083 मा सैमसंग का ग्लोबल नंबर 1 टीवी र होम अप्लायंस मा 25% सम्म छुट पाउनुहोस्। रु 50,000 भन्दा माथिका अप्लायंस को खरीद मा नागरिकताकै आधारमा 24 महिना सम्म को ईएमआई उपलब्ध छ। चुनिएका वाशिंग मशीन मा 6 केजी सर्फ एक्सेलमेटिक निशुल्क र टीवीहरूमा 12 महिना सम्म को नेट टीवी प्याकेज निशुल्क पाउनुहोस्। सैमसंग सँगै यो नयाँ वर्षमा स्मार्ट घर स्मार्ट सुरुवात सर्जहरू लागू हुनेछन्। यो योजना सीमित अवधिका लागि चुनित मोडलमा मात्र लागू। 24 महिनाको ईएमआई मा 7.99% ब्याज लागू हुनेछ।
4: गोदावरी नगरपालिकाको अत्यन्त जरूरी सूचना। यस नगरपालिका भित्र सञ्चालनमा रहेका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 9 बज्यो।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विद्यालय तहदेखि नै एआई र अत्याधुनिक प्रविधि पढ़ाउने सरकारको नीति। डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाई स्थापना गरिने। एसईको ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि थप तयारी कक्षा सञ्चालन गर्न आग्रह। कक्षा 11 को भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने। देशका केही ठाउँमा वर्षा, अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना। म्याग्दीको महवीरमा पहिरो खसेपछि बेनी जोमसोम सड़क अवरूद्ध। इजरायलसँग सम्बन्धित केही व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्धबारे यूको सहमति। पछिल्लो सहमतिमा इजरायलको विरोध। र विश्वकप क्रिकेट लीग 2 नेपालले आज स्कटल्याण्डसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले विद्यालय तहदेखि नै एआई र अत्याधुनिक प्रविधि पढ़ाउने कार्यक्रम अघि सारेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा हिजो प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा ई लर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री तथा कृत्रिम बुद्धिमत्ता अर्थात एआईमा आधारित सिकाई विस्तार गरिने उल्लेख छ। सरकारले 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र एआई आधारित सिकाई विस्तार गर्ने योजना अघि सारेको हो। त्यस्तै सुशासन र राष्ट्रिय आयका लागि सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा घोषणा गर्ने नीति लिएको छ। नीति तथा कार्यक्रममा साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि पनि विशेष अनुसन्धान इकाई स्थापना गर्ने उल्लेख छ। लागू औषध नियन्त्रण, अन्तर्देशीय अपराध तथा जटिल अपराध न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग विस्तार गरिने भएको छ। नेपाल प्रहरीको भौतिक पूर्वाधार, उपकरण र अनुसन्धान क्षमतामा सुधार गर्दै फोरेन्सिक तथा सूचना विश्लेषण प्रणाली सुदृढ गरिने र राष्ट्रिय अनुसन्धान प्रणालीलाई प्रविधि मैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। सरकारको कार्यशैली तथा प्रधानमन्त्रीको पोशाक र आचरणबारे विपक्षी दलहरूले प्रश्न उठाएका छन्। हिजोदेखि शुरू भएको संसदको बजेट अधिवेशनको पहिलो बैठकमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले सुकुम्बासी बस्तीमा डोजर चलाएकोदेखि संसद रोकेर अध्यादेश ल्याएकोमा सरकारको विरोध गरेका हुन्। त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका बेला प्रधानमन्त्री बालेन्द्र शाह उठेर हिँडेकोमा पनि विपक्षी दलहरूले आपत्ति जनाएका छन्। प्रधानमन्त्रीले संसदीय मर्यादा ख्याल नगरेको विपक्षी दलहरूको टिप्पणी छ। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको शैली, पहिरनको विषयमा समेत प्रश्न उठाएका हुन्। राष्ट्रिय महत्वका बैठकहरू तथा संयुक्त सदनमा राष्ट्रिय पोशाकको पालना हुनुपर्ने उनीहरूको भनाइ छ। माध्यमिक शिक्षा परीक्षा एसईमा अनुत्तीर्ण भएकाहरूलाई आउँदो असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने भएको छ। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष एसईमा नियमिततर्फ 2,84,160 विद्यार्थी उत्तीर्ण भएको र 1,46,507 नन ग्रेडेड भएको जानकारी दिनुभयो। गएको चैत 19 29 गतेसम्म सञ्चालित परीक्षामा 5,12,421 सहभागी थिए। बोर्डले परीक्षा सम्पन्न भएको 1 महिनामै नतिजा सार्वजनिक गरेको हो। ग्रेड वृद्धि परीक्षाको लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न अनुरोध गरेको छ। त्यस्तै बोर्डले एसईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ। यस्तै यस वर्ष कक्षा 11 को भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अधिकारीले अब कक्षा 11 को भर्ना तयारी थालिने बताउनु भएको छ। शिक्षा मन्त्रालयले सरकारवाला पक्ष र निकायसँग आवश्यक छलफल गरेर भर्ना र पठन पाठनको मिति तय गर्नेछ। गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का वर्षा भइरहेको छ। प्रदेशको केही ठाउँमा गैराती पनि पानी परेको थियो। सुदूरपश्चिमबाट छिरेको वर्षा गराउने प्रणालीको कारण देशका धेरैजसो ठाउँमा हल्का अनि 1-2 ठाउँमा ठूलो पानी परेको हो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै म्याग्दीको तातो पानीमा 102 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल तथा बाँकी प्रदेशमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भागमा साधारणतया बादल लाग्ने अनुमान छ। तराई भागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमती तथा गण्डकीको हिमाली पहाड़ी भागका केही ठाउँ, बाँकी हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा तराई भागको एक दुई ठाउँमा चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बदली वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका साथ महभीरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम कोरला सड़क आज बिहानदेखि अवरूद्ध छ। ढुंगा र माटोसहितको पहिरो खसेर 76 किलोमिटर दूरीको बेनी जोमसोम सड़कमा सीधा यातायात सम्पर्क विच्छेद भएको हो। सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउजाउ गर्ने गाड़ी बीच बाटोमै रोकिएका छन्। मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शन गर्न जाने र फर्किने पनि प्रभावित भएका छन्। जिल्ला प्रहरीकारले म्याग्दीले अवरूद्ध सड़क खुलाउन पहल भइरहेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाड़ी भित्र भएमा

ज्यालु रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपालभित्र नै रेमिट्यान्स अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंक अनुसार चालू आर्थिक वर्ष 82-83 को 9 महिनामा 16,59 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स आप्रवाह 39.1% वृद्धि भएको हो। राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 82-83 को 9 महिना अर्थात गएको चैतसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार पछिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह 10.2% बढ़ेको थियो। गएको चैतमा रेमिट्यान्स आप्रवाह 2,09,75,00,00,000 रूपियाँ रहेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको संख्या 2,94,186 र पुनः श्रम स्वीकृति लिनेको संख्या 2,93,259 जना रहेको छ। गएको चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रा स्फीति 4.47% र आर्थिक वर्ष 82-83 को 9 महिनाको औसत उपभोक्ता मुद्रा स्फीति 2.39% रहेको छ। कुल विदेशी विनिमय संचित 34,94,73,00,00,000 रहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा 3 गाड़ी ठोक्किँदा 37 घाइते भएका छन्। गल्छी गाउँपालिका छ बैरेनीमा गैराती रोकिराखेको 2-03-001-006-20-56 नम्बरको ट्रकलाई काठमाडौँबाट बागलुङका लागि छुटेको 2-01-006-74-99 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। लगत्तै काठमाडौँबाट वीरगंजका लागि छुटेको अर्को बस 2-01-006-67-16 बागलुङका लागि छुटेको बसलाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएकाहरूलाई राति नै उद्धार गरी अस्पताल पठाएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। घाइते मध्ये 34 जनाको काठमाडौँको ट्रामा सेन्टर शिक्षण अस्पताल महाराजगंज सहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर छ। 3 जना उपचारपछि डिस्चार्ज भएका छन्। 3 गाड़ीका चालकलाई इलाका प्रहरी कार्यालय गजुरीले पक्राउ गरेको जनाएको छ। अब विदेशको खबर। युरोपेली संघ यूका विदेश मन्त्रीले इजरायली केही बासिन्दा र उनीहरूसँग सम्बन्धित संस्थामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएका छन्। कब्जा गरेको वेस्ट ब्यांकमा प्यालेस्टिनी विरूद्ध हिंसामा संलग्न इजरायली बासिन्दा र उनीहरूसँग सम्बन्धित केही संस्थामाथि नयाँ प्रतिबन्धबारे सहमति जुटेको हो। यूको विदेश नीतिका प्रमुख काजा कल्लासले निर्णय सार्वजनिक गर्दै दशकौंदेखिको गतिरोध अन्त्य भएको बताउनु भएको छ। फ्रान्सका विदेश मन्त्री जीन नोएल बारोटले वेस्ट ब्यांकमा हिंसा र चरमपन्थी गतिविधि बढ़ाउने तथा अवैध बस्ती विस्तारलाई समर्थन गर्ने मुख्य इजरायली समूहहरू र तिनका नेतृत्वकर्तामाथि प्रतिबन्ध लगाएको जानकारी दिनुभयो। यो निर्णय अघि बढ़न नदिन हंगेरीका पूर्व प्रधानमन्त्री भिक्टर ओर्बानको नेतृत्वमा लामो समयदेखि अवरोध रहँदै आएको थियो। तर हंगेरीमा आएको पछिल्लो राजनैतिक परिवर्तन र यूभित्रको नयाँ समीकरण पछि भिटो हट्दै निर्णय अघि बढ़ाउन बाटो खुलेको अधिकारीहरूलाई उद्धृत गरी अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हंगेरीका नेता पीटर मग्यारको राजनैतिक प्रभाव कमजोर भएपछि निर्णय प्रक्रियामा देखिँदै आएको अवरोध हटेको विश्लेषण गरिएको छ। इजरायलले यो निर्णयको विरोध गरेको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत आजदेखि घरेलू मैदानमा नेपाल अमेरिका र स्कटल्याण्ड सम्मिलित एक दिवसीय श्रृंखलाका खेलहरू शुरू हुँदैछन्। आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ। यो खेल अहिले बिहान 9:30 बजेदेखि तिर्वी क्रिकेट रंगशालामा शुरू हुनेछ। गैरातीको वर्षाले मैदान भने केही ओसिलो छ। स्कटल्याण्डले केही बेर अगाडि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। स्कटल्याण्डले ब्याटिङ रोजेको छ। यसअघि घरेलू मैदानमा नै नेपालले ओमान र यूएई सम्मिलित श्रृंखला खेल थियो। नेपालले 4 मध्ये 3 खेलमा जित निकालेको थियो। लीग टूमा नेपाल 18 अंकसहित अंक तालिकाको 7 स्थानमा छ। अमेरिका 36 अंकसहित पहिलो र स्कटल्याण्ड 34 अंकसहित दोस्रो स्थानमा छ। यसबीचमा नेपालको ए टोलीले अमेरिका र स्कटल्याण्डसँग 2-2 अभ्यास खेल खेलेकोमा सबै जितेको छ। नेपाल ए टोलीबाट खेलेका ईशान पाण्डे सिनियर टोलीमा समेटिएका छन्। नेपालले जेठ 2 अमेरिकासँग, जेठ 4 फेरि स्कटल्याण्डसँग अनि जेठ 8 अमेरिकासँग खेल्नेछ। चारभन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्यालय तहदेखि नै एआई र अत्याधुनिक प्रविधि पढ़ाउने सरकारको नीति। डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाई स्थापना गरिने। एसईको ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि थप तयारी कक्षा सञ्चालन गर्न आग्रह। कक्षा 11 भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने। देशका केही ठाउँमा वर्षा, अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना। म्याग्दीको महावीरमा पहिरो खसेपछि बेनी जोमसोम सड़क अवरूद्ध। इजरायलसँग सम्बन्धित केही व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्धबारे यूको सहमति।

0: शुक्लागन्धकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
6: सम्पर्क 0564142121, मोबाइल 98565935921।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
7: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
1: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
10: ल, पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
11: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0658 414 142, मोबाइल 98560 23128 र 98462 14726।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
13: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
15: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
16: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
15: हो त नि, अब चाहिँ राम्रो भयो।
17: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
15: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
18: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
19: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
20: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
21: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
22: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: आज पनि खाना काट्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
24: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
23: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न, किचनको सामान किन्न कहाँ जाने।
24: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
25: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
26: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
27: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
28: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
29: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
30: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
29: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
31: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
30: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
32: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
31: ओम एम आभूषण सुनचाँदी दोकान।
29: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656570537, मोबाइल नम्बर 98460769246, 98058008।
0: शुक्ला गण्डकी FM 97.6।
33: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
34: लिम्बी सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्बेसीका भाका।
33: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार, अनि हार्दिक लोक सांगीतिक अभिवादन। शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्जमा कार्यक्रम गम्भीरसीको भाका लिएर उपस्थित भइसकेको छु। म रिमा हाम्रेस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको हो ओमिना भूषण सुनचादी उद्योगले दुलेगौड़ामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाश विज्ञानका गरगनाहरू सुन्दरबद्ध राखिएका गरगनाहरू नापतल प्रणाली गरेर नापिएका थापाला सुनका गरगना आवश्यक परेको छ भने तपाईँ ओमेन आभूषण सुनचारी उद्योगमा गएर ढुकेका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। बिहानीको समय रहेको छ। आफ्नै गराइसिकामा व्यस्त हुनुहुन्छ होला, स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्यालहरू राख्दै आफ्नो नियमित कामहरूमा अगाडि बढ्नुहोला पनि भन्न चाहन्छु। बिहानीको समय रहेको छ, आजलाई घाम लागेको छैन है, पानी पर्ला पर्ला जस्तो छ दिन चाहिँ, यस्तै यस्तो नै छ। र तपाईँहरू पनि आफ्नो आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। बिस्तारै बिस्तारै बर्खा लाग्दैछ, पानी पर्ने घाम लाग्ने बिस्तारै नै चलिरहेको छ दिनहरू चाहिँ है। वैशाखको महिना पनि सकिँदैछ, अब 2 दिन मात्रै बाँकी छ, 3 दिन मात्रै बाँकी छ भनौँ न, आज छोडेर 2 दिन बाँकी छ र आज छोडेर 3 दिन छ। त्यसपछि जेठको महिना नि लाग्यो होइन, कामहरू बिस्तारै बिस्तारै अब खेतको बारीको कामहरूतिर लाग्ने बेला भइसकेको छ। तिनै कामहरूमा लाग्दै हुनुहुन्छ होला, लाग्ने तर्खरमा पनि हुनुहुन्छ होला। मकै दोहोऱ्याउने बेला पनि हुँदैछ र खेत जोत्ने बेला पनि हुँदैछ। त्यसपछि तपाईँ धानको बिउ कोदोको बिउ राख्ने बेला पनि हुँदैछ, तिनीहरू काममा व्यस्त हुनुहुन्छ होला र अन्य ठाउँमा हुनुहुने होइन, आफ्नो आफ्नो कार्यालयमा जाने तर्खरमा पनि हुनुहुन्छ होला। भाइ बहिनीहरू विद्यालय जाने तर्खरमा हुनुहुन्छ, तर विद्यालय गइसक्नु भएको छ होला र कतिपय साथी पनि आफ्नो कार्यालयतिर गइसक्नु भएको छ, किनभने 9 बजेबाटै कार्यालय शुरू हुन्छ आजभोलि चाहिँ। त्यही भएर बिहानैबाट आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ एकदम राम्रोसँग गर्नुहोला भन्न चाहन्छु। आज पनि हामी मंगलबारको अवस्थामा छौँ, मंगलबारको अवस्थामा तपाईँको गायन प्रतिभा कार्यक्रममा स्थान दिने गर्छौँ। तपाईँ फोन गर्न सक्नुहुन्छ 9422972911 98066311 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने लोकभाका आफ्नै आवाजमा गुनगुनाउन सक्नुहुनेछ र आफ्ना साथीहरूलाई सम्झना समर्पण पनि छोड्न सक्नुहुनेछ। तपाईँहरू पनि आउँदै गर्नुहोला 9422972911 98066311 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ भन्दै यति बेलाक्रममा कार्यक्रममा पहिलो लोक सांगीतिक उसी स्वरूप तपाईँहरूको माझमा जाले रूमाला बनिरहेको छ कालिका रोका मगर र यसमा आवाज रहेको छ सरोज थापा मगर अनि विमल बाह्र घरे मगरको आवाजमा रहेकोछन् लय शब्द सीताराम परियार र विमल बाह्र घरे मगरको रहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नु शिशु मधुर बाका, त्यसपछि तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू भने फोन गर्दै गर्नुहोला।

हजुर, यसो मधुर भाकामा तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेला कमनहरूको सुमधुर रूपवाकालाई कार्यक्रममा स्थान दिन्छु। बतासै सारा र भनिरहेको छ, शक्ति चन्द र अनुसोदरीको आवाजमा रहेको छ भन्दा शब्द प्रकाश पराजुली र गोविन्द पङ्गेनीको रहेको छ। यति बेला प्रस्वीकार सुमधुर भाका।

हजुर, यो समुद्र भाकामा तपाईँको माझमा राखिसके बतासै सरस सर भनिरहेको थियो, बोके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेला क्रममा भने अर्को समुद्र लोक भाकालाई स्थान दिन्छु। टिका पौडेल संक्षेपका आवाजमा टिका पौडेलको रहेको छ, गण्डकीमा माछा भनिरहेको छ। यति बेला क्रम स्वीकार्नुहोस् समुद्र भाका।

हजुर, यसमा दुर्भाग्य मैले तपाईँको माछा राखिसके, गण्डकीमा माछा भन्ने रहेको थियो। तपाईँ भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ सुप्रा गण्डकी एफएम 97.6 MHz कार्यक्रम गाम्बीसीको भाग। आज हामी मंगलबारको बसाइमा छौं। तपाईँहरूको फोन कल लिने दिन हो र तपाईँले आज आफ्नै आवाज सुमधुर लोकबाकार गुनगुनाउन सक्नुहुनेछ। तर तपाईँको फोन आएको छैन, त्यही भएर सुमधुर लोकबाकारलाई कार्यक्रममा स्थान दिइराखेको छु। पक्कै पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने बसन्त थापा र दीपिका बोइम्बुको आवाजमा रहेको छन् लय शब्द आकाश नेपाली र तेजस रेग्मीको रहेको छ पूर्णिमा मेला भनिरहेको छ। यति बेलाको स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर, यो सुमधुर भागमा तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको साँझ भने नै सुमधुर भागलाई कार्यक्रममा स्थान दिँदा दिए भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। एटिन्जेलसम्म सुन्ने साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा मेना भूषण संसादी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। सुदेशता विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्रो राम्रो नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने तपाईँहरूको माझमा बम्बरा भनिरहेको छ, यसमा आवाज रहेको छ कुलेन्द्र विक्र शान्ति श्री परियारको र यस शब्द यसमा रहेको छ सूर्य मम्बा तामाङको रहेको छ। यसो मधुर बातलाई छोड्दै आजको श्रृंखलाबाट पनि म कार्यक्रम प्रस्तुतमा पनि बिराउँछु। तपाईँको बाँकी बल्छु भने सुखद बित तपाईँ सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। जय गीत जय संगीत, नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निमबहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 9847269240 9508 0008।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9869577056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, टन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0665705225, मोबाइल 9857033800 98416356058।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार दुले गौडा वाकिङ डिपार्टमेन्ट भवन सँगै मोबाइल 9862283993 र 9862283973
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9857043952 र 9806

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 10 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ।

पृथ्वीराज फर अन्तर्गत धादिङको बैरनीमा तीनवटा गाड़ी ठोकिँदा सर 30 जना घाइते भएका छन्। गल्छीगाउँपालिका 6 बैरनीमा गए राति रोकिराखेको 2030010006 2056 नम्बरको ट्रकलाई काठमाण्डुबाट बागलुङका लागि छुटेको 2010006 7479 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। लगतै काठमाण्डुबाट वीरगंजका लागि छुटेको अर्को बस 2010006 67716 नम्बरको बसले बागलुङका लागि छुटेको बसलाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएकाहरूलाई राति नै उद्धार गरी अस्पताल पठाएको इलाका प्रहरी कार्यालय गजुरले जनाएको छ। घाइते मध्ये 34 जनाको काठमाण्डु ट्रमा सेन्टर शिक्षण अस्पताल सहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर छ। 3 जना उपचार पछि डिस्चार्ज भएका छन्। 3 गाडीका चालकलाई इलाका प्रहरी कार्यालय गजुरीले पक्राउ गरेको छ।

माध्यमिक शिक्षा परीक्षा एसईमा उत्तीर्ण भएकाले आउँदो असार एक अनुत्तीर्ण भएकाहरूलाई आउँदो असार एक गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने भएको छ। नन ग्रेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। बोर्डका परीक्षा नियन्त्रक कटुक राज अधिकारीले यस वर्ष एसईमा नियमिततर्फ 2,84,160 विद्यार्थी उत्तीर्ण भएको र 1,46,507 नन ग्रेड भएको जानकारी दिनुभयो। चैत्रको 19 गतेदेखि 29 गतेसम्म सञ्चालित परीक्षामा 5,12,421 सहभागी भएका थिए। बोर्डले परीक्षा सम्पन्न भएको एक महिनामै नतिजा सार्वजनिक गरेको हो। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न आग्रह गरेको छ। त्यस्तै बोर्डले एसईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ। यस्तै यस वर्ष कक्षा 11 को भर्ना प्रक्रिया पनि छिटै शुरू हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अधिकारीहरूले अब कक्षा 11 को भर्ना तयारी थाल्ने बताउनु भएको छ। शिक्षा मन्त्रालयले सरकारवाला पक्ष र निकायसँग आवश्यक छलफल गरेर भर्ना र पठन पाठनको मिति तय गर्नेछ। तनहुँको शुक्ला गण्डकी नगरपालिका 5 सेरामा रहेको ज्ञान बगैँ जंगलेस बोर्डिङ स्कूल र वडा नम्बर 7 भोटेपानी स्थित अरणीको इंग्लिश बोर्डिङ स्कूलका विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा एसईमा 4 GPA प्राप्त गरेका छन्। सोमबार प्रकाशित 2082 सालको नतिजामा ज्ञान बगैँ चाकी प्रमिसा पौडेल र रनिका सुगम पोखरेलले 4 GPA ल्याएका हुन्। ज्ञान बगैँचाका प्रिन्सिपल सुरेश पौडेलले परीक्षामा 45 जना सहभागी भएकोमा 40 जना ग्रेडेड भएको जानकारी दिनुभयो। उहाँका अनुसार तीमध्ये 8 जनाले 3.6 देखि 4 GPA ल्याएका छन्। 16 जना विद्यार्थी 3.2 देखि 3.6 GPA भित्र समेटिएका छन्। 13 जनाले 2.8 देखि 3.2 र 2 जनाले 2.4 देखि 2.8 GPA ल्याएको पौडेलले बताउनुभयो। यसै गरी अरणीको का कुल 50 मध्ये 49 जना ग्रेडेड भएको संस्थापक पूर्ण थापाले जानकारी दिनुभयो। उहाँको अनुसार तीमध्ये 12 जनाले 3.6 देखि 4 GPA ल्याएका छन्। 24 जना विद्यार्थीले 3.2 देखि 3.6 GPA भित्र समेटिएका छन्। 10 जनाले 2.8 देखि 3.2 र 3 जनाले 2.4 देखि 2.8 GPA ल्याएका थापाले बताउनुभयो। यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईमा साङ्जाबाट 69.44% विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ 7 रन्धारमा सहभागी कुल 3,223 विद्यार्थी मध्ये 2,238 जना उत्तीर्ण भएका हुन्। 8,985 जना अर्थात 30.56% विद्यार्थीको नतिजा नन ग्रेड आएको शिक्षा विकास तथा समन्वय इकाई साङ्जाका अधिकृत सुरेश सुवेदीले जानकारी दिनुभयो। साङ्जामा 11 जना विद्यार्थीले 4.0 GPA प्राप्त गरेका छन्। 3.6 देखि 4 GPA ल्याउने विद्यार्थी 223 जना रहेका छन्। त्यसै गरी 3.2 देखि 3.6 GPA प्राप्त गर्ने विद्यार्थी 608 जना 2.8 देखि 3.2 GPA प्राप्त गर्ने 828 जना 2.4 देखि 2.8 GPA प्राप्त गर्ने 532 जना रहेका छन्। यस्तै 2.2 देखि 2.4 GPA प्राप्त गर्ने 46 जना र 1.6 देखि 2 GPA प्राप्त गर्ने 1 जना विद्यार्थी रहेका छन्। स्याङ्जामा सबैभन्दा धेरै विद्यार्थीले 2.8 देखि 3.2 GPA प्राप्त गरेका छन्। मकैबारी दराम दराम बोलको गीतबाट युट्युबमा 56 मिलियन भन्दा बढ़ी भ्यूज बटुलेर चर्चामा रहनुभएकी चर्चित लोक दोहोरी गायिका सुषमा साई ठकुरले माध्यमिक शिक्षा परीक्षा एसईमा उत्कृष्ट सफलता हासिल गर्नुभएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका निवासी उहाँले 3.25 GPA ए ग्रेड ल्याएर उत्तीर्ण हुनुभएको हो। काठमाडौँको चाबहिल स्थित सगरमाथा स्कूलबाट अध्ययन गरी कपनको दीक्षालय स्कूलमा परीक्षा दिएकी सुषमाले यो सफलतालाई आफ्नो कल्पना भन्दा बाहिरको खुशी बताउनु भएको छ। 14 वर्षको अन्तरालपछि पुनः कलम समातेर उहाँले यो सफलता प्राप्त गर्नुभएको हो। मानव बेचबिखन मुद्दामा पुतली बजार नगरपालिका नम्बर 4 का अध्यक्ष शिव बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ। पीड़ितको उजुरी पश्चात मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोको टोलीले सोमबार कास्कीबाट थापालाई पक्राउ गरेको हो। ब्यूरोका प्रहरी परीक्षक राजन लिम्बुले थापा पक्राउ परेको पुष्टि गर्दै अब अनुसन्धान अघि बढ़ने बताउनुभयो।
1980 स्थानीय तह निर्वाचनमा थापाले नेपाली कंग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। निर्वाचित भए पश्चात 15 महिना जिम्मेवारीमा काम गरे पनि 2080 भदौ

72 किलोमिटर दूरीको बेनी जोमसोङ सड़कमा सीधा यातायात सम्पर्क विच्छेद भएको हो। सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोङदेखि बेनीतर्फ आउजाउ गर्ने गाड़ी बीच बाटोमा रोकिएका छन्। मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शन गर्न जाने र फर्कने यात्रीहरू पनि प्रभावित भएका छन्। जिल्ला प्रहरीकारले म्याग्दीले अवरूद्ध सड़क खुलाउन पहल भइरहेको जनाएको छ। पुतली बजार नगरपालिका नम्बर 1 सहित चोक सिद्धार्थ राजमार्गमा बिलमा उल्लेखित भन्दा बढ़ी सामानहरू बरामद गरेको छ। स्याङ्जाबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकचाक गर्ने क्रममा बुटवलबाट पोखराबाट जाँदै गरेको लुम्बिनी प्रदेश 01001/2175 बलेरो जीपमा चेकजासमा बिल बिनाका सामग्री फेला परेको हो। प्रहरीले सोडा दुई सय थान तार पिन तेल 660 थान सेल्ला किलिन 44 थान आएर किलिनर 90 थान र मार्बल किलिनर 10 थान निक्ट्रिक एसिट 27 थान कोइला 19 थान टीआर भोल 200 थान पक्राउ गरेको हो। प्रहरीले बरामद गरेको सामग्री 1,37,175 रूपियाँमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक प्रसन्नराज चौधरीले बताउनुभयो। बरामद सामग्री र सवारी साधन भन्सार कार्यालय रूपन्देही पठाएको चौधरीले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय नवलपुरले 32 लाख रूपियाँ बराबरका अवैध सामान बरामद गरेको जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत देवचुली नगरपालिका 16 सरजहरमा नापासख 89-90 नम्बरको ट्रकबाट लुकाई छिपाई बिल बिजक नभएका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल पण्डितले जानकारी दिनुभयो। उक्त ट्रकमा नुनका बोरा लोड गरिएको थियो। बरामद गरिएका सामानमा 450 किलो काँचो कफी 880 थान इयरबड 17,870 थान मोबाइल टेम्पर ग्लास 2,100 थान स्मार्ट वाच 1,000 थान मोबाइलमा टाँस्ने स्टिकर 220 थान लेडिज सुट 138 थान जीन्स तथा कटन प्यान्ट 170 थान साड़ी र 1,300 थान फाइबर ब्याग रहेका छन्। बरामद सामग्री आवश्यक कार्यवाहीका लागि महेशपुर भन्सार कार्यालय नवलपरासी पश्चिम पठाइएको प्रहरीले जनाएको छ। भन्सार छलीगरी चोरी निकासी भइरहेको भन्ने विशेष सूचनाका आधारमा अवैध सामान बरामद गर्न सफल भएको सूचना अधिकारी पण्डितले बताउनुभयो। गोर्खा नगरपालिका क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय अब आइतबार पनि सञ्चालाउने भएका छन्। संघीय सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि स्थानीय तहमा पठन पाठन व्यवस्थाबारे अनल देखिएको बेला नगरपालिकाले आइतबार आन्तरिक कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। केही दिन अघि बसेको नगरपालिकाको बैठकले हाल कायम रहेको पाठ्यक्रम पाठ्यभार र शैक्षिक कार्यतालिकालाई ध्यानमा राख्दै विद्यालय नियमित सञ्चालन गर्न यस्तो निर्णय गरेको गोर्खा नगरपालिकाले जनाएको छ। हप्तामा 5 दिन मात्र विद्यालय सञ्चालन गर्दा निर्धारित क्रेडिट आवर पूरा गर्न कठिन हुने देखिएकाले आइतबार अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो। गोर्खा नगरपालिकाले संघीय सरकारको विधा व्यवस्थालाई सम्मान गर्दै पनि विद्यार्थीको पढ़ाई प्रभावित नहोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको नगर शिक्षा समितिका संयोजक रमतुल्य मियाले बताउनुभयो। उहाँका अनुसार अहिलेको पाठ्य योजना समयमै सम्पन्न गर्न नसकिने अवस्था देखिएकाले नगर शिक्षा युवा तथा खेलकुद शाखालाई सबै विद्यालयसँग समन्वय गरी आइतबार कक्षा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएको छ। आइतबार सञ्चालन हुने कक्षा नियमित पठन पाठनकै निरन्तरता हुने भएकाले अतिरिक्त कक्षा सञ्चालन गरे बापत शिक्षक र कर्मचारीलाई छुट्टै अतिरिक्त पारिश्रमिक दिने निर्णय भने नगरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ। खेल समाचार आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत आजदेखि घरेलु मैदानमा नेपाल अमेरिका र स्कटल्याण्ड सम्मिलित एकदिवसीय खेल शुरू हुँदैछ। आज नेपाल स्कटल्याण्डसँग खेल्दैछ। यो खेल बिहान 9:30 बजेदेखि त्रिवी क्रिकेट मैदानमा हुँदैछ। गैरातीको वर्षाले मैदान ओसिलो छ। यसअघि घरेलु मैदानमा नै नेपालले ओमन र यूएई सम्मिलित श्रृंखला खेलेको थियो। नेपालले 4 मध्ये 3 खेलमा जित निकालेको थियो। लीग टूमा नेपाल 18 अंकसहित 7 स्थानमा छ। अमेरिका 36 अंकसहित पहिलो र स्कटल्याण्ड 34 अंकसहित दोस्रो स्थानमा छ। यसबीचमा नेपालको ए टोलीले अमेरिका र स्कटल्याण्डसँग 2-2 अभ्यास खेल खेलेकोमा सबै जितेको छ। नेपाल ए टोलीबाट खेलेका स्थान पाण्डे सिनियर टोलीमा समेटिएका छन्। नेपालले जेठ 2 अमेरिकासँग जेठ 4 फेरि स्कटल्याण्डसँग र अनि जेठ 8 अमेरिकासँग खेल्नेछ। नेपाली टोली रोहित पौडेल कप्तान, दिपेन्द्र सिंह एडी उपकप्तान, कुशल बुर्देल, असिफ शेख, भीमका सार्की, आरिफ शेख, विनोद भण्डारी, ईशान पाण्डे, नन्दन यादव, गुलशन झा, अर्जुन कुमार

0: हाल सम्पाल कामी सन्दीप लामी छाने करण केसी ललित राजवंशी छन्। अब साम्राज्यसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ पाँच बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि बिताउने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रमहरू शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्। यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 065414378, इमेल news@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल धुलेगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी, साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन। प्रोपाइटर संतोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक, सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 98560956996।
5: लौ न नि दाई, बनमा त आगो लागेछ, निभाउन जाऊ न।
6: हो त,
7: नजिकको बैंक कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हानि जोगिन्छ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: साकिना, यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
10: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
9: त्यसो नभने मरी, म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
10: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
3: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने। संपर्क 065570225, मोबाइल 98560338, 98461356958।
12: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
13: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
12: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
13: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
12: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 065414233, मोबाइल 98678168।
14: ए गर्मीमा आयो हजुर, सुकिसक्यो घाँस,
6: वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम अब यूपीवीसीको साथमा।
4: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 98562938 र 98028922938।
6: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गर्दिन कि क्या हो?
7: राख्नुहोस् नानी, जे पाए त्यही कुरा सकिँदैन, पहिले सोच जाँचौ अनि मात्र विश्वास गरौ। सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
9: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
10: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: कता हिँडेको हो आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
11: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यस्तो भए त सुलभतिर हिँडे है त।
11: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बाँचौ र अरूलाई पनि बचाऊ।
13: धूम्रपान भनेको के हो?
3: धूम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिमी, तमाखु, कक्कड जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो।
13: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
3: धूम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन गर्दा हुने
13: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ।
3: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
13: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
3: धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बच्ने उपाय:
13: साथी भाइको लहलहैमा नपरौ,
3: दीर्घकालीन असरको मन गरी कुलतमा नफसौ,
13: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
3: सार्वजनिक स्थलमा धूम्रपान नगरौ,
13: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
14: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
15: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
16: मानसिक समस्याबाट बच्ने उपायहरू:
17: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
16: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
17: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
16: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
17: असल साथीहरूसँग मात्रै संगत गरौं,
16: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
17: नियमित स्वास्थ्य परीक्षण गरौं, मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं,
16: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: अब सुन्नुहोस् पूरा समाचार।
17: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
16: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
17: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
16: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
17: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
16: मद्यपान र धूम्रपान सेवन नगरौं,
17: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
19: 3 दिन भयो।
18: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
19: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
18: आ जेसुकै भन, म छ उन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है। पछि जे सुकै गर।
19: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
20: हो, तिमीले ठिक भन्यौ बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
18: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
21: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: शुक्ला गण्डकी एफएम 97.6। A complete call for Hello Shukla Gandaki. Hello, hello.
24: Come on everybody. Hello Shukla Gandaki.
23: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call for
25: Program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 megahertz.

हेलो, हाई, गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस ट्विस्टका एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। है, विशेष त आजको एपिसोड भनेको चाहिँ तपाईँको लागि तपाईँका रोजाईका गीत राख्ने दिन, अनि सँगसँगै हामी गाउँ खाने कथा चाहिँ खेल्नेछौ। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने चाहिँ जोडिन सक्नुहुन्छ 98422 72911, त्यस्तै गरी 98066 36111 को बाटो भएर। है, कार्यक्रममा जोडिन सक्नुहुन्छ। अब तपाईँको ठाउँतिर मौसम के कस्तो छ, सँगसँगै अब दिउँसो के कस्तो काम को तयारीमा हुनुहुन्छ, त्यसबारेमा चाहिँ जानकारी गराउन सक्नुहुन्छ। हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सले। यदि मोबाइलमा कुनै समस्याहरू देखा परेका छन् भने त्यहाँ गएर समाधान गर्न सक्नुहुन्छ। साथै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने पनि त्यहाँ जान चाहिँ सक्नुहुन्छ। है, जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा पनि जोडिनुहोला। र विशेष त आज चाहिँ अब आफूले कुनै पनि गीत रोज्नु भयो भने आज चाहिँ एउटा स्पेशल मान्छे एकजनालाई चाहिँ तपाईँले सम्झनु पर्ने हुन्छ। यही सँझै सम्झना सन्देशमा चाहिँ हामीले अब सबैजनालाई सम्झिन्छ नि त, अरू दिन त आज चाहिँ एकजनालाई मात्रै सम्झनु पर्ने हुन्छ। है, कार्यक्रममा जोडिँदै गर्नुहोला यति बेला भने तपाईँ सम्पूर्णको लागि प्रोग्रामको ओपनिङ सङ स्वरूप गीत राख्दैछु चमेली बोलको एकदेव लिम्बुको आवाजमा रहेको यो गीत यति बेला भने स्वीकार्नुहोस् है।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि चमेली चमेली बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन परे होला भन्ने आशा त छँदै नै छ र यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीतमा राख्दैछु बादलो पारीको देशैमा बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि बादलो पारीको देशैमा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ म चाहिँ उहाँलाई स्वागत गर्छु। हेलो नमस्कार हजुर। हजुर जोडेर सन्चारैमा हुनुहुन्छ क्यारे? हजुर म पनि एकदमै आरामै कुशलले भन्नु पर्यो। अनि खाना खानु भयो कि खानु भयो होइन? हजुर अनि हजुर मैले पनि खाइसकेँ है। ल आज कुन गीत रोज्नुहुन्छ भन्नुहोस् त।
1: विष्णु
0: माझीको छ हजुर। ल हुन्छ एकजनालाई सम्झनुहोस्। ल हुन्छ दाई अब गाउँ खाने कथा खेलौ है त। एक भाइ लडे सय भाइ बढे के होला? एक भाइ लडे सय भाइ बढे। एक भाइ लड्यो रे सयवटा भाइ चाहिँ बढ्यो अरे। हजुर अब यो खाने चिजै हो क्यारे? ल हति नपति नजान्ने कति क्या हो। ल अब अहिले चाहिँ म लिन्छु के अरे हजुरको गाउँ, अहिले फिर्ता हुन नि सक्छ। ल यसको सही उत्तर चाहिँ मकै खरेको है। हजुर एक भाइ लड्यो सय भाइ बढ्यो। हजुर मकै छरेको के छर्ने काम
1: छर्दाखेरि
0: एउटा घोगा हामीले छोडाइन्छ नि त, अनि त्यो अब सबै छर्दाखेरि भन्ने त्यो कार्य बुझियो नि त। हुन्छ मलाई सोध्नुहोस् अब।
1: छाताको डन्डी
0: हजुर
1: है, छाताको डन्डी अङ्ग्रेजीको चार।
0: छाताको डन्डी अङ्ग्रेजीको चार
1: हजुर
0: केसँग सम्बन्धित छ यस्तो?
1: त्यो कुनै सामानसित छ।
0: सामानसित छाताको डन्डी अङ्कको चार
1: अङ्ग्रेजीको चार
0: हजुर हजुर अङ्ग्रेजीको चार
1: तपाईँसँग छ भन्छ कहिले कहिले
0: कहिले कहिले के होला त त्यसो भए ठ्याक्क यही हो भन्ने नै आएन त। आज त गाउँ फिर्तै जान्छ जस्तो छ।
1: सधैँभरि त नहोला होइन, कहिले काहीँ हुन्छ है त।
0: छाताको डन्डी अङ्ग्रेजीको चार होइन खै ठ्याक्कै आएन दाइलो पासै भयो भो।
1: ल जेको त्यही जेको त्यही
0: जेको त्यही
1: तपाईँले भन्नुभयो अब जेको त्यही हुन्छ क्या। जेको त्यही भने मतलब मैले जानिनँ तपाईँले पनि जान्नु भएन
0: कुरा त्यसो पो। म त
1: सुन्नु त के हो भने छाताको डन्डी अङ्ग्रेजीको चार डन्डी फोर तपाईँसँग कहिले कहिले होला न त हुन्न भने तपाईँ
0: जेको त्यही बराबर होइन हिसाब बराबर।
1: छाताको डन्डी भयो के अरे डन्डी अनि इङ्ग्लिसको अङ्ग्रेजीको चार भनेपछि फोर भयो डन्डी फोर डन्डी फोर के
0: हजुर हजुर। ल हुन्छ दाई अब छुट्यौँ है त।
1: हस्
0: हुन्छ यति बेला भने फोन गर्नुभएको थियो नरेन्द्र दिमाल दाई हुनुहुन्थ्यो स्याङ्जाबाट चाहिँ फोन गर्नुभएको थियो। हिजो अब गाउँ फिर्ता लैजानु भयो दाईले, अब पालो तपाईँको रहेको छ, आउन सक्नुहुन्छ स्टुडियोको लाइन 9842271911 त्यसै गरी 9860663611 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु। र यति बेला भने तपाईँ सम्पूर्णको लागि विष्णु माझीको आवाजमा रहेको गीत राख्दैछु म। आधुनिक गीत पागल मन बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905011।
4: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
4: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भाइ, दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
3: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: प्रश्न होमवर्क देखाउ त।
8: हस् टिचर।
7: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
8: टिचर। मेरो मामीले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0965414484, मोबाइल 9856033384 र 9856067988।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शीतला गण्डकी चार दुलेगौडा वाकिन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852324093 र 9852338073।
2: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
3: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
4: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
5: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0625707044।
6: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9852577987।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
10: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुन।
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0625709 मोबाइल नम्बर 9847061268
10: 9857062068।
12: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
13: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
12: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
14: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
13: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
14: सोनुक सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
13: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर वान चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856062827 र 9864453031।
15: भाउजू होइन भाउजू, किन निराश भएर बस्नु भएको?
16: हेर्नु न बाबु, मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो, उता छोरोले पनि ल्यापटप बिगारेको छ, आज बनाउन लैजाने भनेको, अलि भर पर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है?
15: ल भाउजू, पनि हाम्रै दुलेगौडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि। शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था, साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ। ल है भाउजू, समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला।
16: हजुर, हामी कहाँ आइफोन, सामसुङ, रेडमी, भिभो, ओप्पो, रियलमी, किप्याड मोबाइल, रेडियो, लाइट, ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ।
15: जय शिव इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी 4 दुलेगौडा सोनुपसी सप्लाई पसलको ठिक पारिपट्टि ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको। प्रोप्राइटर शिव बहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ। सम्पर्क 0625907707, मोबाइल 9871445234, 9560007008।
17: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
15: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
17: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
15: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
17: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142333, मोबाइल 98678

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 11 बज्यो.

राइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेकसँग 11 बजेको टाइम चेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा. प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु. तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु, सँगसँगै तपाईँसँग गाउँ खाने कथा खेल्छु भनेर त पनि राखेको नै छु. कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन 98 4 22 72 911, त्यस्तै गरी 98 0 66 36 111 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु. स्टुडियोको लाइन त यही नै भइहाल्यो. र प्रोग्रामको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सले. मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने त्यहाँ गएर समाधान गर्नुहोला. साथै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ तपाईँ जान सक्नुहुन्छ है, जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला. यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु. डाँडा पाखा छहराले बलको गीत रहेको छ.

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि डाँडा पाखा छहराले तिम्रै गीत गाउँछ गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन 98 4 22 72 9 11 त्यसै गरी 98 66 36 11 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है भनेर पनि भनिराखेको नि छु मैले। यति बेला भने कोही साथी हुनुहुन्छ कहाँ बाटोको हुनुहुन्छ उहाँलाई लिन्छु म। हेलो नमस्कार हजुर। हजुर दर्शन नमस्ते नमस्कार दिदी सन्चारै भन्नुहुन्छ क्या अरे है। हजुर हामी पनि एकदमै सन्चारमै छौँ। के गर्दै हुनुहुन्थ्यो अहिले? अनि खाना खानु भयो त? हजुर ल हुन्छ अब राम्रोसँग खाना गीत सुन्दै चाहिँ खानु होला है कार्यक्रम।

0: समय
1: हजुर ल हुन्छ आज कुन गीत रोज्नुहुन्छ त नि
0: आज मलाई पुरानो भएकै पुरानै गीतहरू बजाएको छ कि मलाई पनि पुरानो त्यो अनुबन्ध तिमीले पराइ छानेपछि
1: ल हुन्छ दिदी एकजनालाई सम्झनुहोस् त
0: एकजनालाई
1: हुन्छ ल अब गाउँ खाने कथा खेलाउ है त मलाई पहिला सोध्नुहुन्छ कि हजुरलाई सोधौ
0: गरे पनि सोधिहाल्नुहोस्
1: ल हुन्छ मै सोधेँ है त त्यसो भए
0: ल
1: पानी देख्दा डराउँछ घाम देख्दा रमाउँछ तर हावा चल्दा मर्छ के होला हजुर पानी देख्दाखेरि डराउँछ अरे घाम देख्दाखेरि रमाउँछ अरे तर हावा चल्दाखेरि चाहिँ त्यो मर्छ अरे के हजुर लामखुट्टे भन्नुहुन्छ त्यही पनि यो ठ्याक्कै मिलेन है हजुर हजुर घाम देख्दा रमाउँछ तर हावा चल्दा मर्छ यसको फेरि हिन्स दिन मिल्दैन के हिन्स कसरी दिने होला ल हुन्छ त नि अब पिरुङ लिन्छु के अरे अहिले फेरि फिर्ता लैजाने नै होला क्या अरे नि त ठिकै छ अति नपति नजान्ने कति क्या हो ल यसको सही उत्तर चाहिँ पसिना है हजुर ल हुन्छ दिदी अब मलाई सोध्नुहोस् है
0: हजुर के भन्छ अरे आगोमा उफिन्छ त लाग्छ नखाउँ भने भोक लाग्छ खाउँ भने तातो के होला
1: के भन्नुभयो अरे आगोमा
0: उफिन्छ
1: हजुर
0: तापमा लाग्छ नखाउँ भने भोक लाग्छ खाउँ भने तातो के होला त्यो
1: नखाउँ भने भोक लाग्छ खाउँ भने तातो आगोमा उफ्रिन्छ तालमा नाच्छ ए तापमा म त तालमा नाच्छ भन्छ जस्तो बुझिरहेको यो के छ सम्बन्धित होला दिदी मकै भुटेको हो त त्यही भन्नु पर्यो भनेपछि ल अब गाउँ त मैले लिन पाएँ आज चाहिँ बल्ल खान पाएँ ल हुन्छ दिदी अब आफ्नो रोजाइको गीत सुनेर मजाले मनोरञ्जन लिनु होला मिठो गरेर खाना खानु होला अहिले चाहिँ छुट्यो है त हुन्छ नमस्कार शुभ दिन यति बेला भने फोन गर्नुभएको थियो खगीमा दिदी हुनुहुन्थ्यो पिरुङबाट अब गीत रोजेर सँगसँगै गाउँ खाने कथा खेलेर त गइ नै सक्नुभयो पाला तपाईँको रहेको छ आउनुहोला यति बेला भने दिदीको रोजाइमा रहेको गीतलाई राख्दैछु म गीतपछि आउने नै छु सुन्दै गर्नुहोला अनि फोन ट्राई पनि गर्दै गर्नुहोला है त

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि तिमीले पढाई ठानेपछि पढाई हुन के भयो र वर्गको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर त भनिराखेको नै छु आफ्नो रोजाईको गीत सुनेर अनि सँगसँगै तपाईँले चाहिँ गाउँ खाने कथा खेल्नको लागि चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है त यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा कहाँ बाटोको हुनुहुन्छ म चाहिँ उहाँलाई लिन्छु हेलो नमस्कार हजुर
1: हेलो नमस्कार
0: हजुर नमस्कार सन्चै आरामै हुनुहुन्छ
1: हजुर सन्चै आरामै के कस्तो छ
0: हजुर म पनि एकदमै सन्चै आरामै छु है अनि खाना खानु भयो कि खानु भएन कुनै हजुर मेरो पनि भइसक्यो है त हजुर अनि के गर्दै हुनुहुन्थ्यो अहिले
1: ए बसी बसाइ नै हो पानी राख्दै परेखेरि
0: हजुर
1: अब अलिक झलाझुलो जस्तो घाम लाउन पानी पर्ने हो कि लाग्ने हो
0: त्यो ल हुन्छ आज कुन गीत रोज्नुहुन्छ त नि
1: ल अब आफू त अब के कौसीमा बसी
0: कौसीमा बसी तिमीले हेर्दा होइन त
1: हजुर हजुर हजुर
0: ल हुन्छ तपाईँको लागि यो गीत राख्छु ल एकजनालाई सम्झनुहोस् त ल हुन्छ अब गाउँ खाने कथा खेलौँ है त ल तपाईँको लागि प्रश्न यस्तो रहेको छ प्रश्न ध्यान दिएर सुन्नुहोला चाँदीको ठेकी स्याउलाको बिर्को के होला
1: चाँदीको ठेकी स्याउलाको बिर्को हो त्यो त ऐसलो होला
0: ऐसेलो होला
1: हजुर हजुर
0: ऐसेलो होइन नि
1: हो
0: खानेकुरा सँगै सम्बन्धित हो के होला खानेकुरा सँगै सम्बन्धित हो के होला काफल कालो भयो चाँदीको हो अरे ठेकी चाहिँ बिर्को चाहिँ स्याउलाको अरे ल ठ्याक्कै पार्नु हो नि त अहिले त ल हुन्छ अब मलाई सोध्नुहोस् है हजुर हजुर हजुर सोध्नुहोस्
1: अब एउटाले ढोगिरहने एउटाले भो भन्ने के हो
0: एउटाले ढोगिरहने एउटाले भो भो भन्ने
1: हजुर
0: यो बाँस हो कि हजुर बाँसै झुकेको हो कि जस्तो माने मैले त्यसभन्दा त ठ्याक्कै आयो भो भन्ने चाहिँ कुन होला ढोगेको मात्रै याद आयो नुगेको को हो भन्ने नै याद आएन नि त ढोगेको बाँस नुगेको के होला त त्यो बाँस चाहिँ नुगेको हो कि त
1: होइन
0: हजुर ल हजुरले भन्नुहोस् भो हजुर हजुर ल हुन्छ कार्यक्रममा जोडिनु भयो धेरै धेरै धन्यवाद छ कार्यक्रम अन्तिमसम्म सुन्नु होला है हुन्छ अहिले त्यसो गाउँ फिर्ता भयो ल हुन्छ अहिले चाहिँ छुट्यौँ है त हस् हुन्छ यति बेला भने फोन गर्नुभएको थियो ऋषिरामजी हुनुहुन्थ्यो आफू कसरीबाट चाहिँ फोन गर्नुभएको थियो र उहाँले गीत रोजेर अनि सँगसँगै गाउँ खाने कथा खेलेर गइ नै सक्नुभयो पालो तपाईँको रहेको छ आउन सक्नुहुन्छ स्टुडियोको लाइन 9842272911 त्यस्तै गरी 9806636111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिनु होला है यति बेला तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु गीतपछि आउने नै छु सुन्दै गर्नुहोला है त

0: ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि फुलबुट्टे सारी सपक्क बारी बोलको यो गीत राखिसके। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ भनेर त भनिराखेको नै छु। यति बेला तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म, यो कुरा गोप्य नै राखौंला बोलको गीत चाहिँ रहेको छ। गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा, ब्रेकपछि आउने नै छु, सुन्दै गर्नुहोला है त।
1: तिमीलाई कति धेरै माया गर्छु।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
1: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
1: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
1: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
1: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 9891552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
4: कहाँ छ पुन मोबाइल?
3: यो दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन मोबाइल 9891974888 र 9948484000।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
8: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
9: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
10: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
11: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौडा हेल्थ पोस्ट।
10: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9556012474।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
13: हजुर, काठमाडौँ दुलीगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841168778, 9825527763।
15: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
16: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
15: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
16: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
15: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
17: धुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी चार धुलेगौडा, तीन तारा केबलको चार घर माथि आफ्नै भवनमा
18: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
19: चिकन ससेज, बब ससेज
18: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
20: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560288587।
21: हाप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
22: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
21: मैले तिम्रो लागि भनेर चन्द्रिकालिका सुन चाँदी पसलमा बनाएको नि।
23: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
21: पुराना गरगहनासँग नयाँ साथ फेर,
23: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
21: चन्द्रिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560692099।
24: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
25: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
26: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
24: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0565706676, मोबाइल 98560062676।
16: कता हिँडेको आइफोन हातमा लिएर?
27: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
16: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
27: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
26: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0465414050, मोबाइल 98463311।
23: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560033398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
1: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143177 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

अल राइट एकैछिनको यो सर्ट कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु, सँगसँगै गाउँ खाने कथा पनि खेलिराखेको छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842279111 त्यसै गरी 9806636611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु। प्रोग्रामको प्राइज स्पोन्सर को बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने त्यहाँ गएर समाधान गर्न सक्नुहुन्छ। साथै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने त्यहाँ गएर सेवा सुविधा चाहिँ लिनुहोला है, जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा पनि जोडिनुहोला भनेर त भनिराखेको नै छु। यति बेला भने गीत नै राख्दैछु भए मायालाई के देऊ म बैना बोलको लाली बजार मुभीबाट यो गीत राख्छु। गीतपछि आउने सुन्दै गर्नु होला है त।

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि मायालाई केडियोमा भइना बोलको लाली बजार मुभीबाट यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है। अब चाहिँ एकजना साथी हुनुहुन्छ, म चाहिँ उहाँलाई लिन्छु है, उहाँले अन्तिम हुनुहुनेछ। हेलो, नमस्कार हजुर। हजुर, सन्चारै हुनुहुन्छ ग्यारे दिदी है? सधैँ आइरहन्छ नि कार्यक्रम त, भर्खरै खोल्नु भयो आज? हजुर, ल कुन गीत रोज्नुहुन्छ आज? ल हुन्छ दिदी, तपाईँको लागि यो गीत राख्छु, एकजनालाई सम्झनुहोस् त। हुन्छ, नमस्कार, शुभ दिन। यति बेला भने फोन गर्नुभएको थियो, दलमाया दिदी हुनुहुन्थ्यो, ठ्याक्क गीत रोज्नु भयो। अब टाइम अभाव पनि थियो, त्यही भएको भएर चाहिँ बिदा मागेर जानुपर्ने बेला भइ नै सकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो, सबै सबैलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै कार्यक्रममा सहभागिता जनाउनुहुने, फोन ट्राई गर्नुहुने सबै साथीहरूलाई धेरै धेरै धन्यवाद छ। र हाम्रो यस्तो प्रोग्रामको प्राइज स्पोन्सर गरेको पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सका प्रोभाइडर विनोद पोखरेल दाईप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि मन बिनाको धन ठूलो कि धन बिनाको मन बलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा भए। तपाईँ भने सुन्दै गर्नुहोला सुक्खा गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.sukhagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
0: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601357 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो बस्ती

0: दक्षिण कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमान थाङ्काको 10.5 किलोमिटर सड़क आयोजनाको ट्रयाक र स्तरोन्नति सेना मार्फत गरिएको हो। निर्माण सम्पन्न सड़क उत्तर दक्षिण कोशी सड़क योजनालाई हस्तान्तरण समेत गरिएको छ। सड़क निर्माण शुरू भएको 5 वर्षपछि सड़क खण्ड सम्पन्न गरेर हस्तान्तरण गरेको आयोजना प्रमुख शमशेर बहादुर सिंहले बताउनुभयो। सेनाले 2077 साल फागुन 24 गते च्यामताङ गोङपा सड़क निर्माण शुरू गरेको थियो। कड़ा चट्टाङ र भौगोलिक विकटताका कारण सेनाले हेलिकप्टर मार्फत निर्माण सामग्री ढुवानी गरेर सड़क निर्माणको काम गरेको थियो। उत्तरी क्षेत्रमा पर्ने किमानथाङका नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ। किमानथाङका जोगबनी सड़क खण्ड सञ्चालन भएपछि कोशी प्रदेशको संखुवासभा धनकुटा तेह्रथुम सुनसरी मोरङ झापा र भोजपुरवासी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। सड़क विस्तारसँगै यस क्षेत्रमा व्यापार व्यवसाय पनि विस्तार हुने स्थानीय बासिन्दाको अपेक्षा छ। भारत नेपाल चीन जोड्ने उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गतको सबैभन्दा चुनौतीपूर्ण मानिएको 10.81 किलोमिटर सड़क निर्माण कार्य पूरा गरी नेपाली सेनाले सड़क विभागलाई हस्तान्तरण गरेको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 बजे बस्ने आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल केन्द्रित रहनेछ। छलफलमा दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले धारणा राख्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। चालू सदनको अधिवेशनमा आर्थिक वर्ष 2083-84 बजेट समेत प्रस्तुत हुनेछ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज एकै दिन तोलामा 4,400 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 3,02,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 2,98,500 रूपियाँ रहेको थियो। चाँदीको भाव पनि आज एकै दिन तोलामा 355 रूपियाँले बढ़ेको छ। हिजो तोलाको 5,340 रूपियाँ रहेको चाँदीको भाव आज बढ़ेर तोलाको 5,695 रूपियाँ पुगेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मेची पुलबाट मेची महाकाली राष्ट्रिय उद्धार यात्रा शुरू, हात्तीसारमा यस वर्ष 4 छावा जन्मिए लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोव या हिटर निभाउन नबिर्सौ।
1: ग्यास सिलिण्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौ।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौ।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौ। सेउला, माटो, बालुवा थुपारेर राखौ।
2: आग लागि बारे चासो राखौ, चनाखो बनौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले नेपाली सेनाद्वारा संखुवासभाको च्याम्ताङ घोम्पा सड़क खण्डको निर्माण सम्पन्न, भारत नेपाल र चीन जोड्ने भएकोले महत्वपूर्ण, सुनको भाव आज एकै दिन तोलामा 4,400 रूपियाँले बढ़्यो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मानव सेवा आश्रमले सड़क पेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर मेची महाकाली राष्ट्रिय उद्धार यात्रा 2083 शुरू गरेको छ। पूर्वी नाका झापाको काँकडबिट्टा मेची पुलमा हिजो बेलुका दीप प्रज्वलन गरी शुरू भएको उद्धार यात्रा आउँदो जेठ 22 गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुनेछ। समारोहमा आनी सोइङ डोल्मा फाउण्डेशनकी संस्थापक एवं गायिका आनी सोइङ डोल्मा, मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी र मेचीनगर नगरपालिका काकी उपमेयर मीना उप्रेती लगायत सहभागी हुनुहुन्थ्यो। मानव सेवा आश्रमले विगत 13 वर्षदेखि सहयोगापेक्षी सड़क आश्रित मानवहरूको उद्धार र सामाजिक पुनर्मिलनका लागि काम गर्दै आएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसो र सौराहामा यस वर्ष 4 छावा जन्मिएका छन्। गएको आर्थिक वर्षमा 2

जन्मिएका थिए। यस वर्ष अर्को एउटा हात्ती पनि बच्चा जन्माउने तयारीमा छ। प्रजनन केन्द्रका प्रमुख मन पूरण चौधरीका अनुसार तमोर, रिमझिम, लोकतन्त्र र तीर्थमान कलीले यस वर्ष छावा जन्माएका हुन्। तीर्थमान कलीले पोथी र अरूले भाले छावा जन्माएका छन्। अहिले केन्द्रमा 9 वटा माउ, एउटा तालिमी बच्चा र 6 वटा साना बच्चा छन्। हात्तीले गर्भधारण गरेको 22 देखि 24 महिनामा बच्चालाई जन्म दिने गर्छ। निकुञ्जभित्रका विभिन्न पोस्टमा गरी हात्तीको संख्या 58 वटा रहेकोमा गएको वर्ष 2 वटा हात्ती कतार पठाइएको थियो। अब विदेशको खबर। चीनमा पछिल्लो समय विवाह हुने दर घट्दै गएको छ। सन् 2026 पहिलो 3 महिनामा चीनमा झण्डै 17 लाख विवाह दर्ता भएका छन्। 1 अर्ब 41 करोड़ जनसंख्या भएको देशका लागि यो निकै कम मानिएको छ। समाचार संस्था रोइटर्सका अनुसार यो संख्या सन् 2025 पहिलो त्रैमासिकको तुलनामा 6.2% कम हो। सन् 2017 पहिलो त्रैमासिकको तुलनामा झण्डै आधाले न्यून हो। विवाह दर्तामा आएको यो गिरावटले चीनमा बढ़दो जनसांख्यिकीय चुनौतीको स्पष्ट संकेत गरेको छ। विवाहको संख्या घट्दै जाँदा जन्मदरमा पनि स्वाभाविक रूपमा कमी आएको छ। अहिले चीनको जन्मदर इतिहासकै न्यून स्तरमा पुगेको छ। विज्ञहरूले आगामी वर्षहरूमा यो संख्या अझै घट्न सक्ने आकलन सहित चेतावनी दिएका छन्। विवाह तथा जन्मदरमा आएको निरन्तर गिरावटका कारण सन् 2025 लगातार 4 वर्ष चीनको कुल जनसंख्या घटेको तथ्याङ्क सार्वजनिक भएको थियो। घट्दो जनसंख्याले दीर्घकालीन रूपमा चीनको श्रम शक्ति, आर्थिक वृद्धि तथा सामाजिक संरचनामा गम्भीर असर पार्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। जनसंख्या घट्ने क्रमलाई रोक्न चीनिया सरकारले युवालाई विवाह गर्न र सन्तान जन्माउन प्रोत्साहित गर्ने विभिन्न कार्यक्रम पनि अगाडि सारेको छ। सरकारले परिवारहरूलाई आर्थिक अनुदान दिने, बाल बालिकाको पालन पोषणका लागि आर्थिक सहयोग तथा बच्चा जन्मिदा लाग्ने स्वास्थ्य उपचार खर्च कम गर्ने प्रयास गरिरहेको छ। अब केही खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टूको त्रिदेशीय श्रृंखला अन्तर्गत अहिले नेपाल र स्कटल्याण्ड बीच खेल भइरहेको छ। काठमाण्डु किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर स्कटल्याण्डले पहिला ब्याटिङ गरिरहेको छ। उसले ताजा अवस्थामा 34 ओभरको खेल सकिरा 4 विकेट गुमाएर 153 रन बनाएको छ। यो श्रृंखलामा नेपाल, स्कटल्याण्ड र अमेरिका सहभागी छन्। लीग टूमा 8 वटा देश छन्। नेपाल र स्कटल्याण्ड बीच अहिलेसम्म 10 एकदिवसीय खेल भएको छ, जसमा नेपाल 5 खेलमा विजयी हुँदा स्कटल्याण्ड 4 खेलमा विजयी भएको छ र एउटा खेल वर्षाका कारण रद्द भएको थियो। यसअघि घरेलु मैदानमा नै नेपालले ओमान र यूएई सम्मिलित श्रृंखला खेलेको थियो। नेपालले 4 मध्ये 3 खेलमा जित निकालेको थियो। लीग टूमा नेपाल 18 अंकसहित अंक तालिकाको 7 स्थानमा छ। अमेरिका 36 अंकसहित पहिलो र स्कटल्याण्ड 34 अंकसहित दोस्रो स्थानमा छ। खेलकै अर्को खबरमा, आईपीएल क्रिकेटमा आज राति सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले खेल्दैछन्। यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौनी 8 बजे शुरू हुनेछ। अंक तालिकामा हैदराबाद 11 खेलमा 14 अंकसहित दोस्रो र गुजरात समान खेलमा समान 14 अंकसहित तालिकाको तेस्रो स्थानमा छ। हिजो भएको खेलमा दिल्ली क्यापिटल्सले पंजाब किंग्सलाई हराएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपाली सेनाद्वारा संखुवासभाको चामताङ घोकम्पा सड़क खण्डको निर्माण सम्पन्न। भारत, नेपाल र चीन जोड्ने भएकोले महत्वपूर्ण। प्रतिनिधि सभाको बैठक बस्दै नीति तथा कार्यक्रममाथि दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले धारणा राख्ने। सुनको भाव आज एकै दिन तोलामा 4,400 रूपियाँले बढ़्यो। तोलाको 3,02,900 रूपियाँमा कारोबार। चीनमा विवाह हुने दर 10 वर्ष यताकै न्यून बिन्दुमा। घट्दो जनसंख्याले आर्थिक वृद्धि तथा सामाजिक संरचनामा गम्भीर असर पार्न सक्ने चिन्ता। र विश्वकप क्रिकेट लीग टूमा नेपाल र स्कटल्याण्ड बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
2: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
1: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रसु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
1: मोबाइल 9850605577।
3: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
4: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
3: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
4: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
5: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
6: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
1: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी चार, बन्केवा चोक।
7: लो नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: सिङ्गो बनै सका पनि हो।
9: हाम्रो धन डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
10: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
12: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
11: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
12: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
13: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल,
1: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, बिपी चोक।
13: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 65570225, मोबाइल 98560338, 98461656।
14: मेरिया मैनी,
15: कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
12: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
12: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गर गहना,
13: शुद्ध सुन तथा चाँदीका गर गहना,
12: छापावाला सुनचाँदीका गर गहना,
13: राशि अनुसारका पत्थर,
12: कम्प्युटर तौल प्रविधि,
13: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
12: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका, दुलेगौडा, तनहुँ, शाखा कार्यालय बन्केवा चोक।
12: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807625229।
13: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
14: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकजुटी।
16: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बन्केवा चोकमा रहेको सिबा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
14: ए हो र, जाउने त त्यसो भए।
16: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
17: प्रोप्राइटर विवेश गुप्ता, सिवाय किराना पसल, शुक्ला गण्डकी 4, मेन रोड, दुलेगौडा, तनहुँ।
16: मोबाइल 98141 19634 र 98058230058।
18: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
16: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
18: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
16: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर छौ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
18: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
19: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: हाम्रो मोबाइल पसल धुलीगौडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा। मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्ड का मोबाइल भ्याटविल को साथ फुल वारेन्टी,
2: साथै 0% ब्याज दरमा सबै कम्पनी का मोबाइल किस्ताबन्दीमा पाइन्छ।
0: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियो को नजिकै, साङ्रिला बैंक को ठीक पारिपट्टि। सम्पर्क 98560956996।
3: नमस्कार, म डाक्टर श्रीराम शर्मा, तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 जना भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजे पछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।
2: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 2 गते शनिवार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
4: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
5: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
6: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृतुष्प हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन्छ कि?
7: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
5: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
7: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
8: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माटाका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ।
9: सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
10: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058426466 र 98467939849।
11: चिसापानी चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461688 98235527763।
14: हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ। शेयर गर्दिन कि क्या हो?
15: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले सोच जाँचौ अनि मात्र विश्वास गरौं।
16: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
14: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
17: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
18: ल, पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
19: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टिल आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
17: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, सुप्लागण्डकी चार, दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9850623128 र 9462614726।
20: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
18: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
20: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
18: आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलि क्लिनिकको बीचमा।
20: प्रोप्राइटर रोशनी श्रेष्ठ।
18: मोबाइल नम्बर 9827103066 र 9460945043।
21: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
17: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
21: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
17: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
21: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
17: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी छ, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
22: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285587।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
7: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414111, मोबाइल 98562938 र 98028922938।
9: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
11: सम्पर्क 0564142121, मोबाइल 98560335921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
13: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
14: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
15: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
16: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
17: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
19: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0564414545, 0564414345।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक एक बज्यो।

0: त कति निष्ठुरी रहेछौ है। मेरो याद बल्ल आयो तिमीलाई। कृष्ण, तिमी त बुढो पो भएछौ त।
1: आफ्नो गाला चौरी परेको देखेछौ? हेर त, अहिले पनि उस्तै हिरो देखिन्छ।

0: कृष्ण, तिमीले मलाई कति माया गर्छौ?
1: कृष्णले राधालाई जति, मुनाले मदनलाई जति, भन्दा पनि आज बढी।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
3: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
2: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
3: यही जित 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
2: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0564142333। मोबाइल 98678168।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065। मोबाइल 98166334372।
7: पुन मोबाइल
8: होइन, कति पुन मोबाइल भन्दै कराएको।
7: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
8: कहाँ छ पुन मोबाइल?
7: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ।
2: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
2: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98191974888 र 98448400000।
9: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
7: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
9: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
7: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
9: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
7: फोन गर्नुहोस् 0658590511।
10: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ हिँड्दै।
12: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
13: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0658570744।
14: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
0: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
15: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
16: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
17: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
18: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
19: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
20: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
21: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
17: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
21: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
17: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
21: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
17: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
21: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
17: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
19: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
17: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
22: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
2: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
2: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
4: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
3: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
4: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
5: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
3: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9850602676।
6: कता हिँडेको आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 नागरिकताको फोटोकपी र 2 फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843638011।
8: शुक्ला गण्डकी।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864530031।
5: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ साथ फेर,
6: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062099।
7: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
8: धूम्रपान भनेको के हो?
7: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट बिडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
8: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
7: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
8: मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाटेघर आदिको क्यान्सर हुन्छ।
7: दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ।
8: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
7: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय,
8: साथी भाइको लहलहैमा नपरौ,
7: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ,
8: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
7: सार्वजनिक स्थलमा धूम्रपान नगरौ,
8: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौ।
9: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँ।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
11: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
10: ए त्यसो भए त म गइहाले,
11: चिया त पिएर जाऊ,
10: अहिले हतार छ पछि आउँदै गरौला है।
12: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: साथै पुरासँग सात फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर सोरुम दुलेगौडा त नहुँ।
12: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665 मोबाइल नम्बर 9857162068
13: 9857062068।
14: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
15: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
14: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
15: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
14: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बसपार पछाडिपट्टि।
15: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
16: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
14: होटल टाइटेनिक गोङगुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235527763।

0: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त एक दुई रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
1: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बन्केवा चोकमा रहेको शिवा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
0: ए हो र, जाउन त त्यसो भए।
1: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
2: प्रोप्राइटर विवेश गुप्ता, शिवाय किराना पसल, शुक्ला गण्डकी 4, मेन रोड, दुलेगौडा, तनहुँ।
1: मोबाइल 9841419634 र 9008530058।
3: कता हिँडेको आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
5: ए नानीको बुवा, आज त नयाँ सम्धी सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
6: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
5: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकैमा छ नि 3 सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
7: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
5: होम डेलिभरीको पनि व्यवस्था छ।
8: सम्पर्क 3 सेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमणि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर 3 सेना, मोबाइल 9841411178, 9560007078।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 2 गते शनिवार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल
6: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि सम्पर्क 0564143777 र 9855043443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
7: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
8: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ
9: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
8: हो त नि अब चाहिँ राम्रो भयो
10: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
8: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
12: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
13: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
14: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9855602630
11: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
13: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
15: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
16: सम्पर्क 0564142121 मोबाइल 9855535921
15: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
17: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
18: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
19: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
20: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
21: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
22: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
21: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124।
23: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
24: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
23: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
24: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
23: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111796902।
25: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9556033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी चार, दुलेगौंडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
26: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
1: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
0: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
2: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
1: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
2: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
1: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
1: थप जानकारीको लागि सम्पर्क मोबाइल 9956268727 र 9864530031।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
4: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
5: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
4: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 9968168887।
6: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहना सँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062699।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ,
8: अहिले हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
10: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9847162068,
7: 9856062068।
12: कता हिँडेको हो आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843023811।
14: ए नानीको बुवा, आज त नयाँ सम्धी सम्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
6: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560077178।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोपाइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदान सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412410160 र 9847078022।
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बाँचौं र अरूलाई पनि बचाऊ।
7: धुम्रपान भनेको के हो?
6: धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
7: धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने
7: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ।
6: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
7: धुम्रपानको धुवाले वर्षेनी धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय।
7: साथी भाइको लहलहैमा नपरौं।
6: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौं।
7: धुम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ।
6: सार्वजनिक स्थलमा धुम्रपान नगरौं।
7: घरभित्र र बच्चाको अगाडि कहिल्यै धुम्रपान नगरौं। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
3: मोबाइल 9856005577।
10: उहाँले राष्ट्रपति जस्तो गरिमामय संवैधानिक पदको सम्बोधन भइरहेका बेला प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिनु लोकतान्त्रिक संसदीय इतिहासमै विरलै देखिने घटना भएको बताउनु भएको छ। प्रमुख सचेतक थापाले यस विषयमा प्रधानमन्त्री शाहले तत्काल संसदमा स्पष्ट जवाफ दिनुपर्ने समेत माग गर्नुभयो। साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन संवैधानिक पदको सम्मान, संसदीय मर्यादा र लोकतान्त्रिक परम्पराको संरक्षण गर्न प्रधानमन्त्रीलाई सचेत समेत गराउनुभयो। उहाँले पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हुन्छ भन्ने तथ्यलाई आत्मसात गर्दै जिम्मेवार ढंगले अघि बढ़न प्रधानमन्त्री शाहलाई सुझाव समेत दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सुझाव पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानवाधिकार सम्बन्धी दायित्व, कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र त्यसका लागि गर्नुपर्ने कार्य समेत उल्लेख गरी आयोगले सरकार समक्ष सुझाव पेश गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो। आयोगले गएको शुक्रबार पठाएको पत्रमा मौलिक हकको कार्यान्वयन, कानूनी सुधार, संक्रमणकालीन न्याय, मानवाधिकार

0: त्रिशुली नदीमाथिको मटरेबल पुल निर्माणमा व्यापक ढिलासुस्ती भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको छ। पोखरा नारायणगढ सड़क अन्तर्गत बुद्धसिंह मार्गमा निर्माणाधीन पुलको काम 12 वर्षसम्म पनि पूरा नभएपछि सड़क डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको छ। कार्यालयले सार्वजनिक सूचना निकाल्दै निर्माण व्यवसायी मृत सञ्जीवनी निर्माण सेवा विरूद्ध प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ेको जनाएको छ। सड़क डिभिजन प्रमुख राजीव श्रेष्ठका अनुसार संशोधित डिजाइन स्वीकृत भएपछि गएको चैत 17 गते 15 दिनभित्र काम शुरू गर्न अन्तिम निर्देशन दिएको थियो। सड़क डिभिजन कार्यालयले निर्माण कम्पनीलाई तत्काल निर्माण स्थल खाली गर्न तथा 15 दिनभित्र वित्तीय हिस्सा फरफार गर्न निर्देशन पनि दिएको छ। ठेक्का रद्द भएसँगै अब नयाँ बोलपत्र मार्फत बाँकी निर्माण कार्य अघि बढ़ाउने सरकारको तयारी छ। यस्तै कर्णाली प्रदेशको बहुप्रतीक्षित भेरी करिडोर सड़क आयोजना अन्तर्गत जाजरको डोल्पा सड़क खण्डमा निर्माणाधीन 5 पक्की पुल 6 वर्षदेखि अलपत्र अवस्थामा परेका छन्। पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय नागरिक यात्रु तथा जनप्रतिनिधिहरूले चर्को आलोचना खेप्दै आएका छन्। नेपाली सेनाले 2076 सालमा जाजरको डोल्पा सड़क खण्डको 118 किलोमिटर ट्र्याक निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेपछि सड़क स्तरोन्नति र पुल निर्माणको काम शुरू गरिएको थियो। राष्ट्रिय योजना आयोगले जाजरकोटको तल्लुदेखि डोल्पाको दुनैसम्म निर्माण गर्न बाँकी रहेका 14 पुलका लागि सहमति दिएपछि आयोजनाले आवश्यक प्रक्रिया अगाडि बढ़ाएको भए पनि काम भने सुस्त गतिमा रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भीड़भाड़का बेला हावाहुरी चल्दा भागदौड़ नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाड़ी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू, सांसदहरूले गाड़ी दुर्घटना न्यूनीकरणका लागि आधुनिक प्रविधि, जनचेतना अभिवृद्धि तथा प्रभावकारी कानून कार्यान्वयनमा जोड़ दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सहभागी सांसदहरूले गाड़ीको गति बढ़ी हुँदा स्वचालित रूपमा सचेत गराउने डिजिटल उपकरण जडान गर्नुपर्ने तथा सड़क सुरक्षालाई प्रविधि मैत्री बनाउँदै लैजानुपर्ने धारणा राखेका छन्। समितिका सभापति आशिष गजुरेलले वार्षिक रूपमा झण्डै 3,000 नागरिकले गाड़ी दुर्घटनामा ज्यान गुमाउने गरेको उल्लेख गर्दै सड़क सुरक्षा सम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। यस्तै सांसद गोपाल शर्माले ग्रामीण क्षेत्रका सड़क सुधारका लागि विशेष पहल आवश्यक रहेको बताउनु भएको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले पहिरोका कारण सड़क सुरक्षामा थप चुनौती देखिएको बताउनुभयो। यस्तै विशेषज्ञ भगवती सेडाईले मोटरसाइकल तथा स्कूटरको पछाडि बस्ने यात्रुले समेत हेलमेट प्रयोग गरे दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनु भएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सरकारले कानूनी सुधारलाई तीव्र रूपमा अघि बढ़ाएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको आजको बैठकमा वहाँले वर्तमान अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयले पहिलो निर्णयबाटै 15 असान्दर्भिक तथा समय सापेक्ष नरहेका कानून खारेजी प्रक्रियामा लगेको जानकारी दिनुभयो।

उहाँका अनुसार निजी क्षेत्र तथा व्यावसायिक समुदायले लामो समयदेखि जटिल र दोहोरो कार्यक्षेत्रका कारण असहज महसुस गर्दै आएको राजस्व अनुसन्धान विभाग खारेज गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढ़िसकेको छ। अहिले राजस्व अनुसन्धान विभागले गर्दै आएका जिम्मेवारीहरू राजस्व विभाग, भन्सार विभाग तथा सम्पत्ति शुद्धिकरण विभाग मार्फत सञ्चालन भइरहेको उल्लेख गर्दै अर्थ सचिव उपाध्यायले अब ती निकायहरूलाई अझ प्रभावकारी बनाउने गरी कामको पुनर्संरचना गरिने समेत बताउनुभयो। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको छ। संघको हिजो बसेको बैठकले अण्डा उत्पादक किसानको राय, परामर्श र सिफारिशका आधारमा आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। नयाँ निर्णय अनुसार चितौंलाई आधार मानेर एक्सएल अण्डाको मूल्य प्रति क्रेट 500 रूपियाँ कायम गरिएको छ। यसअघि एक्सएल अण्डाको मूल्य 465 रूपियाँ थियो। त्यसै गरी ठूलो अण्डाको मूल्य प्रति क्रेट 485 रूपियाँ निर्धारण गरिएको छ। यसअघि यसको मूल्य 450 रूपियाँ थियो। अब विदेशको खबर। इजरायलले सन् 2023 अक्टोबर 7 भएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई मृत्युदण्ड र सार्वजनिक मुद्दा चलाउन अनुमति दिने कानून पारित गरेको छ। इजरायलले अक्टोबर 7 भएको प्यालेस्टाइनी विद्रोही समूह हमास नेतृत्वको आक्रमण र सामूहिक बन्धक बनाउने कार्यमा संलग्नहरूलाई मृत्युदण्ड दिने र सार्वजनिक मुद्दा चलाउने नयाँ कानून पारित गरेको बीबीसीले जनाएको छ। इजरायलको संसद नेसेटमा यो कानून 93 मतले पारित भएको छ। यो कानूनको विपक्षमा एक मत पनि परेन। बाँकी 27 सांसद अनुपस्थित भएका थिए। इजरायली मानवाधिकार समूहहरूले भने नयाँ कानूनको विरोध गरेका खबरमा उल्लेख छ। उनीहरूले मृत्युदण्डको सिद्धान्तको विरोध गरेका छन्। सन् 2023 अक्टोबर 7 इजरायली इतिहासको सबैभन्दा घातक दिन मानिन्छ। हमास नेतृत्वका लड़ाकुहरूले इजरायलमा 1200 जना भन्दा धेरै मानिसको हत्या गरेका थिए र ज्यान गुमाउनेमा धेरैजसो सर्वसाधारण थिए। यस्तै हमासले गाजापट्टीमा विदेशी नागरिक सहित 251 जनालाई अपहरण गरी बन्धक बनाएका थियो। त्यो घटनापछि इजरायलले गाजामा गरेको आक्रमणमा अहिलेसम्म 72,000 जना भन्दा धेरैको ज्यान गएको छ। ज्यान गुमाउनेमा धेरैजसो बालबालिका, महिला र वृद्ध वृद्धा रहेका छन्। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू एकदिवसीय त्रिदेशीय श्रृंखलामा नेपालले स्कटल्याण्डसँगको खेलमा 221 रनको नयाँ लक्ष्य पाएको छ। वर्षाका कारण खेल 11 ओभर घटाएपछि नेपालले डीएलएस नियमका आधारमा 39 ओभरमा 221 रनको लक्ष्य पाएको हो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सेले 75 रन बनाए। नेपालका सन्दीप लामिछानेले 4 तथा करण केसी र नन्दन यादवले 2 विकेट लिए। आजदेखि शुरू भएको लीग टू श्रृंखलामा नेपाल, स्कटल्याण्ड र अमेरिका सहभागी छन्। नेपालले दोस्रो खेलमा जेठ 2 गते अमेरिकासँग, तेस्रो खेल जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेल जेठ 8 गते अमेरिकासँग खेल्नेछ। यसअघि नेपालले घरेलु मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स यूएईसँग लीग टू श्रृंखला खेलेको थियो। यो श्रृंखलामा नेपालले 4 मध्ये 3 खेल जितेको थियो। 8 देश सहभागी लीग टूमा नेपाल 18 अंकसहित तालिकाको 7 स्थानमा छ। अमेरिका 36 अंकसहित शीर्ष र स्कटल्याण्ड 34 अंकसहित दोस्रो स्थानमा छ। यसबीचमा नेपालको ए टोलीले अमेरिका र स्कटल्याण्डसँग 2-2 अभ्यास खेल खेलेकोमा सबै जितेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफल शुरू। राष्ट्रपतिको सम्बोधनका बेला संसदबाट प्रधानमन्त्री बाहिरिएको घटनाप्रति कांग्रेसको असन्तुष्टि। मानवाधिकार आयोगद्वारा सरकारलाई सुझाव पेश। प्रचलित कानून र अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका विषयहरू प्राथमिकतामा। 12 वर्षसम्म काम पूरा नभएपछि पोखरा नारायणगढ सड़क खण्डमा पर्ने घुमाउने पुलको ठेक्का तोडियो। 15 दिनभित्र वित्तीय हिस्सा फरफारा गरी नयाँ ठेक्का आह्वान गर्ने तयारी। इजरायलद्वारा अक्टोबर 7 आक्रमणमा संलग्नहरूलाई सजाय दिने कानून पारित। मानवाधिकार समूहहरूद्वारा विरोध। र लीग टू क्रिकेटमा स्कटल्याण्डसँगको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पायो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
2: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
3: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
1: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक।
2: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805926466 र 9847739839।
4: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
5: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
6: शुद्ध सुन तथा चाँदीका गर गहना,
5: छापावाला सुन चाँदीका गर गहना,
6: राशि अनुसारका पत्थर,
5: कम्प्युटर तौल प्रविधि,
6: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
5: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
5: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807725229।
6: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
3: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
7: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
3: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
8: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
9: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
10: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9869577056।
9: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
11: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
12: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
11: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
12: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
11: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
12: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9557062452।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. सिक्ला गण्डकी चार तुले गौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9862634093 र 9862538073
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आताउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो जी।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी चार, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843823811।
5: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त 1-2 रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
2: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बनकेवा चोकमा रहेको सिबा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
5: ए हो र, जाउँ न त त्यसो भए।
2: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ, र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
6: प्रोप्राइटर विवेश गुप्ता, सिवाय किराना पसल, शुक्ला गण्डकी चार, मेन रोड, दुलेगौडा, तनहुँ।
2: मोबाइल 9841119634 र 9008523058।
7: Shukla Gandaki FM 97.6. Shukla Gandaki FM 97.6. Where's our digital?

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गङ्गोबु बसपार पछाडिपट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गङ्गोबु बस पार्क प्रोपाइटर रामचन्द्र महत मोबाइल 98461688 98235527763
4: प्रसन्न होमवर्क देखाऊ त
5: हस टीचर
4: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
5: टीचर मेरो मामीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
4: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ
7: सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 98560333484 र 98560667988
8: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
0: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि के चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्स का रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
10: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
11: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
12: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
11: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोपाइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141042 मोबाइल 98560231128 र 98462014726
13: हाम्रो मोबाइल पसल दुलेगौडामा
14: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
13: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा
15: सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटबिलको साथ फुल वारेन्टी,
16: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
17: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856956996।
18: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
19: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
18: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
19: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
18: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
19: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
18: थप जानकारीको लागि सम्पर्क 0-65414-377 र 98-65-44-343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
20: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।

हिरा खेतै भरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

0: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
0: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
2: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
3: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67-645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
5: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
6: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
7: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
9: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन।
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
12: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल। मोबाइल 98460-26617 र 98161-38981।
13: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
13: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
13: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
14: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
15: चिकन ससेज, बब ससेज
14: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
16: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
17: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
16: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
18: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
19: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
4: ओम एम आभूषण सुनचाँदी दोकान,
16: प्रोप्राइटर मिन बहादुर सुनार, फोन 0-65-70-537, मोबाइल नम्बर 98-460-69-246-98-58-00-8।
20: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
21: ए
0: तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
21: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
0: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
21: ए त्यसो भए त म गइहाले,
0: चिया त पिएर जाऊ,
21: अहिले हतार छ, पछि आउँदै गरौँला है।
22: दीर्घायु फर्निचर सोरुम,
0: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
22: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
23: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
0: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
22: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 065-75-9 मोबाइल नम्बर 98460-61268
0: 98560-61268।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855414।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
1: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
2: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार।
1: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको।
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदै लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि जज्ञा सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रितु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
7: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
8: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
7: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
8: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
7: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811796902।
9: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
10: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
10: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
10: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
10: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा, मोबाइल नम्बर 9821552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
12: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
11: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
13: शुक्ला गण्डकी FM 97.6।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
1: ओम एम आभूषण सुनचाँदी दोकान,
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460-69246, 98058-28008।
11: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
12: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
11: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
12: प्रोप्राइटर रोशनी श्रेष्ठ,
11: मोबाइल नम्बर 98710-39066 र 98460-94543।
13: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
14: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
13: हो त नि, अब चाहिँ राम्रो भयो।
15: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
13: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
16: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
18: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
19: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
16: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
20: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
21: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
20: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
21: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
20: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
21: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
22: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
20: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।

0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: वेस्ट आर डिजिटल एंटरटेनिंग द नेशन।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका, न भाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
3: बाराही अल्मुनियम अब युपीबीसीको साथमा।
2: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
4: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 धुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656570052, मोबाइल 98568285587।
10: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
5: किन आमा, के भएर?
10: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
5: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
10: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
9: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्ब,
10: मोबाइल 98563439952 र 98066656586।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्षे चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
12: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
13: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि, कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
14: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
12: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
15: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
16: ह
1: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकहात रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ।
16: सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
17: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805426466 र 9847939839।
18: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
19: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 5 बज्यो।
3: घटना दुर्घटना,
4: कला संस्कृति,
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। श्री शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्लागण्डकी आठद्वारा निर्माणाधीन शिव पञ्चायन मन्दिरको पूर्णताको लागि आर्थिक अभाव भएको छ। आज संस्था परिसरमा आयोजित पत्रकार सम्मेलनमा 1,37,00,000 रूपियाँ लागत लाग्ने गरी निर्माण गरिएको सो मन्दिर आर्थिक अभावको कारण अल्पत्र परेको संस्थाका अध्यक्ष परशुराम भण्डारीले जानकारी दिनुभयो। तिनै तहका सरकारबाट 3 वर्षको अवधिमा 1,03,00,000 रूपियाँ र जनसहभागिताबाट 27,77,834 रूपियाँ गरी कुल 1,51,72,000 रूपियाँ प्राप्त भएकोमा 1,42,20,000 रूपियाँ खर्च भएको छ। पूर्व र उत्तरतर्फ तारवार शिवलिंगसहित साकार शिवजीको मूर्ति निर्माण, 6 कोठे भवन, शौचालय, स्नान कक्ष, हल निर्माण, पानीको भल तर्काउने पर्खाल निर्माण, वाद्यवादन सामग्री खरिद, स्नान स्थल निर्माण, फर्निचर खरिद, आधार संरचना निर्माण, निर्माण सामग्री खरिद र आवास भवन पूर्वाधार निर्माणमा सो रकम खर्चिएको उहाँले जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा निर्माण समितिका संयोजक ज्ञान प्रसाद भण्डारीले योजना अनुसार निर्माण गर्दा 5 करोड़ रूपियाँ बढ़ी रकम लाग्ने बताउँदै तत्काल मन्दिर सम्पन्न गर्न रकम अभाव भएकाले सबैको साथ र सहयोग आवश्यक पर्नेमा जोड़ दिनुभयो। हाल गणेश मन्दिर, शिव पञ्चायन मन्दिर र आवास भवन निर्माणाधीन छन्। भण्डारीको नेतृत्वमा नयाँ समिति चयन भएपछि हिलेटार क्षेत्रमा पूर्वाधारका कामहरू तीव्र रूपमा हुन लागेको छ। संस्थाको उपाध्यक्ष ध्रुव कुमार मल्लले

विभिन्न योजनाका लागि गण्डकी प्रदेश सरकारसँग बजेट माग गर्नु भएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विभिन्न सड़क योजनाका लागि बजेट विनियोजनका लागि मागपत्र बुझाउनु भएको हो। उहाँले नगरका मूल सड़कहरूलाई सम्पन्न गराउन बजेट अभाव रहेको बताउँदै पूरा गर्नका लागि ध्यान आकर्षण गराउनुभयो। वार्ड नम्बर 1 को कारले जोड्ने लालदो सड़क मार्ग, वार्ड नम्बर 12 को कारले जोड्ने लीलाचोक लामागाउँ मोटरमार्ग, वार्ड नम्बर 6 को प्रमुख धार्मिक स्थल तीनखोले देवी मन्दिर पुग्ने तीनखोले देवी मोटरमार्ग, वार्ड नम्बर 8 को डहरे मोटरमार्ग र वार्ड नम्बर 12 को पिउरी दोबानदेखि स्याङ्जाको पुतेल बजार जोड्ने दोबान पुल निर्माणका लागि बजेट माग गर्नुभएको हो। तनहुँको शुक्ला गण्डकी 5 सेरामा रहेको ज्ञान बगैचा इंग्लिश बोर्डिङ स्कूल र वार्ड नम्बर 7 भोटेपानी स्थित अर्नीको इंग्लिश बोर्डिङ स्कूलका विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा एसईमा 4 जीपीए प्राप्त गरेका छन्। सोमबार प्रकाशित 2082 सालको नतिजामा ज्ञान बगैचाकी प्रमिषा पौडेल र अर्नीकोका सुगम पोखरीले 4 जीपीए ल्याउनु भएको हो। ज्ञान बगैचाका प्रिन्सिपल सुरेश पौडेलले परीक्षामा 45 जना सहभागी भएकोमा 40 जना ग्रेडेड भएको जानकारी दिनुभयो। उहाँका अनुसार तीमध्ये 8 जनाले 3.6 देखि 4.0 जीपीए ल्याएका छन्। 16 जना विद्यार्थी 3.2 देखि 3.6 जीपीए भित्र समेटिएका छन्। 13 जनाले 2.8 देखि 3.2 र 2 जनाले 2.4 देखि 2.8 जीपीए ल्याएको पौडेलले बताउनुभयो। यसैगरी अर्नीकोका कुल 50 मध्ये 49 जना ग्रेडेड भएको संस्थापक पूर्ण थापाले जानकारी दिनुभयो। उहाँका अनुसार तीमध्ये 10 जनाले 3.6 देखि 4.0 जीपीए ल्याएका छन्। 24 जना विद्यार्थी 3.2 देखि 3.6 जीपीए भित्र परेका छन्। 11 जनाले 2.8 देखि 3.2 र 3 जनाले 2.4 देखि 2.8 जीपीए ल्याएको थापाले बताउनुभयो। कवासीमा रहेको शहीद कृष्ण माध्यमिक विद्यालयमा गत वर्ष 15 विद्यार्थीमा 2 जना मात्रै उत्तीर्ण रहेकोमा यस वर्ष 87.5% विद्यार्थी उत्तीर्ण भएका छन्। यस वर्ष एसई परीक्षामा 16 जना सहभागी हुँदा 14 जना ग्रेडेड भएका हुन्। परीक्षामा 3.2 देखि 3.6 जीपीए ल्याउने 7 जना, 2.8 देखि 3.2 जीपीए ल्याउनेमा 5 जना र 2.4 देखि 2.8 जीपीए ल्याउनेमा 2 जना रहेका छन्। 2 जना विद्यार्थीको एनजी नन ग्रेडेड भएका छन्। विगतको तुलनामा यस वर्ष नतिजामा तुलनात्मक सुधार भएको देखिएको छ। यस्तै शुक्लागण्डी 6 खैरेनटारमा अवस्थित खैरेनी माध्यमिक विद्यालयका शिव कुमार श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा 2082 3.96 जीपीए सहित शुक्लागण्डकी नगरपालिकाका सामुदायिक विद्यालयतर्फ प्रथम हुन सफल भएको प्रधानाध्यापक राजेश्वर घिमिरेले जानकारी दिनुभयो। मानव सेवा आश्रमले पोखरा 25 हेमजामा आयोजना गरेको 14 श्रीमद भागवत सप्ताह पितृ उद्धार ज्ञान विज्ञान महाज्ञ 2083 सम्पन्न भएको छ। आश्रमको कास्की हेमजा शाखाको भौतिक पूर्वाधार तथा सेवा विस्तारको लागि सञ्चालन गरिएको 3,03,00,000 रूपियाँ दान संकलन भएको यज्ञ मूल संयोजक अनिल कुमार साईले जानकारी दिनुभयो। आश्रमको मूल भवनलाई पूर्णता दिन लक्ष्मी नारायण मन्दिर तथा मुक्तिनाथ सेवा धर्मशाला निर्माण सम्पन्नता आश्रमको अक्षकोष वृद्धि गरी दिगो सेवा सुनिश्चित गर्ने उद्देश्यले वैशाख 19 गतेदेखि 26 गतेसम्म महाज्ञ गरिएको हो। संयोजक साईले पितृमोक्ष तथा शान्तिको लक्ष्यसहित सञ्चालन गरिएको महाज्ञका लागि नगद जिन्सी क्यूआर कोड तथा प्रतिबद्धतासहित 3,03,00,000 बराबरको सहयोग रकम प्राप्त भएको बताउनुभयो। उहाँले महाज्ञको अवधिभर कार्यव्यस्तता कारण सहभागी हुन नसकेका भक्तजनबाट क्यूआर कोड मार्फत सहयोग आउने क्रम जारी रहेको बताउनुभयो। ढोरपाटन नगरपालिकामा 3 घोसाखानीमा गोरू वध गरेको आरोपमा 11 जना पक्राउ परेका छन्। सोमबार गोरू वध गरेको सूचना पाएपछि घोसाखानी पुगेको प्रहरी टोलीले गोरूको मासु र हतियारसहित 11 जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा लाल बीरविक, सरोज सुनार, एम बहादुर विक, तिलप्रसाद सुनार, बलबीर कामी, थमबहादुर सुनार, विमल विक, विनोद सुनार, जालबहादुर कामी, भक्तबहादुर सुनार र रिक प्रसाद सुनार रहेको जनाइएको छ। पक्राउ परेकालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रहरी निरीक्षक तिलक मानन्दले जानकारी दिनुभयो। स्याङ्जाको 6 स्थानीय तहले आफ्नो पालिका पुनखोप सुनिश्चित तथा दिगोपना भएको घोषणा गरेका छन्। सदरमुकाम रहेको पुतली बजार नगरपालिका सहित वालिङ, बिरकुट, गलेङ र चापाकोट नगरपालिका तथा अर्जुन चौपारी गाउँपालिकाले पुनखोप सुनिश्चित पालिका घोषणा गरेका हुन्। बाल बालिकालाई सम्पूर्ण खोप दिएपछि पुनखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो। बाल बालिका खोपबाट वञ्चित हुन नपरोस् भन्नेमा पालिकाहरूले प्रतिबद्धता जनाएको उहाँको भनाइ छ। बाल बालिकाले राष्ट्रिय खोप तालिका अनुसार पुनखोप प्राप्त गरेको सुनिश्चित गर्दै खोप कार्यक्रमलाई दिगो प्रभावकारी र निरन्तर बनाउने गरी पालिकाले योजना बनाएको वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैरीले जानकारी दिनुभयो। खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मूलन गरी शिशु बाल मृत्युदर घटाउने योजना रहेको गैरीको भनाइ छ। खोपबाट कोही पनि छुट्न नहुने भन्दै जिल्लाका 11 पालिकामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ।
मनाङमा यात्रा गुम्बा संकलनको सिजन शुरू हुनु अघि सामुदायिक व्यवस्थापन क्षेत्र सीएमसी अन्तर्गतका वन तथा घाँसे मैदानमा संयुक्त गस्ती अनुगमन तथा निरीक्षण गरिएको छ। अवैध गतिविधि नियन्त्रण गर्दै प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो।

0: मनाङ र टंकी मनाङको समन्वयमा गरिएको अनुगमनका क्रममा यात्रा गुम्बा संकलन अघि अनुमति बिना गरिने अवैध गतिविधि पासो तथा जाल जस्ता सामग्रीको खोजी गरिएको छ। स्थानीय तह, वडा प्रतिनिधि, सीएमसी सदस्य, सरकारवाला निकाय तथा स्थानीय समुदायका प्रतिनिधि सहित 10 जनाको सहभागितामा 2 टोली गठन गरी अनुगमन गरिएको थियो। पहिलो टोलीले लाङकाङ र खुलिस क्षेत्रका वन तथा घाँसे मैदानको निरीक्षण गरेको थियो भने दोस्रो टोलीले छोङकोर र थामुङ क्षेत्रको अनुगमन गरेको जनाइएको छ। अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
4: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
3: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
3: पुराना गरगहना सँग नयाँ साथ फेर,
5: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
3: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609999।
6: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
7: होइन, कति पुन मोबाइल भन्दै कराएको?
6: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
7: कहाँ छ पुन मोबाइल?
6: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
7: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
7: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191 74888 र 98448400000।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौंडा, नगरपालिकाबाट 10 घर माथि
9: पोखरा जाने बाटोतिर।
11: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल 98562 68827 र 98644530031।
11: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
12: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
9: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलीगौंडा,
7: मोबाइल 98560055770।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भइन्छ क्यारे, ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी चार, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9850600778।
15: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
16: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
15: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
16: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
3: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ, खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-160 र 9840-78-022।
17: शुक्ला गण्डकी एफएम 97.6।
18: मिलन विश्वड, गाउँ अनि शहर, मौलिक संस्कृतिको धरोहर।
19: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको यस मंगलबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। विशेष गरेर आजको श्रृंखला भनेको तपाईँको लागि पुराना भाकाहरू राख्ने दिन चाहिँ रहेको छ र आजको यस श्रृंखलामा रहेर तपाईँको लागि म त्यही पुराना भाकाहरूलाई नै कार्यक्रममा चाहिँ राख्नेछु। सुन्न सक्नुहुन्छ, भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ। साँझको समय त सधैँ नै छ है, पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नै, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा पनि छँदै नै छ है। सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समयावधि भरसम्म सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनसादी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसादी पसललाई। र यो पसल चाहिँ रहेको छ खैरे निटार वडा कार्यालयको अगाडि है, जानुहोला सेवा गर्ने मौका दिनुहोला। र यति बेला भने कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु सल्लाह धुपैले बोलको गणेश गुरूङ, त्यस्तै गरी विष्णु माया गुरूङको आवाजमा रहेको यो गीत यति बेला भने स्वीकार्नुहोस्

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि सल्लाह धुपै लेभलको यो निकै नै सुमधुर भाका यहाँहरूको माझमा राखि नै सके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को भाका चाहिँ राख्दैछु, बुद्धिराम शर्मा अनि देवी घरती त्यस्तै गरीको वन अधिकारीको आवाजमा रहेको पानी कुवाको बोलको यो गीत यति बेला भने स्वीकार्नु सैदा।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि पानी कुवाको बोलको यो गीत मैले राखि नै सके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा पनि छँदै नै छ र पक्कै पनि कार्यक्रम सुनिरहनु भएको छ होला। सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि ढिला नगरिकन तिते करेलीले बोलको राजु गुरूङ त्यस्तै गरी मुना थापाको आवाजमा रहेको यो भाकामा राख्छु। भाका सँगै जान्छु छोटो व्यावसायिक विश्राममा। विश्रामपछि तपाईँको माझमा पुनः उपस्थित हुने नै छु। सुन्दै गर्नुहोला है त।

0: साकिना बा साकिना यो चाम्छेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डरा ढेरो त्यस्तै, लोभे ढेरो त्यस्तै, सोफा पर्दा कार्पेट ढेरो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, कन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702625, मोबाइल 9956033878, 9841656।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि, सम्पर्क नम्बर 0965412100460 र 9846078022।
6: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोक चौतारीमा। कार्यक्रम लोक चौतारी लिएर आजको यस मंगलबारीय श्रृंखलामा तपाईँको माझमा म सुविना थापा रहिरहेको छु। विशेष गरेर तपाईँको लागि मैले भाकाहरू नै कार्यक्रममा चाहिँ राखिरहेको छु। विशेष गरेर अब पुराना पुराना भाकाहरू राख्ने दिन हो नि त, त्यही भएको भएर पनि पुराना पुराना भाकाहरूलाई नै मैले कार्यक्रममा चाहिँ राखिराखेको छु। पके पनि सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा सधैँ नै छ। सुन्दै हुनुहुन्छ भने चाहिँ कार्यक्रमको समय अवधिभरसम्म सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनचाँदी पसलले। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेर गर्न चाहनुहुन्छ, त्यसै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनचाँदी पसललाई। र यो चाहिँ रहेको छ खैरेनी टार वडा कार्यालयको अगाडि, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने तपाईँ सम्पूर्णको लागि ढिला नगरिकन म गीत राख्दैछु। ससुरालीमा बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि बद्री पंगेनी त्यस्तै गरी सिन्धुमल्लका आवाजमा रहेको ससुरालीमा बोलको यो गीत मैले राखि नै सके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा पनि छँदै नै छ। र आजको यस श्रृंखलामा रहेर तपाईँको लागि नै भाकाहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला चाहिँ भइसकेको छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा चाहिँ तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामदाम सुनसादी पसलका प्रोपाइटर भक्त बहादुर रामदाम सरप्रति हार्दिक आभार व्यक्त गर्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि सालको पातको चपरी बोलको कुलेन्द्र विश्वकर्मा त्यस्तै गरी विष्णुबाजुका आवाजमा सजिएको यो भाका राख्दै आजको यस श्रृंखलाबाट म सुबिना पनि विदा हुन्छु। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी FM 97.6 MHz अन्तर्मनको आवाज। नमस्कार, शुभ साँझ।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।
3: शक्तिहरू बनायो भने सम्भव हुन्छ, यसलाई निरन्तरता दिँदा चाहिँ उपयुक्त हुन्छ।
4: तालिबान र पाकिस्तानी सेनाबीचको द्वन्द्वका कारण 3 महिनामा 372 अफगानी नागरिकको ज्यान गयो। सन् 2021 तालिबान सत्तामा फर्किएपछि दुई देशबीच सीमापार झडप बढ़्यो।
5: र लीग दुई क्रिकेटमा स्कटल्याण्डसँगको खेलमा नेपाल पराजित।
6: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
8: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
7: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
8: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आजदेखि छलफल शुरू भएको हो। छलफलको शुरूमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकबाट बाहिरिएको घटनाप्रति आपत्ति जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले राष्ट्रपतिको सम्बोधन चलिरहेको बेला प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिनु अशोभनीय भन्दै प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएको भएमा परीक्षण रिपोर्ट सार्वजनिक गर्नुपर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीको अनुपस्थितिका कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठक समेत प्रभावित भएको बताउनु भएको छ। यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपाली सेनाको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाउनुभयो। देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट मुख दर्शक बनेको उहाँको भनाई छ। सेनाबारे एमाले नेता बादलले गरेको यस्तो टिप्पणीको सदनमै आलोचना भएको छ। रासोकबाका सांसद मनिष खनाल र राप्रपाकी सांसद खुशबु ओलीले बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने माग गर्नुभएको छ। यस्तै बैठकमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले वर्तमान सरकारलाई लोकतान्त्रिक मूल्य, समावेशिता र नागरिकको अधिकारप्रति उत्तरदायी बन्न आग्रह गर्नुभएको छ। 2064 सालमा आफूहरूले धेरै सीट ल्याउँदा सम्हाल्न नसकेको उदाहरण दिँदै आफूहरूबाट सिकर दुई तिहाईको बहुमतलाई अहंकारको माध्यम नभई जनविश्वासका रूपमा ग्रहण गर्न उहाँको सुझाव छ। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसदहरूको उपस्थिति र जिम्मेवारीमाथि प्रश्न उठाउनुभयो। उहाँले संसद बैठकका क्रममा धेरै कुर्सी खाली देखिएको भन्दै सांसदहरू आफ्नो मूल उत्तरदायित्वप्रति गम्भीर हुनुपर्ने बताउनु भएको छ। बैठकमा विपक्षी दलका सांसदले नीति तथा कार्यक्रमबाट निराशा बढ़ाएको आरोप लगाएका छन् भने सत्तापक्षका सांसदहरूले आर्थिक सुधार, सुशासन, पूर्वाधार विकास, रोजगारी सृजना र सेवा प्रवाह सुधारतर्फ केन्द्रित दस्तावेजका रूपमा व्याख्या गरेका छन्। सरकारले कृषि आधुनिकीकरण, ऊर्जा विस्तार, डिजिटल सेवा, युवामुखी कार्यक्रम र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको दावी गरेको छ। यद्यपि प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमलाई

0: सुरक्षित व्यवस्थापनको माग गर्नुभयो। चापागाउँ क्षेत्रको जीर्ण सड़क तत्काल निर्माण गर्न सांसद बुद्ध रत्न महर्जनले आग्रह गर्नुभयो भने सांसद बुद्धि प्रसाद पन्तले वीरगंज क्षेत्रको सड़क मापदण्डमा देखिएको दोहोरो नीतिगत व्यवस्था हटाउन माग गर्नुभयो। अछाम जिल्ला अस्पताललाई एक सय सयको बनाउन सांसद भरत बहादुर स्वरले माग गर्नुभयो। यसै गरी सांसदहरूले असिना पानीबाट प्रभावित किसानलाई क्षतिपूर्ति, कर्णालीमा विद्युत आपूर्ति विस्तार, निलगाईबाट हुने बाली क्षति नियन्त्रण, स्मार्ट सिटी निर्माणको काम तीव्र पार्न तथा सुकुम्बासी समस्या समाधानमा सरकार गम्भीर हुनुपर्नेमा जोड़ दिएका छन्।
1: गैरावासी नेपाली संघ एनआरएनएले सरकारले ल्याएको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रमको स्वागत गरेको छ। आज एनआरएनए का प्रवक्ता सोमनाथ सापकोटाद्वारा जारी विज्ञप्तिमा नीति तथा कार्यक्रममा समेटेका विषयको स्वागत गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम गैरावासी नेपालीलाई उच्च प्राथमिकताका साथ समेटिनु अत्यन्त सकारात्मक कदम भएको विज्ञप्तिमा उल्लेख छ।
0: प्रतिनिधि सभाका सचिव हर्कराज राई पदमुक्त हुनुभएको छ। उहाँलाई सभामुख डोलप्रसाद अर्यालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गर्नुभएको हो। पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2075 दफा 6 खण्ड 9 बमोजिम उहाँलाई सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयबाट निकालेको विज्ञप्तिमा उल्लेख छ।
1: अर्थमन्त्री स्वर्णिम वाग्लेले सीमा क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य सामग्री खरिदमा सहजीकरण गर्ने तर संगठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा सरकार कठोर रहने बताउनु भएको छ। प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै उहाँले 100 रूपियाँ भन्दा धेरै मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था नयाँ नभएको बताउनुभयो। विगतमा यसको कार्यान्वयनमा कमजोरी र नियोजित लापरवाही भएको संकेत गर्दै उहाँले तराई मधेसका सीमावर्ती नागरिकको दैनिक जीवन सहज बनाउने नीति सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। साबुन, चिनी जस्ता अत्यावश्यक सामग्री किन्ने सर्वसाधारणप्रति सरकार उदार रहने भन्दै उहाँले संगठित अवैध तस्करी र राजस्व चुहावटमा भने निर्मम कार्यवाही गरिने चेतावनी दिनुभयो। राजस्व नियन्त्रणका लागि तीनै तहका संयन्त्र परिचालन गरिने र गृहमन्त्री तथा अर्थमन्त्रीको संयुक्त समन्वयको उच्चस्तरीय राजस्व परिचालन समितिलाई सक्रिय बनाइने पनि उहाँले जानकारी गराउनुभयो। सीमा सुरक्षालाई प्रविधि मैत्री बनाउने योजना पनि सरकारले अघि सारेको छ। यसैबीच सांसदहरूले बजेट वितरण सन्तुलित र न्यायोचित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद पुष्पराज कण्डेलले पहुँचका आधारमा बजेट वितरण हुने प्रवृत्ति अन्त्य गर्दै भौगोलिक र सामुदायिक सन्तुलन कायम गर्न आग्रह गर्नुभयो। यस्तै सांसद नरेन्द्र कुमार गेरूङले देशभरका निर्माण आयोजना ठप्प भएको उल्लेख गर्दै निर्माण सामग्रीको मूल्य वृद्धिबाट सृजित समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो।
0: राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सरकार समक्ष पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानव अधिकार सम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र त्यसका लागि गरिनुपर्ने कार्यहरू समेत उल्लेख गरी आयोगले सरकार समक्ष पेश गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो। आयोगले यही वैशाख 25 पठाएको पत्रमा मौलिक हकको कार्यान्वयन, कानूनी सुधार, संक्रमणकालीन न्याय, मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना, विकास र मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्रबाट प्राप्त सुझाव र राष्ट्रिय मानव अधिकार आयोगको सुदृढीकरण गर्नुपर्ने विषय समावेश छ। पत्रमा चुनाव, मानव अधिकार एवं सार्वजनिक सेवा प्रवाह र मानव अधिकारका क्षेत्रमा गरिनुपर्ने समग्र कार्यका बारेमा विस्तृत रूपमा उल्लेख छ। आयोगले प्रेषित गरेका विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने अपेक्षा आयोगले गरेको छ।
1: निर्वाचन आयोगले राजनैतिक दलहरूसँग छलफल शुरू गरेको छ। निर्वाचन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न भनेको विधेयकको मसौदामाथि आयोगले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरूसँग आज छलफल गरेको हो। सातवटा ऐनलाई एकीकृत गरी आयोगले 2080 असार 18 गते विधेयकको मसौदा सरकारलाई पठाएको थियो। यो विधेयक लामो समय गृह मन्त्रालयमा थन्किएको थियो तर संसद विघटनपछि गृहले फेरि आयोगमा नै फर्काएको थियो। आयोगले मसौदामा सुझाव दिन वैशाख 15 गते दलहरूलाई पत्रचार गरेको हो।
0: अर्घाखाँचीमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या 4 जना पुगेको छ। ज्यान गुमाउनेमा 3 महिला र 1 पुरूष रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। सुपा देवराली मन्दिर दर्शनपछि फर्किँदै गरेका पर्वतका यात्रु चढ़ेको बस पाडेनी गाउँपालिका आठा दुर्गा फाँटमा रहेको कुडेलेमा दुर्घटना भएको थियो। 30 जना चढ़ेको बस सड़कबाट झण्डै 100 मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते 22 जना

0: उदारबारी जिल्ला अस्पताल अर्घाखाँची तथा मिशन अस्पताल पाल्पा पठाएको प्रहरीले जनाएको छ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा एक महिनामै एसईई नतिजा सार्वजनिक भएको विषय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदमा नीति तथा कार्यक्रममाथिको छलफल शुरू, प्रधानमन्त्रीको व्यवहारप्रति कांग्रेसको असन्तुष्टि, संगठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा सरकार कठोर बन्ने अर्थमन्त्री वाग्लेको भनाई, राष्ट्रिय मानवाधिकार आयोगद्वारा सरकारलाई सुझाव पेश, निर्वाचन आयोगले दलहरूसँग छलफल शुरू गर्यो लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पोखरेलले सरकारले 1 महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको हो। हिजो प्रकाशित नतिजा अनुसार 2,84,160 विद्यार्थी ग्रेडेड भई 65.98% विद्यार्थी सफल भएका छन्। 1,46,507 विद्यार्थी नन ग्रेडेड भएका छन्। नन ग्रेडेड भएका विद्यार्थीले ग्रेड वृद्धि अर्थात मौका परीक्षाको लाभ लिनेछन्।
1: एसएमएस माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा 1 महिनाभित्र सार्वजनिक भएपछि सबै क्षेत्रबाट सकारात्मक टिप्पणी भइरहेका छन्। यसअघिका वर्षहरूमा नतिजा सार्वजनिक गर्न 2-3 महिना लाग्ने गर्थ्यो। राष्ट्रिय परीक्षा बोर्डको क्यालेण्डर अनुसार असार 2 हप्ता नतिजा सार्वजनिक हुने गरेको थियो, तर यसपालि नयाँ सरकारले 1 महिनामै नतिजा सार्वजनिक गर्न भनेपछि त्यही अनुसार बोर्डले 2082 एसई नतिजा 1 महिनामै सार्वजनिक गरेको हो। यसपालि पहिलो पटक 1 महिनामै नतिजा सार्वजनिक गर्न कसरी सम्भव भयो भनेर साथी सम्झना महर्जनले राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीलाई सोध्नु भएको छ।
7: परीक्षण प्रणालीलाई अलिकति फरक ढंगले गत विगतको भन्दा फरक ढंगले चाहिँ लग्यौं। यसपालि परीक्षा केन्द्रलाई नै परीक्षण केन्द्र मानेर त्यही परीक्षा सम्पन्न भइसकेपछि त्यहीका विशेष शिक्षकहरूबाट उत्तर पुस्तिका परीक्षण गराउने रणनीति लिएको थियो। त्यही अनुसार परीक्षा चल्दा चल्दै परीक्षा सकिएकै दिन सँगसँगै परीक्षिकाहरू पनि परीक्षण गर्ने कार्य गरायौं। हामीले परीक्षाकै अवधिभित्रै चाहिँ केन्द्रमा पठाउनको लागि हामीले जिल्लाहरूलाई अनुरोध गरेका थियौं। त्यही अनुसार जिल्लाहरूले पठाउनु भयो। हामीले चाहिँ त्यो इन्ट्रीलाई पनि सँगसँगै लग्यौं। परीक्षा सकिनासम्म इन्ट्री पनि चाहिँ सँगसँगै अगाडि बढाउने काम गर्यौं। त्यो हामी साइड बाई साइड हरेक चाहिँ कामलाई प्यारलल्ली लग्यौं। त्यो कारणले चाहिँ समय बचत हुन सक्यो। अब दोस्रो पाटो चाहिँ परीक्षणमा गत विगतमा जति जनशक्ति सहभागी हुनुहुन्थ्यो शिक्षक साथीहरू सीमित केन्द्र हुन्थ्यो। 50-52 परीक्षण केन्द्र हुन्थ्यो। त्यहाँ सीमित साथीहरू चाहिँ सहभागी हुनुहुन्थ्यो परीक्षणमा। लामो समय झण्डै एक महिना परीक्षणमै जान्थ्यो। त्यो नभएर अहिले परीक्षा केन्द्रमा नै परीक्षण गराउँदाखेरि डे टू डे चाहिँ परीक्षण सम्पन्न भयो। बढीमा डेढ दिनमा चाहिँ हरेक दिनका परीक्षा भएका उत्तर पुस्तिकाहरू सम्पन्न भए। त्यो हिसाबले पनि धेरै जनशक्ति परीक्षणमा यो जुट्नुभयो। परीक्षण कार्यहरू पनि समयमा सम्पन्न हुन सक्यो। साइड बाई साइड उहाँहरूले चाहिँ पठाएका मार्कसिलिपहरू यहाँ केन्द्रमा प्राप्त भएका मार्कसिलिपहरू हामी चाहिँ सँगसँगै इन्ट्री पनि काम यहाँ शुरू गर्यौं। त्यसले गर्दा समय त्यसले चाहिँ घटाउन सहयोग पुर्यायो। अर्को चाहिँ केन्द्रमा हुने जुन इन्ट्री लगायतका चाहिँ नतिजा प्रकाशनको प्रोसिडियर हो त्यसमा चाहिँ इन्ट्रीमा हामीले जनशक्तिलाई बढायौं। गत विगतको भन्दा जति जनशक्तिले गर्थ्यो त्यो भन्दा चाहिँ डबल जस्तो गरेर हामी इन्ट्री गर्यौं। त्यसलाई रुजु गर्ने काम गर्यौं र समयको हिसाबले पनि हाम्रा चाहिँ यहाँका टिमहरू परीक्षा नियन्त्रण कार्यालयका टिमहरू बिहान 6:30 बजेदेखि बेलुका 6:30 बजेसम्म हरेक यो एक महिना पुरै कुनै पनि दिन चाहिँ बिदा नभनिकन यहाँ खटिनु भएको छ साथीहरू। त्यो हिसाबले त्यो प्रयत्नबाट मात्रै चाहिँ यो सफल भएको हो।
6: के अप्ठ्याराहरू आए यो काम गर्नु?
7: नियमित सेड्युल भन्दा एक्स्ट्रा चाहिँ सबैको एफोर्ट चाहिँ लाग्यो। अब त व्यक्तिगत रूपमा व्यक्तिलाई चाहिँ कतिपय अप्ठ्याराहरू पर्यो होला, तर सिस्टमेटिक हिसाबले चाहिँ अहिले परीक्षण कार्यमा धेरै शिक्षक साथीहरू नयाँ शिक्षक साथीहरू जोडिनुभयो जो गत विगतमा जोडिनु भएको थिएन। प्रयोग हुने फर्म फर्मेटहरू सफ्टवेयर सिस्टमसँग चाहिँ म्याचिङ हुने फारमहरू चाहिँ त्यहाँ डेभलप गरिएका थिए। ती फारमहरूको प्रयोगको विषयमा सबै साथीहरू त्यति अभ्यस्त हुनु भएको थिएन। त्यो हिसाबले कहीँ कतै चाहिँ हामीलाई अब जसरी प्राप्त हुनुपर्ने थियो त्यो रूपमा चाहिँ प्राप्त नभएको अवस्था पनि कयौं ठाउँबाट चाहिँ त्यस्ता मार्कसिलिपहरू प्राप्त भए।
6: खर्चको हिसाबले पनि बढ्यो कि?
7: खर्च त अब राज्यले दिएको केही छैन। अब हामीले चाहिँ मागेका पनि केही छैनौ। यो बिहान चाहिँ एक्स्ट्रा समयमा खटिँदाखेरि बिहानै आएर काम चाहिँ गर्ने साथीहरूलाई भात खुवाउने खाने काम बाहेक अरू चाहिँ कुनै चाहिँ एक्स्ट्रा लगानी यसमा चाहिँ भएको छैन।
6: आगामी दिनमा अब यसरी नै काम गर्न सम्भव होला?
7: अब यसरी नै यति जनशक्ति राखेर यसरी सधैँभरि त यसरी चाहिँ चल्दैन। यो बिहान चाहिँ अब 12-13 घण्टा एउटा कर्मचारीलाई खटाएर चाहिँ खटिएर काम गरेर चाहिँ पार लाग्न सक्दैन। अब यसपालि अब राज्यले चाहिँ दिएको दायित्व पहिलोचोटि हो, प्रयास गरौं भनेर यो टिमले चाहिँ गर्यो। सिस्टम डेभलप गर्यो भने र जनशक्ति अब यो व्यवस्थापन गर्ने टेक्नोलोजीलाई चाहिँ अलिकति प्रभावकारी चाहिँ बनाउने हामी कहाँ चाहिँ त्यही किसिमको टेक्नोलोजीहरू त्यही किसिमको चाहिँ दक्ष जनशक्तिहरू बनायो भने सम्भव हुन्छ। यसलाई निरन्तरता दिँदा चाहिँ उपयुक्त हुन्छ। जहाँ परीक्षण केन्द्र हो कम्तीमा परीक्षण केन्द्र हरेक परीक्षण केन्द्रबाट इन्ट्री गर्ने व्यवस्था नसके पनि जिल्ला जिल्लाबाट इन्ट्री गर्ने व्यवस्था गर्न सकियो, त्यो नेटवर्किङ गर्न सकियो भने यसलाई सहज रूपमा चाहिँ अगाडि लैजान सकिन्छ। जोड्नु चाहिँ प्रविधिसँगै जोड्नुपर्छ।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारी। नेपाल दर्पणमा खबरकै सिलसिला। अहिले बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। हिजोदेखि सक्रिय भएको प्रणालीले बितेको 24 घण्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाड़ी तथा हिमाली क्षेत्र बाहेक सबैजसो ठाउँमा पानी परेको छ। बितेको 24 घण्टामा सबैभन्दा धेरै पानी म्याग्दीको तातो पानीमा 104.2 मिलिमिटर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आउँदो 3 दिनसम्म देशभर मौसम बदली र वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई मधेशका केही ठाउँमा पनि मेघगर्जन सहित वर्षा हुन सक्ने अनुमान छ। मौसमविदहरूका अनुसार प्री मनसून थप सक्रिय बन्दै गएकाले दिउँसोपछि बदली हुने र चट्याङ हावाहुरी र छोटो समयको वर्षाको सम्भावना बढ़ी रहन्छ।
0: सगरमाथामा यस वर्षको वसन्तकालीन सिजनको आरोहणका लागि बाटो बनाउने टोली शिखर नजिक पुगेको छ। दोस्रो शिविर भन्दा माथिको बाटो बनाउने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपेडिशन अपरेटर एसोसिएशन अफ नेपालका अनुसार डोरी टाङ्दै बाटो खुलाउन गएका अनुभवी आरोहीको टोली 7906 मिटरमा रहेको दक्षिण कोलमा पुगेर अहिले 8400 मिटरमा रहेको बालकनी खण्डतिर डोरी टाङ्ने गर्ने काम गरिरहेको छ। अहिले मौसम लगायतका काम राम्रो भइरहेको छ। यदि मौसम प्रतिकूल वा अरू कुनै समस्या नआएमा भोलि बिहानसम्म डोरी टाङ्ने टोली सगरमाथाको शिखरमा पुग्ने कम्पनीले जनाएको छ। हरेक आरोहण सिजनमा सगरमाथामा डोरी टाङ्ने काम अत्यन्त महत्वपूर्ण मानिन्छ, जसले सयौं आरोहीका लागि सुरक्षित मार्ग सुनिश्चित गर्ने गर्दछ। यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै 492 जनाले अनुमति लिएका छन् भने सगरमाथाबाट मात्रै रोयल्टी बापत 1 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन भएको छ। सर्वोच्च शिखरको आरोहण हरेक वर्ष विश्वव्यापी चर्चाको विषय बन्ने गरेको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
8: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
10: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
8: हाम्रा सेवाहरू
10: ओपीडी सेवा,
8: विशेषज्ञ ओपीडी सेवा,
10: निशुल्क औषधि वितरण,
8: सशुल्क फार्मेसी सेवा,
10: फिजियोथेरापी सेवा,
8: अकुपंचर सेवा,
10: योग परामर्श सेवा,
8: क्रियाकल्प सेवा,
10: पूर्व कर्म पञ्चकर्म सेवा,
8: छार सूत्र सेवा,
10: जलौका सेवा,
8: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
10: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
8: विस्तृत जानकारीका लागि
10: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। हिजो बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 39.44 अंकले घटेर 2744.40 बिन्दुमा झरेको छ। आज म्यूचल फण्ड बाहेक सबै समूहको सूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र व्यापार समूहको सूचक 2% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 251 कम्पनीको शेयर घटेकोमा 13 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज फर्स्ट माइक्रो फाइनेन्स लघुवित्तको शेयर झण्डै 12.5% घटेको छ। समग्रमा बजार घटेको दिन धौलागिरी लघुवित्तको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.61 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीका 1.06 करोड़ किता शेयर 4.66 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष 82-83 को 9 महिनामा 16.59 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स आप्रवाह 39.1% वृद्धि भएको हो। राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 82-83 को 9 महिना अर्थात गएको चैतसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह 10.2% बढ़ेको थियो।
0: नेपाल नियज कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको छ। संघको हिजो बसेको बैठकले अण्डा उत्पादक किसानको राय, परामर्श र सिफारिशका आधारमा आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। नयाँ निर्णय अनुसार चितवनलाई आधार मानेर एक्सएल अण्डाको मूल्य प्रति क्रेट 500 रूपियाँ कायम गरिएको छ। यसअघि एक्सएल अण्डाको मूल्य 465 रूपियाँ थियो। त्यसै गरी ठूलो अण्डाको मूल्य प्रति क्रेट 450 रूपियाँ निर्धारण गरिएको छ। यसअघि यसको मूल्य 450 रूपियाँ रहेको थियो। मीडियम अण्डाको मूल्य 435 रूपियाँ कायम गरिएको संघले जनाएको छ। यसअघि मीडियम अण्डा 400 रूपियाँमा कारोबार हुँदै आएको थियो। यस्तै सानो अण्डाको मूल्य प्रति पेटी 2500 रूपियाँ निर्धारण गरिएको छ। यसअघि सानो अण्डाको मूल्य 2300 रहेको संघका सचिव मदन पोखरेलले जानकारी दिनुभयो।
1: नेपाली सेनाले संखुवा सभाको भोटखोला गाउँपालिका चापताङ होमपाङ सड़क निर्माण सम्पन्न गरेको छ। राष्ट्रिय गौरवको यो सड़कले भारत नेपाल र चीनलाई जोड्छ। भारतको जोगबनीबाट विराटनगर हुँदै केमाथाङका जोड्ने नेपालको सबैभन्दा छोटो त्रिदेशीय व्यापारिक मार्गको यो एक हिस्सा हो। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको यो कोशी राजमार्ग 390 किलोमिटर रहेको छ।
0: तनहुँको आबुखैरेनी गाउँपालिका 5 र चितवनको भरतपुर महानगरपालिका 29 जोड्ने घुमाउनेमा रहेको त्रिशुली नदीमाथिको मोटरवेल पुल निर्माणमा व्यापक ढिलासुस्ती भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको छ। पोखरा नारायणगढ सड़क अन्तर्गत बुद्ध सिंह मार्गमा निर्माणाधीन पुलको काम 12 वर्षसम्म पनि पूरा नभएपछि सड़क डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको हो।
1: चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खौर स्वर सौराहामा यस आर्थिक वर्षमा 4 छावा जन्मिएका छन्। गएको आर्थिक वर्षमा 2 छावा जन्मिएका थिए। थप एउटा हात्तीले यस वर्ष बच्चा जन्माउने अवस्थामा पुगेको छ। प्रजनन केन्द्रका प्रमुख मनपूरण चौधरीका अनुसार तमोर रिमझिम लोकतन्त्र र तीर्थमान कलीले यस वर्ष छावा जन्माएका हुन्। तीर्थमान कलीले पोथी र अरूले भाले छावा जन्माएका छन्। अहिले केन्द्रमा 9 माउ, एउटा तालिमी बच्चा र 6 साना बच्चा रहेका छन्।
0: मानव सेवा आश्रमले सड़क भेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर मेची महाकाली राष्ट्रिय उद्धार यात्रा 2083 शुरू गरेको छ। पूर्वी नाका झापाको काकरभिटा मेची पुलमा हिजो बेलुका दीप प्रज्वलन गरी शुरू भएको उद्धार यात्रा आउँदो जेठ 22 गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुनेछ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। सन् 2026 पहिलो 3 महिनामा तालिबान सेना र पाकिस्तानी सेनाबीचको सीमापार द्वन्दका कारण कम्तीमा 372 अफगानी नागरिकको ज्यान गएको छ। दुई देश बीचको द्वन्दका कारण अन्य 397 घाइते भएका संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। सन् 2021 तालिबान सत्तामा फर्किएपछि अफगानिस्तान र पाकिस्तान बीच सीमापार झडपहरू उल्लेखनीय रूपमा बढ़ेका खबरमा उल्लेख छ। तालिबान सरकारले आतंककारीहरूलाई आश्रय दिइरहेको पाकिस्तानले आरोप लगाएको छ। यद्यपि यो आरोपको तालिबानले खण्डन गर्दै आएको छ। यसैबीच पाकिस्तानले यस वर्षको शुरूदेखि द्वन्दमा 130 पाकिस्तानी नागरिक र सुरक्षाकर्मी मारिएका बताएको छ। अफगानिस्तान र पाकिस्तान बीच लामो समयदेखि चलिरहेको सीमापार झडप गएको वर्षको अक्टोबरमा झनै चर्किएको थियो।
0: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 एकदिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 पराजित भएको छ। वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। नेपालका गुलशन झाले नट आउट 61, दिवेन्द्र सिंह ऐरीले 55 रन बनाए। स्कटल्याण्डका ब्राड करीले 3 विकेट लिए। यसअघि किर्तिपुरको त्रिविकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सेलले 75 रन बनाए। नेपालका सन्दीप लामी छानेले 4 तथा करण केसी र नन्दन यादवले 2-2 विकेट लिए। यो जितसँगै स्कटल्याण्डले 29 खेलमा 36 अंक सहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल 25 खेलमा 18 अंक सहित 7 स्थानमा छ। आजदेखि शुरू भएको लीग 2 श्रृंखलामा नेपाल स्कटल्याण्ड अमेरिका सहभागी छन्। नेपालले दोस्रो खेलमा जेठ 2 गते अमेरिकासँग, तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 अमेरिकासँग फेरि खेल्नेछ। यसअघि नेपालले घरेलु मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स युएसँग लीग 2 श्रृंखला खेलेको थियो। यो श्रृंखलामा नेपालले 4-3 खेल जितेको थियो। यसबीचमा नेपालको ए टोलीले अमेरिका र स्कटल्याण्डसँग 2-2 अभ्यास खेल खेलेकोमा सबै जितेको थियो।
1: खेलका अर्को प्रसंगमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद खेल्दैछन्। यो खेल अहमदाबादको नरेन्द्र मोदी रंगशालामा 7:45 शुरू हुनेछ। प्रतियोगितामा हैदराबाद अंकतालिकाको दोस्रो र गुजरात तेस्रो स्थानमा छ। दुवै टोलीले 11 खेलमा 7 जितसहित 14 अंक जोडेका छन्। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 6 भेट भएकामा गुजरात 5 र हैदराबाद 1 खेलमा विजयी भएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: संसदमा नीति तथा कार्यक्रममाथिको छलफल शुरू। प्रधानमन्त्रीको व्यवहारप्रति कांग्रेसको असन्तुष्टि। एमाले सेनाको भूमिकामा प्रश्न उठायो।
1: संगठित तस्करी र राजस्व चुहाट नियन्त्रणमा सरकार कठोर बन्ने अर्थमन्त्री वाग्लेको भनाई। बजेट वितरण सन्तुलित बनाउन सांसदहरूको माग।
0: एसईमा नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी, कक्षा सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी। दक्ष जनशक्ति र प्रविधिमा सुधार गर्न सके महिना दिनमै नतिजा निकाल्ने काममा निरन्तरता दिन सकिने।
1: तालिबान र पाकिस्तानी सेनाबीचको द्वन्द्वका कारण 3 महिनामा 372 अफगानी नागरिकको ज्यान गएको राष्ट्रसंघको भनाई। 2021 तालिबान सत्तामा फर्किएपछि दुई देशबीच सीमापार झडप बढ़्यो।
0: र लीग टू क्रिकेटमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। आईपीएल क्रिकेटमा आज राति गुजरात र हैदराबाद खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गंडकी एफएम 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
5: दुलेगौंडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौंडा, 3 तारा केबलको 4 घर माथि आफ्नै भवनमा।
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656570052, मोबाइल 98568285587।
10: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
11: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
10: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौंडामा आउँदै हुनुहुन्छ।
11: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
10: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा, फोन नम्बर 0654142733, मोबाइल 98678168887।
12: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
13: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
14: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यहीँ जाने हो हामी पनि।
13: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
14: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
13: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
14: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
13: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
14: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
15: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
14: मोबाइल नम्बर 98261502067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
15: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
14: है ब्रिजेश ज्वेलर्स।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
7: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6।
1: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चाहिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 98570065119 र 98694750056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463311।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौ, जनधनको क्षति कम गरौ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
10: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।

0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
1: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142333, मोबाइल 98678

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला साँझको ठिक 7 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार सुरु गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। अर्घखाँची बस दुर्घटनामा पोखराका 204 जनाको ज्यान गयो। प्रतिनिधि सभाका सचिव राई बर्खास्त। गरीब सुकुम्बासी र निमुखा वर्गलाई विकासको बाधक रूपमा नहेर्न नेकपा संयोजक प्रचण्डको सरकारलाई आग्रह। भारतीय विदेश मन्त्रीलाई नेपाल भ्रमणको निम्तो आपसी सहमतिमा मिति तय गरिने। एसईमा शुक्ला गण्डकीको ज्ञान बगैचाकी प्रमिषा र अर्निकोका सुगमको 4 जितिए। सामुदायिकतर्फ खैरेनी माविका शिवको उत्कृष्ट नतिजा। 11 कक्षाको भर्नाका लागि शुरूमै प्रवेश परीक्षा लिन पोखरा महानगरको रोक। घुस प्रकरणमा गोर्खाकी सुमित्रा पुरासैनी विरूद्ध 50 लाखको बिगो दावीसहित भ्रष्टाचार मुद्दा। शुक्ला गण्डकी 8 लिटारको शिव पञ्चायन मन्दिरको पूर्णताको लागि आर्थिक अभाव सहयोगको लागि अपील। आईसीसी विश्वकप लीग 2 अन्तर्गत जारी श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। अर्घखाँचीको पाडिनी गाउँपालिका स्थित दुर्गाथाट कुरिलेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 4 पुगेको छ। उक्त दुर्घटनामा 27 जना घाइते भएका छन्। प्रहरीका अनुसार 2 जनाको घटनास्थलमै र 2 जनाको उपचारको क्रममा मृत्यु भएको हो। सुपा देउराली दर्शन गरी पर्वततर्फ फर्कदै गरेको D1504 नम्बरको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिकाकी 19 78 वर्षीय राममाया बस्नेत, सोइठाउँकी 78 वर्षीय बिन्दु कुँवर, पर्वतको मोदी गाउँपालिका 5 50 वर्षीय कौशिला रेग्मी र बस चालक 45 वर्षीय रमेश जीसी रहेको अर्घखाँचीका प्रहरी नायब उपरीक्षक दिवस बहादुर जीसीले जानकारी दिनुभयो। प्रतिनिधि सभाका सचिव हर्कराज राई बर्खास्त हुनुभएको छ। सभामुख डोलप्रसाद दरियालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई पदबाट हटाउनु भएको हो। संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी ऐन 2075 दफा 6 खण्ड ङ बमोजिम उहाँलाई हटाइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसद दलका उपनेता गणेश पराजुलीले कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लमाथि गम्भीर प्रश्न उठाउनु भएको छ। मंगलबार आज बसेको प्रतिनिधि सभा बैठकमा उहाँले कामु प्रधान न्यायाधीश मल्लको विगतलाई देखाएर उहाँका पछिल्ला विव्यक्तिप्रति चेतावनी दिनुभएको हो। कार्यपालिका व्यवस्थापिका र न्यायपालिका अन्तर्गत न्यायपालिका जहिले पनि जनतालाई प्रोटेक्ट संरक्षण गर्ने छहारी हुन्छ, तर न्याय सबैका लागि बराबर हुन्छ भन्ने मान्यतालाई नेपाली जनताले भुल्नुपर्ने अवस्था बनेको छ। उहाँले भन्नुभयो, आफ्नो दलबाट कोटामा न्यायाधीश बनाएर त्यसपछि स्वच्छ न्यायको परिकल्पना नेपाली जनताले गरिदिनु। तत्कालीन संविधान सभा सदस्य आज एक्टिङ सीजे कामु प्रधान न्यायाधीश हुनुहुन्छ। सड़कबाट 2 तिहाईको सरकारलाई लड्काएको छ, कस्तो न्याय सम्पादनको परिकल्पना गर्नुभएको छ? उहाँले प्रश्न गर्नुभयो। पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गरीब सुकुम्बासी र निमुखा वर्गलाई विकासको बाधकका रूपमा नहेर्न सरकारलाई आग्रह गर्नुभएको छ।

का प्रश्नको उत्तर दिन नसकेको टिप्पणी गर्नुभएको छ। आजको बैठकको विशेष समयमा नेता बादलले निर्धारित संसदको अधिवेशन स्थगित गरी 8 अध्यादेश जारी गरिनु लोकतन्त्रको लागि सुखद नभएको बताउनुभयो। ऋण लिएर विकास नहुने भएकाले नीति तथा कार्यक्रमलाई परिवर्तन आवश्यक रहेको उहाँको भनाई रहेको थियो। यस्तै प्रतिपक्ष दल श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले जनताले सरकारबाट असुरक्षाको महसुस गरिएको टिप्पणी गर्नुभएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सो जिकिर गर्नुभएको हो। अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र शाहको विगतमा जस्तै आलोचना गर्दै संसदलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन भनी प्रश्न गर्नुभयो। उहाँले प्रधानमन्त्री शाह जनताको प्रश्नको उत्तर दिन नसक्ने अयोग्य र अक्षम बन्नु भएको हो जिज्ञासा समेत राख्नु भएको छ। अध्यक्ष राईले प्रधानमन्त्री शाहले जनताको जीवनको सुरक्षा गर्न नसक्ने, सीमा सुरक्षा गर्न नसक्ने भन्दै सरकारलाई सफल भन्न नमिल्ने तर्क समेत गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय समकक्ष एस जयशंकरलाई नेपाल भ्रमणको निम्ति दिनुभएको छ। केही सताधी मौरिसस भ्रमणका क्रममा भएको साइट लाइनमा वार्तामा उहाँले भारतीय विदेश मन्त्री जयशंकरलाई नेपाल भ्रमणको निम्ति दिनुभएको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज संचारकर्मीको प्रश्नको जवाब दिँदै उक्त कुरा पुष्टि गर्नुभएको हो। नेपालका परराष्ट्र मन्त्रीको तर्फबाट औपचारिक निम्तो आएको र आपसी सहमतिबाट भ्रमण मिति तय गरिने उहाँको भनाइ छ। नेपालका परराष्ट्र मन्त्रीको तर्फबाट नेपाल भ्रमणको निम्ति आएको छ तर नेपाल भ्रमणमा जाने मिति भने आपसी सहमतिमा तय गरिनेछ उहाँले भन्नुभयो। उहाँले नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले निर्वाचनको बेला पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन वार्ता गरेको र दुई देशबीचको सम्बन्ध पुरानो र पारिवारिक भएको बताएको बताउनु भएको थियो। प्रधानमन्त्री मोदीले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रपति सभापति रवि लामिछानेसँग छुट्टा छुट्टै टेलिफोन सम्वाद गर्नुभएको थियो। यसअघि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने तयारी गर्नुभएको थियो तर तयारी नपुगेको भन्दै उहाँको भ्रमण स्थगित भएको थियो। नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले आउँदो जेठ 3 गते मदन आश्रित स्मृति दिवस मनाउन मातहतका कमिटिलाई निर्देशन दिनुभएको छ। एमालेको केन्द्रीय कार्यालय च्यासलमा आज भएको बैठकमा महासचिव पोखरेलले पार्टी र जनतालाई जोड्ने अवसरमा रूपमा पनि स्मृतिको दिनलाई लिन आग्रह गर्नुभयो। तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस देशभर मनाउन एमाले तयारी गरेको हो। महासचिव पोखरेलले प्रदेश तथा जिल्ला कमिटि र जनसंगठनलाई पार्टीको विचार, नेतादयको योगदान र जनतासँग पार्टीको सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो अनुकूलतामा स्मृति कार्यक्रम आयोजना गर्न निर्देश गर्नुभएको हो। श्री शुक्ला हिलिटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्लागण्डीको आठद्वारा निर्माणाधीन शिव पञ्चायत मन्दिरको पूर्णताको लागि आर्थिक अभाव भएको छ। आज संस्था परिषदमा आयोजित पत्रकार सम्मेलनमा 1,37,00,000 रूपियाँ लागत लाग्ने गरी निर्माण गरिएको सो मन्दिर आर्थिक अभावका कारण अलपत्र परेको संस्थाका अध्यक्ष परशुराम भण्डारीले जानकारी दिनुभयो। तीनै तहका सरकारबाट 3 वर्षको अवधिमा 1,03,00,000 रूपियाँ र जनसहभागिताबाट 47,77,834 रूपियाँ गरी कुल 1,51,72,000 रूपियाँ प्राप्त भएकोमा 1,42,20,000 रूपियाँ खर्च भएको छ। पूर्व र उत्तरतर्फ तारबार शिवलिंगसहित साकार शिवजीको मूर्ति निर्माण, 6 कोठे भवन, शौचालय, स्नान कक्ष र हल निर्माण, पानीको भल तर्काउने पर्खाल निर्माण, बाती वादन सामग्री खरिद, स्नान स्थल निर्माण, फर्निचर खरिद, आधार संरचना निर्माण, निर्माण सामग्री खरिद र आवास भवन पूर्वाधार निर्माणमा 16 रकम खर्चिएको उहाँले जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा निर्माण समितिका संयोजक ज्ञान प्रसाद भण्डारीले योजना अनुसार निर्माण गर्दा 5 करोड़ रूपियाँ बढ़ी रकम लाग्ने बताउँदै तत्काल मन्दिर सम्पन्न गर्न रकम अभाव भएकाले सबैको साथ र सहयोग आवश्यक पर्नेमा जोड़ दिनुभयो। हाल गणेश मन्दिर, शिव पञ्चायत मन्दिर र आवास भवन निर्माण दिन्छन्। भण्डारीको नेतृत्वमा नयाँ समिति चयन भएपछि हिलेटार क्षेत्रमा पूर्वाधारका कामहरू तीव्र रूपमा हुन लागेको छ। संस्थाका उपाध्यक्ष ध्रुव कुमार मल्लले शिवालय क्षेत्रकै कारण दुलीगौंडामा बजार बसेको स्मरण गर्नुभयो। कार्यक्रमको संचालन सचिव कमल भट्टराईले गर्नुभएको थियो। सेती नदी किनारमा अवस्थित शिवालय क्षेत्र श्री दुग्धेश्वर महादेवको पुरानो मन्दिर रहेको छ। किम्वदन्ती अनुसार झण्डै 5,000 वर्ष पहिले शिव स्वरूप दुग्धेश्वर महादेवले आराम गरेको शिवजीको आसन रहेको ऊर्जाशील शिला यहाँ रहेको छ। एकादशीको अवसरमा सो क्षेत्रमा स्वतस्फूर्त एकादशी मेला लाग्ने गर्दछ। साथै सेती नदीमा स्नान फूल तार्नेहरूको भीड़ लाग्ने गर्दछ। भक्तजनहरू तनहुको शुक्ला गण्डकी, स्याङ्जेको पुतली बजार, हरिनाश, बिरुवा लगायत क्षेत्रबाट पुलचोकमा आउने गर्दछन्। तनहुको शुक्ला गण्डकी 5 सेरामा रहेको ज्ञान बगैचा इंग्लिश बोर्डिङ स्कूल र वार्ड नम्बर 7 भोटेपानी स्थित अर्नीको इंग्लिश बोर्डिङ स्कूलका विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा एसईमा 4 GPA प्राप्त गरेका छन्। हिजो प्रकाशित 2082 सालको नतिजामा ज्ञान बगैचा कि प्रमिषा पौडेल र अर्नीको का सुगम पोखरेलले 4 GPA ल्याउनु भएको हो। ज्ञान बगैचाका प्रिन्सिपल सुरेश पौडेलले परीक्षामा 45 सहभागी

0: मा 40 जना ग्रेडेड भएको जानकारी दिनुभयो। उहाँका अनुसार ती मध्ये 8 जनाले 3.6 देखि 4 जीपीए ल्याएका छन्। 16 जना विद्यार्थी 3.2 देखि 3.6 जीपीए भित्र समेटिएका छन्। 13 जनाले 2.8 देखि 3.2 र 2 जनाले 2.4 देखि 2.8 जीपीए ल्याएको पौडेलले जानकारी दिनुभयो। यसै गरी अर्निकोका कुल 50 मध्ये 49 जना ग्रेडेड भएको संस्थापक पूर्ण थापाले जानकारी दिनुभयो। उहाँका अनुसार ती मध्ये 10 जनाले 3.6 देखि 4 जीपीए ल्याएका छन्। 24 जना विद्यार्थी 3.2 देखि 3.6 जीपीए भित्र समेटिएका छन्। 11 जनाले 2.8 देखि 3.2 र 3 जनाले 2.4 देखि 2.8 जीपीए ल्याएको थापाले जानकारी दिनुभएको छ। शहीद कृष्ण माध्यमिक विद्यालयमा गत वर्ष 15 विद्यार्थीमा 2 जना मात्रै उत्तीर्ण रहेकोमा यस वर्ष 87.5% विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। यस वर्ष एसई परीक्षामा 16 जना सहभागी हुँदा 14 जना ग्रेडेड भएका हुन्। परीक्षामा 3.2 देखि 3.6 जीपीए ल्याउने 7 जना, 2.8 देखि 3.2 जीपीए ल्याउनेमा 5 जना र 2.4 देखि 2.8 जीपीए ल्याउनेमा 2 जना रहेका छन्। 2 जना विद्यार्थीको एनजी नन ग्रेडेड भएका छन्। विगतको तुलनामा यस वर्ष नतिजामा तुलनात्मक सुधार भएको देखिएको छ। यस्तै शुक्लागण्डेक छ, खैरिङटारमा अवस्थित खैरेनी माध्यमिक विद्यालयका शिव कुमार श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा 2082 3.96 जीपीए सहित शुक्लागण्डेकी नगरपालिकाका सामुदायिक विद्यालयतर्फ प्रथम हुन सफल भएको विद्यालयका प्रधानाध्यापक राजेश्वर घिमिरेले जानकारी दिनुभयो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
2: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
3: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
5: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्थ पोस्ट,
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
8: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
9: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
8: हो त नि, अब चाहिँ राम्रो भयो।
10: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ।
8: ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
14: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654-1194, मोबाइल 9856-20630।
11: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: हाम्रो मोबाइल पसल धुलेगौडामा
16: ₹100 टेम्पर ग्लास मात्र ₹50 मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
15: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
17: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
15: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9556956996।
18: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
19: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
20: सम्पर्क 0654142121, मोबाइल 98565391।
19: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
21: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
22: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
21: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
22: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
21: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142233, मोबाइल 98678168।
23: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
24: भाउजू होइन भाउजू, किन निराश भएर बस्नु भएको?
25: हेर्नु न बाबु, मेरो मोबाइल बिग्रिएको पनि आज यतिका दिन भइसक्यो, उता छोरोले पनि ल्यापटप बिगारेको छ। आज बनाउन लैजाने भनेको, अलि भरपर्दो इलेक्ट्रोनिक पसल कहाँ होला है?
24: ल भाउजू, पनि हाम्रै दुलेगौडा बजारमा माता पार्वती भवनको ठिक पारिपट्टि जय शिव इलेक्ट्रोनिक पसल सञ्चालनमा आएको छ नि। शुभारम्भको अवसरमा मोबाइल ल्यापटप खरिद बाहेक अन्य सामग्रीहरूको खरिदमा 15% छुटको व्यवस्था, साथै मोबाइल ल्यापटप मर्मतमा 20% छुटको व्यवस्था छ। ल है भाउजू, समयमै गएर मौकाको फाइदा लिइहाल्नु होला।
25: हजुर, हामी कहाँ आइफोन, सामसुङ, रेडमी, भिभो, ओप्पो, रियलमी, किप्याड मोबाइल, रेडियो, लाइट, ल्यापटप पाउनुका साथै मर्मत पनि गरिन्छ।
24: जय शिव इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी 4 धुलेगौडा, सोनुक्सी सप्लाई पसलको ठिक पारिपट्टि, ह्याप्पी आवर लिक्वेरी सप सँगै जोडिएको। प्रोपाइटर शिव बहादुर श्रेष्ठ, सुमिव श्रेष्ठ। सम्पर्क 0965907707, मोबाइल 98171 45234, 98560007008।
26: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
24: किन आमा, के भएर?
26: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
24: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
26: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
24: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर सरोज पौडेल सम्ब,
26: मोबाइल 98560043952 र 98066656586।
27: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
0: पिमाक नगरपालिका एक हुका स्थित पृथ्वी माविको एसई परीक्षामा सबै विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। यस्तै खरिटारको माउन्ट अन्नपूर्ण एकाडेमी र कोत्रेको कञ्चनजङ इंग्लिश बोर्डिङ स्कूलका सबै विद्यार्थी एसईमा उत्तीर्ण भएका छन्। माउन्ट अन्नपूर्णमा 19 विद्यार्थी सहभागी भएकोमा सबै र कञ्चनजंघामा 13 जना सहभागी भएकोमा 7% उत्तीर्ण गराउन सफल भएको शुक्ला गण्डकी नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव नवराज चापा गाईले जानकारी दिनुभयो। लोकदोहरी गायिका सुषमा साई ठकुरी माध्यमिक शिक्षा परीक्षा एसईमा उत्तीर्ण हुनुभएको छ। सानै उमेरमा विवाह भएपछि उहाँको पढ़ाई रोकिएको थियो, तर 14 वर्षपछि पुनः अध्ययनमा फर्किनु भएकी उहाँले गत चैतमा भएको परीक्षा दिनुभएको थियो। हिजो सार्वजनिक भएको नतिजा अनुसार शुक्ला गण्डकी ठकुरीले 3.25 जीपी सहित ए ग्रेड प्राप्त गर्नुभएको छ। मंगलबार सामाजिक सञ्जाल मार्फत उहाँले उक्त सफलता आफ्नो कल्पनाभन्दा बाहिरको खुशी भएको उल्लेख गर्नुभएको छ। उहाँले काठमाडौँको चाबिल स्थित सगरमाथा स्कूलबाट अध्ययन गर्नुभएको थियो। साथै कपन स्थित दीक्षाले स्कूल केन्द्रबाट 2082 सालमा एसी परीक्षा दिनुभएको थियो। पढ़ने रहर पूरा गर्न पाएकोमा उहाँ निकै खुशी देखिनु भएको छ। झण्डै 1 दशकदेखि संगीत क्षेत्रमा सक्रिय ठकुरीको मकैबारी दरम दरम गीत निकै चर्चित छ। पोखरा महानगरपालिकाले शैक्षिक सत्र 2083का लागि कक्षा 11 को भर्ना प्रक्रिया सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ। महानगरको शिक्षा महाशाखाले आज सूचना जारी गर्दै भर्नाको लागि निश्चित समय र शर्तहरू तोकिएको हो। नयाँ नियम अनुसार विद्यालयहरूले शुरूमै आफ्नै विद्यार्थीले भर्ना गर्नुपर्नेछ। महानगरको निर्देशन अनुसार वैशाख 30 गतेदेखि जेठ 8 गतेसम्म विद्यालयहरूले आफ्नै संस्थाबाट माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीले मात्र भर्ना गर्न पाउनेछन्। यो अवधिमा बाहिरका विद्यार्थीलाई भर्ना लिन पाइने छैन। आफ्ना विद्यार्थीलाई भर्ना गरिसकेपछि बाँकी रहेको कोटामा मात्र खुल्ला भर्ना प्रक्रिया अगाडि बढ़ाउन भनिएको छ। खुल्ला भर्ना भने जेठ 11 गतेपछि मात्र शुरू गर्न पाइने सूचनामा उल्लेख छ। संस्थागत निजी विद्यालयहरूले विद्यार्थी भर्ना गर्दा महानगरले प्रदान गर्ने छात्रवृत्ति कोटा अनिवार्य रूपमा सुरक्षित राख्नुपर्नेछ। छात्रवृत्तिका लागि छुटिएका सीटहरूमा कुनै असर नपर्ने गरी मात्र अन्य विद्यार्थी भर्ना गर्न निर्देशन दिएको छ। साथै सबै संस्थागत विद्यालयले 2083 सालको कक्षा 11 को शुल्क विवरण आफ्नो सूचना पार्टीमा अनिवार्य रूपमा अध्यावधि गर्नुपर्नेछ। शुल्कमा पारदर्शिता कायम गर्न र अभिभावकलाई जानकारी दिन महानगरले यस्तो कड़ाई गरेको हो। तनहुँको शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले विभिन्न योजनाको लागि गण्डकी प्रदेश सरकारसँग बजेट माग गर्नुभएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विभिन्न सड़क योजनाको लागि बजेट विनियोजनका लागि मागपत्र बुझाउनु भएको छ। उहाँले नगरका मूल सड़कहरूलाई सम्पन्न गराउन बजेट अभाव रहँदै आएको बताउँदै पूरा गर्नका लागि ध्यान आकर्षण गराउनुभयो। वार्ड नम्बर 1 को कारले जोड्ने लालदोज सड़क मार्ग, वार्ड नम्बर 12 को कारले जोड्ने लीलाचोक लामागाउँ मोटरमार्ग, वार्ड नम्बर 6 को प्रमुख धार्मिक स्थल तीनखोली देवी मन्दिर पुग्ने तीनखोली देवी मोटरमार्ग, वार्ड नम्बर 8 को डहरे मोटरमार्ग र वार्ड नम्बर 12 को पिउरी दोबानदेखि स्याङ्जाको पोतेल बजार जोड्ने दोबान पुल निर्माणका लागि बजेट माग गर्नुभएको हो। मानव सेवा आश्रमले पोखरा पछि सेन्जामा आयोजना गरेको 14 श्रीमद भागवत सप्ताह पितृ उद्धार ज्ञान विज्ञान माघी 2083 सम्पन्न भएको छ। आश्रमको कास्की हेन्जा शाखाको भौतिक पूर्वाधार तथा सेवा विस्तारको लागि सञ्चालन गरिएको मा 3 करोड़ 3 लाख रूपियाँ दान संकलन भएको यज्ञमूल संयोजक अनिल कुमार साईले जानकारी दिनुभयो। आश्रमको मूल भवनलाई पूर्णता दिन लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ सेवा धर्मशाला निर्माण सम्पन्नता आश्रमको अक्षय कोष वृद्धि गरी दिगो सेवा सुनिश्चित गर्ने उद्देश्यले वैशाख 19 गतेदेखि 26 गतेसम्म महायज्ञ गरिएको हो। संयोजक साईले पितृमोक्ष तथा शान्तिको लक्ष्यसहित सञ्चालन गरिएको महायज्ञका लागि नगद जिन्सी क्यूआर कोड तथा प्रतिबद्धतासहित 3 करोड़ 3 लाख बराबरको सहयोग रकम प्राप्त भएको उहाँले बताउनुभयो। उहाँले महायज्ञको अवधिभर कार्यव्यस्तता कारण सहभागी हुन नसकेका भक्तजनबाट क्यूआर कोड मार्फत सहयोग आउने क्रम जारी रहेको जानकारी दिनुभयो। धुरपाटो नगरपालिका 3 घोषा खानीमा गोरूवध गरेका आरोपमा 11 जना पक्राउ परेका छन्। सोमबार गोरूवध गरेको सूचना पाएपछि घोषा खानी पुगेको प्रहरी टोलीले गोरूको मासु र हतियारसहित 11 जनालाई पक्राउ गरेको जनाइएको छ। पक्राउ पर्नेहरूमा लालवीर विक, सरोज सुनार, एमबहादुर विक, तिलप्रसाद सुनार, बलवीर कामी, थमबहादुर सुनार, विमल विक, विनोद सुनार, जालबहादुर कामी, भक्तबहादुर सुनार र रिकप्रसाद सुनार रहेको जनाइएको छ। स्याङ्जाको 6 स्थानीय तहले आफ्नो पालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना भएको घोषणा गरेका छन्। सदरमुकाम रहेको पोतली बजार नगरपालिका सहित वालिङ, भिरकोट, गलेङ र चापाकोट नगरपालिका तथा अर्जुन चौपारी गाउँपालिकाले पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेका हुन्। बाल बालिकालाई सम्पूर्ण खोप दिएपछि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो। बाल बालिका खोपबाट वञ्चित हुन नपरोस् भन्नेमा पालिकाहरूले प्रतिबद्धता जनाएको उहाँको भनाइ छ। बाल बालिकाले राष्ट्रिय खोप तालिका अनुसार पुनःखोप प्राप्त गरेको सुनिश्चित गर्दै खोप कार्यक्रमलाई दिगो प्रभावकारी र निरन्तर बनाउने गरी पालिकाले योजना बनाएको वालिङ नगरपालिकाको उपप्रमुख कविता तिवारी गैरीले बताउनुभयो। खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मूलन गरी शिशु बाल मृत्युदर घटाउने योजना रहेको गैरीको भनाइ छ। खोपबाट कोही पनि छुट्न नहुने भन्दै जिल्लाका एघारवटै पालिकामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको प्रदेश जनस्वास्थ्य कार्य स्याङ्जाले जनाएको छ। मनाङमा यात्रागुम्बा संकलनको सिजन शुरू हुन अघि सामुदायिक व्यवस्थापन क्षेत्र सीएमसी अन्तर्गतका वन तथा घाँसे मैदानमा संयुक्त गस्ती अनुगमन तथा निरीक्षण गरिएको छ। अवैध गतिविधि नियन्त्रण गर्दै प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो। सीएमसी मनाङ र टंकी मनाङको समन्वयमा गरिएको अनुगमनका क्रममा यात्रागुम्बा संकलन अघि अनुमति बिना गरिने अवैध गतिविधि पासु तथा जाल जस्ता सामग्रीको खोजी गरिएको छ। स्थानीय तह वडा प्रतिनिधि सीएमसी सदस्य सरकारवाला निकाय तथा स्थानीय समुदायका प्रतिनिधि सहित 10 जनाको सहभागितामा 2 टोली गठन गरी अनुगमन गरिएको थियो। पहिलो टोलीले लाकाङ र खुलिस क्षेत्रका वन तथा घाँसे मैदानको निरीक्षण गरेको थियो भने दोस्रो टोलीले छेङ्को र थामराङ क्षेत्रको अनुगमन गरेको जनाइएको छ। हिजो परेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 39.44 अंकले घटेर 2744.40 बिन्दुमा झरेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको सूचक घटेकोमा फाइनेन्स, होटल तथा पर्यटन, जलविद्युत र व्यापार समूहको सूचक 2% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 251 कम्पनीको शेयर घटेकोमा 13 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड भएको छैन। आज फर्स्ट माइक्रो फाइनेन्स लघुवित्तको शेयर झण्डै 12.5% घटेको छ। समग्रमा बजार घटेको दिन धौलागिरी लघुवित्तको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.61 अर्ब करोड़को कारोबार भएकोमा आज 338 कम्पनीका 1.06 करोड़ कितासिया 4.66 अर्ब करोड़ रूपियाँमा किनबेच भयो। खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग 2 एकदिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 रनले पराजित भएको छ। वर्षा कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। नेपालका गुलशन झाले नट आउट 61, दिपेन्द्र सिंह ऐरीले 55 रन बनाउनु भयो। स्कटल्याण्डका ब्राड करीले 3 विकेट लिनुभयो। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सेले 75 रन बनाएको जनाएको छ। नेपालका सन्दीप लामिछानेले 4 तथा करण केसी र नन्दन यादवले 2 विकेट लिनुभयो। यो जितसँगै स्कटल्याण्डले 29 खेलमा 36 अंकसहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल 25 खेलमा 18 अंकसहित 7 स्थानमा छ। आजदेखि शुरू भएको लीग 2 श्रृंखलामा नेपाल, स्कटल्याण्ड र अमेरिका सहभागी छन्। नेपालले दोस्रो खेलमा जेठ 2 गते अमेरिकासँग, तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8मा अमेरिकासँग फेरि खेल्नेछ। यसअघि नेपाली घरेलु मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स यूएईसँग लीग 2 श्रृंखला खेलेको थियो। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। अर्घखाँची बस दुर्घटनामा पोखराका 204 जनाको ज्यान गयो। प्रतिनिधि सभाका सचिव राई बर्खास्त। गरीब सुकुम्बासी र निमुखा वर्गलाई विकासको बाधकका रूपमा नहेर्न नेकपा संयोजक प्रचण्डको सरकारलाई आग्रह। भारतीय विदेश मन्त्रीलाई नेपाल भ्रमणको निम्तो आपसी सहमतिमा मिति तय गरिने। एसीमा निजीतर्फ शुक्ला गण्डकीको ज्ञान बगैंचाकी प्रमिषा र अर्निकोका सुगमको 4 जीपीए। सामुदायिकतर्फ खैरिनी माविका शिवको उत्कृष्ट नतिजा। माउन्ट अन्नपूर्ण कञ्चनजंघा बोर्डिङबाट सहभागी सबै विद्यार्थी उत्तीर्ण हुन सफल। 11 कक्षाको भर्नाको लागि सुरुमै प्रवेश परीक्षा लिन पोखरा महानगरको रोक। घुस प्रकरणमा गोर्खाकी सुमित्रा पुडा सैनी विरूद्ध 50 लाखको बिगो धावी सहित भ्रष्टाचार मुद्दा। शुक्ला गण्डकी 8 हिलेटारको शिव पञ्चायन मन्दिरको पूर्णताको लागि आर्थिक अभाव, सहयोगको लागि अपील। आईसीसी विश्वकप लीग 2 अन्तर्गत जारी श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSSUKL AGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
5: मानसिक समस्याबाट बच्ने उपायहरू।
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
6: असल साथीहरूसँग मात्रै संगत गरौं।
5: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
6: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओई वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ त्यतै।
10: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
28: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
29: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
30: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
31: तर महँगो होला नि?
30: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
32: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
33: बाराही एल्मुनियम अब यूपीबीसी को साथमा।
32: एल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
33: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562938 र 98028922938।
34: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
35: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
34: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
35: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
34: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
35: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562062452।
36: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
37: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
36: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा
37: विदेशी रेडीमेड कपड़ा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
11: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
37: मोबाइल 9856705770।

0: आज पनि खाना काट्छ होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
0: ए मेरी तिते करेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन्न कहाँ जाने
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
3: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक
5: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर
6: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ अब यो समस्या निको नहुने रोग होइन निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन् त्यसैले चिन्ता नलिनुहोस्
5: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ
6: यही जेट 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ
5: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0654142333 मोबाइल 9868761887
7: दाजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
8: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
8: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ अरू टेलर जस्तो हो र भने
7: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
9: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
10: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 9841080 दमौली शाखाको लागि सम्पर्क 9807613425
11: चिसापानी आउनुहोस् यता हो यता
12: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
11: हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्डै सजिलो हुने भयो अब त
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ गोङगुबु बसपार पछाडिपट्टि
12: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
13: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
11: होटल टाइटेनिक गोङगुबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 9841616878 9235527763

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: चिन्ता नलिनुहोस्।
1: फिस्टेल आईभीएफ एण्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
0: यही जित 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
1: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678161887। कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463311।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560862827 र 98644530031।
3: एउटा कुरा के बुढी, यो दिनदिनै चाहिने सामान किन्दा त 1-2 रुपियाँले पनि ठुलो फरक पार्दो रहेछ नि। ल हिसाब गर त एकचोटि।
7: ल बुढा, त्यो त मलाई थाहा छँदैछ नि, त्यसैले त म दुलेगौडाको बनकेवा चोकमा रहेको शिवा स्टोर्समा जान्छु। हरेक सामान किन्दा महँगो पर्यो भन्नै पर्दैन, अनि गुणस्तरीयताको कुरामा पनि उत्तिकै सजग छु।
3: ए हो र, जाउँ न त त्यसो भए।
7: हजुर, हामी कहाँ सम्पूर्ण किराना सामान सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ र मसला खरिद गर्दा निशुल्क पिस्ने व्यवस्था रहेको जानकारी गराउँदछौ। साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: प्रोप्राइटर विवेश गुप्ता, शिवाय किराना पसल शुक्ला गण्डकी 4 मेन रोड दुलेगौडा तनहुँ।
7: मोबाइल 98141919634 र 98058530058।
2: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ।
7: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
4: मोबाइल नम्बर 98261552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनु हो।

0: सम्झनुहोस् है, ब्रिजेस ज्वेलर्स।
1: शुक्ला गण्डकी एफएम 97.6।

0: सूचना स्तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही जेठ 2 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइरोइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
1: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0 65 414 377 र 98 65 44 343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0 65 590 065, मोबाइल 98 166 34 372।
5: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
6: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
5: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
7: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। फोन नम्बर 0 65 570 290, मोबाइल नम्बर 98 460 81 457 र 98 136 26 032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
5: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नहुने मरी, म पनि अब नाटिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
5: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक।
8: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0 65 570 225, मोबाइल 98 560 33 878, 98 461 658।
9: मेरिया मैनी, कस्तो राम्रो गहना!
10: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
5: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
5: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
5: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
5: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
5: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
5: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98 171 16 069, 98 067 25 229।
8: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98 141 33 222, 98 087 69 70 142।
11: धुम धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बाँचौ र अरूलाई पनि बचाऊ।
2: धूम्रपान भनेको के हो?
11: धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो।
2: धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँछ।
11: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्दा हुने असरहरू:
2: मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाटेघर आदिको क्यान्सर हुन्छ।
11: दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ।
2: धूम्रपानको धुवाले वर्षेनी धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्छ। नजिकै बसेको कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
11: धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बच्ने उपाय:
2: साथी भाइको लहलहैमा नपरौ,
11: दीर्घकालीन असरको मनन गरी कुलतमा नफसौ,
2: धूम्रपानबाट छुटकारा पाउन स्वास्थ्य कर्मीको सल्लाह लिऊ,
11: सार्वजनिक स्थलमा धूम्रपान नगरौं,
2: घरभित्र र बच्चाको अगाडि कहिल्यै धूम्रपान नगरौं।
12: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जीपी कोइराला, राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, बेलचौतारा, तनहुँ।
13: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ सात फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602609।
3: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: होइन हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665709, मोबाइल नम्बर 9847061268,
2: 9857062068।
7: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउन हो बुढी, फ्रेस आउँछ कि भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
0: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9855602078।
9: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
10: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
9: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिराचन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
10: यही जेठ 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
9: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142733, मोबाइल 9868168।
2: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9855633398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
11: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
2: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
2: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
4: शुक्ला गण्डकी FM 97.6।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधानमन्त्रीले संसदको गरिमा कायम गर्न नसकेको विपक्षीको आरोप।
1: यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला।
2: प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन।
0: विद्यालय शिक्षालाई समयबद्ध सत्रमा सञ्चालन गर्ने तयारी स्वरूप एसईईको नतिजा चाँडै आएको सरकारको भनाई।
3: पुरै सेसनमा लग्ने उद्देश्य पनि हो कर्मश तान्दै ल्याएर पठन पाठन सबै पुग्छ।
0: अनि मार्चमा पाकिस्तानद्वारा अफगानिस्तानमा भएको एक हमलामा 269 जना भन्दा धेरै मारिएको राष्ट्रसंघद्वारा जानकारी। अशोक दाहालबाट समाचार सुन्नुहोस्। दलभित्रैबाट राजीनामा माग भएपछि युकेका प्रधानमन्त्री कियर स्टारमरले आफ्नो पद जोगाउन संघर्ष गरिरहेका छन्। गृह मन्त्रालयकी वरिष्ठ अधिकारी जेस फिलिप्स सहित उनको सरकारका तीनजना अधिकारीहरूले राजीनामा दिएका छन्। गत साता सम्पन्न स्थानीय निर्वाचनमा लेबर पार्टीको नतिजा कमजोर भएको भन्दै दलका 80 जना भन्दा धेरै सांसदहरूले पनि प्रधानमन्त्री स्टारमरको राजीनामा माग गरेका छन्। उनीहरूले स्टारमरलाई राजीनामा दिन या त्यसको समय सीमा तोक्न भनेका छन्। यसअघिको मन्त्री परिषद बैठकमा स्टारमरले आफूले राजीनामा नगर्ने संकेत गरेका थिए। बीबीसी संवाददाता रब वाटसन भन्छन्, आगामी कदम के हुनुपर्छ भन्ने बारे सत्ताधारी लेबर दलभित्र गम्भीर विमतिका माझ ब्रिटेन गहिरो संकटमा परेको छ। संवाददाता रब वाटसनको भनाई। पाकिस्तानले गएको मार्च 16 काबुल स्थित एक लागू औषध दुर्व्यसनीको उपचार केन्द्रमा कैयौंको ज्यान जाने गरी गरेको आक्रमणलाई युद्ध अपराधको रूपमा छानबिन हुनुपर्ने माग उठेको छ। संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले अफगानिस्तानको उक्त केन्द्रमा भएको हवाई आक्रमणमा मारिनेको संख्या 269 जना भन्दा धेरै रहेको खुलासा गरेको थियो। तर पाकिस्तानले सर्वसाधारणको निशानामा आक्रमण नगरिएको दावी गर्दै सैन्य र आतंकवादी पूर्वाधारलाई मात्रै निशाना बनाइएको दोहोर्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मे 13-देखि 15 चीन भ्रमणमा आउने बेजिङले बताएको छ। झण्डै एक दशकपछि हुन लागेको अमेरिकी राष्ट्रपतिको चीन भ्रमणलाई विश्वका दुई ठूला अर्थतन्त्र बीचको व्यापारिक सम्बन्धमा निर्णायक क्षणका रूपमा हेरिएको छ। वाशिङटन र बेजिङ बीच व्यापार युद्ध मत्थर भएको समयमा हुन लागेको भ्रमणमा ट्रम्पसँगै अमेरिकाका ठूला व्यापारिक कम्पनीका कार्यकारीहरू पनि चीन जाने ठानिएको छ। ट्रम्पले घोषणा गरेका ट्यारिफका कारण अमेरिकासँगको व्यापार कमजोर बनेपछि चीनले विश्वभरि नयाँ व्यापारिक साझेदारहरू बनाएर यो वर्ष अहिलेसम्मकै उच्च निर्यात गर्न सफल भएको छ। विश्व स्वास्थ्य संगठनले हान्टा भाइरसको संक्रमण ठूलो स्तरमा फैलने कुनै संकेत नदेखिएको जनाएको छ। हान्टा भाइरसको संक्रमण फैलिएको पानी जहाजबाट अन्तिम यात्रुहरूको उद्धार सकिएपछि विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानम गेहेब्रेयेससले संक्रमण पुष्टि भएका मानिसहरूको संख्या भने अझै बढ़न सक्ने बताए। हालसम्म 7 जनामा हान्टा भाइरस पुष्टि भएको छ। र भारतमा चिकित्सा शास्त्र प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको भन्दै परीक्षा रद्द गरिएपछि राजधानी दिल्लीमा प्रदर्शन चर्किएको छ। 22,80,000 विद्यार्थीले परीक्षा दिएको केही दिनपछि प्रश्नपत्र बाहिरिएको भन्दै परीक्षा रद्द गरियो। पुनः परीक्षाको मिति अझै घोषणा नहुँदा विद्यार्थी र अभिभावक चिन्तित र आक्रोशित बनेका छन्। यो बीबीसी नेपाली सेवा हो। साझा पखमा यहाँलाई स्वागत छ। सरकारले नीति तथा कार्यक्रम ल्याएको भोलिपल्ट बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले संसदको गरिमा कायम गर्न नसकेको आरोप तथा विपक्षी दल नेकपा एमालेका नेताले सत्ताधारी दल र नेपाली सेनामाथि गरेका टिप्पणीको विषयले चर्को बहस निम्त्याएको छ। विपक्षी नेताले प्रधानमन्त्री अस्वस्थ भएका भए त्यसबारे सदनलाई जानकारी गराउन अनुरोध गरेका छन्। बजेट अधिवेशनको आरम्भमै संसदमा चर्काचर्की निम्तिएको छ। एक रिपोर्ट। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह उठेर हिँडेको विषयलाई आज विपक्षी दलका नेताहरूले प्रतिनिधि सभामा चर्को गरी उठाएका छन्। सामाजिक सञ्जाल तथा अन्य माध्यममा कैयनले प्रधानमन्त्रीको व्यवहारबारे टीका टिप्पणी गरेका बेला संसदमा पनि आवाज उठेका हुन्। शुरूमै यसबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीबाट तत्काल जवाफको माग गरेको थियो। पछि रोस्टमबाट बोल्ने क्रममा नेपाली कांग्रेस संसदीय दलका नेता
4: भीष्मराज आङदेम्बेले आफ्नै सरकारको नीति कार्यक्रम पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँडेर विश्व कीर्तिमान गर्न खोजेको भन्दै व्यङ्ग्य गरे। उनले प्रधानमन्त्री यदि अस्वस्थ भएको भए स्वास्थ्य जाँच गरेर सदनलाई जानकारी दिनुपर्ने बताए।
1: यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई खबरमा त्यस्तै खालको समाचारहरू आएपछि फेरि डिलेट भयो भन्ने पनि सुन्यौं हामीले सभामुख महोदय। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्। सम्माननीय प्रधानमन्त्री अब राष्ट्रपाको मात्रै रहनु भएन, उहाँ हाम्रो पनि सम्पत्ति हो, उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ।
4: उनीपछि बोलेका नेकपाका संयोजक पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको व्यवहारलाई संसदको गरिमासँग जोडे।
2: संसदको मर्यादा गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामीले अगाडि जान सक्दछौ। हिजोको जे गतिविधि देखियो, अघि नै प्रमुख प्रतिपक्षी दलको नेताले जे कुरा राख्नुभयो म त्यसलाई समर्थन गर्दै, प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन। यसमा हामी सबैको ध्यान जाओस्, हामी सबैको भविष्य जोडिएको छ प्रधानमन्त्रीका कार्यशैली।
4: अघिल्लो अधिवेशनमा गरेको टिप्पणीका कारण आफ्नै पार्टीभित्र विवादित भएका नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले आजको बैठकमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई अराजक जमातको अस्थायी गठजोड मात्र भनेनन्, गत भदौको आन्दोलनका बेला नेपाली सेनाको भूमिकालाई लिएर पनि प्रश्न गरे।
5: देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मुख दर्शक बन्यो।
4: उनले बोले लगत्तै रासोपाका सांसद मनिष खनालले नियमापत्ति प्रकट गरेका थिए। नेपाली सेनाबारे गरेको टिप्पणीप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले पनि आपत्ति जनाइन्।
6: नेपाली सेना बारेको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन, त्यो राष्ट्रिय मनोबलमाथिको प्रहार हो र उहाँबाट यो निरन्तर भइरहेको छ, त्यसमा म खेद प्रकट गर्न चाहन्छु। यस्तो अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन स्पष्ट माग राख्दछु।
4: आफ्नो सम्बोधनका क्रममा रासोपाका संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्रीको कार्यशैलीबारे उठेका प्रश्नको त जवाफ दिएनन्, तर अध्यादेश जारी गर्नुपर्ने तथा सुकुम्बासीको व्यवस्थापन गर्नुपर्ने कारणको चाहिँ बचाउ गरे।
7: जनहितमा जनपक्षमा राष्ट्रहितमा अध्यादेश ल्याएको छ, वन ऐन सुधारणको लागि ल्याएको छ, सार्वजनिक खरिद ऐन सुधारणको लागि ल्याएको छ, सहकारी पीडितलाई न्याय दिनको लागि ल्याएको छ, ती सुकुम्बासी भूमिहीन सोबासी र राज्यले आफैले दमन गरेर सुकुम्बासी बन्न बाध्य बनाएकाहरूलाई पनि भूमिमाथिको अधिकार सुनिश्चित गर्नको लागि भूमि ऐन संशोधन गर्नको लागि अध्यादेश ल्याएको छ। यहाँ अपराध कहाँ भयो? यहाँहरू कम्तीमा अध्यादेशको कन्टेन्टमा गइदिनुहोस् न।
4: पराजुलीले गरेका टिप्पणी पनि विवाद रहित भने भएनन्। सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएर बुधबार छलफल हुने कार्यतालिका रहेको छ। अब अर्को प्रसंग, यस वर्ष माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा अघिल्लो वर्षभन्दा करिब डेढ महिना अगावै सार्वजनिक भएको विषयलाई क्रमशः पूरै विद्यालय शिक्षालाई एउटै समयमा शुरू र अन्त्य हुने सत्रमा सञ्चालन गर्ने तयारीका रूपमा हेरिनुपर्ने सरकारले बताएको छ। बीबीसीसँग कुरा गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलले भने,
3: पछि हामीले विशेष गरी विद्यालय शिक्षालाई एउटै सेसनबाट शुरू गर्दै लग्ने हो, एक बाह्र विद्यालय शिक्षा पनि भयो, अनि विद्यालय शिक्षा भएको हुँदाखेरि चाहिँ त्यसलाई एउटै दुईटा सेसन किन गर्ने, एउटै सेसनमा लग्ने भन्ने उद्देश्य पनि हो, कर्मश तान्दै ल्याएर पठन पाठन क्रेडिट आवर सबै पुग्छ नि।
4: करिब 4,30,000 विद्यार्थी सहभागी भएको सो परीक्षामा 65.98% वा 2,84,000 विद्यार्थी कक्षा 11 पढ्न पाउने ग्रेड ल्याउन सफल भएका छन्। चाँडै नतिजा आउँदा त्यसले खास गरी विद्यार्थीलाई जाँचपछिको समयमा रहने मनोवैज्ञानिक चापलाई कम गर्न सहयोग गर्ने र शैक्षिक संस्थाहरूलाई पाठ्यक्रम पूरा गर्न राहत दिने अधिकारी तथा विज्ञहरूले बताएका छन्। यसै सन्दर्भमा साथी प्रदीप बस्यालले राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्याललाई यसपालि बोर्डले चाँडै नतिजा ल्याउनुपर्ने कारणबारे सोधेका छन्।
8: शैक्षिक क्यालेण्डरहरूलाई मिट गर्नुपर्छ भन्ने हिसाबले नै नतिजालाई पनि चाँडो प्रकाशन गर्नुपर्छ भन्ने लक्ष्य हो सरकारको, होइन? पोइन्ट अफ भ्यूबाट हामीले रिभ्यू गर्ने हेर्ने त गरेका छैनन्, तर पक्कै पनि उनीहरू धेरै लामोसँग प्रतीक्षामा बसिराखेको भन्दा चाँडै नतिजा प्रकाशन हुँदा उनीहरूको सपना बुनिराखेको पनि खुसी नै छन् होला जस्तो लाग्छ।
9: पहिला पहिलाका वर्षमा चाहिँ जुन 11 कक्षाको पाठ्यक्रम पनि बलजस्ती तन्काएर सकिने, समय नपुग्ने जस्ताको गुनासाहरू हुने गर्थे, अब यो छिटो एसईको परीक्षा फल सार्वजनिक हुँदाखेरि चाहिँ त्यसलाई पनि अलिक सहज पुग्ने आशा गर्न सकिन्छ।
8: पक्कै पनि अगाडि शैक्षिक क्यालेण्डर अगाडि आइसकेपछि त अहिले भर्ना भएर जाने विद्यार्थीहरूको पछि परीक्षा कहिले लिने कहिलेबाट शिक्षक सुरु हुने भन्ने हिसाबले असर गर्ला। पाठ्यक्रमको कुराहरू भनेको चाहिँ क्रेडिट आवर अनुसार त पढाउनै पर्छ, अनि अहिले सार्वजनिक विधा दिएको सन्दर्भ क्रेडिट आवरलाई कसरी समायोजन गर्ने भन्ने कुरो पाठ्यक्रम विकास केन्द्रबाट आउला नै। हाम्रो बाटो भनेको राष्ट्रिय परीक्षा बोर्डको मूल्याङ्कनको बाटो मात्रै भयो। नतिजा चाँडो हुन सक्दो रहेछ गर्दाखेरि भन्ने हिसाबले त्यो आशा चाहिँ पलाएको छ। लाग्दाखेरि यो परीक्षा भनेको एउटा तहबाट एउटा निकायबाट मात्रै हुने होइन, ठूलो संयन्त्रको संलग्नताले हुने हो र विशेष गरी त विद्यालय र शिक्षकको संलग्नताले नै भएको छ। त्यो सबैजना त्रुटिरहित परीक्षा सञ्चालन गर्न नतिजा प्रकाशन गर्नको लागि र विश्वसनीय नतिजा दिन पनि शिक्षकको नै हात हुन्छ।
9: अब यसपटक जुन कोडिङहरू नगरिकन परीक्षा केन्द्रमै जाँचेर नतिजा ल्याइयो छिटो ल्याउनमा त्यो पनि एउटा मुख्य कारण थियो, त्यसको अनुभव चाहिँ कस्तो रह्यो?
8: विश्वसनीय किसिमले परीक्षा नहोला भन्ने किसिमले नि गुनासो आएको थियो। राष्ट्रिय परीक्षा बोर्डलाई पनि एक किसिमको चुनौती थियो, तर अहिलेको सन्दर्भमा हामीले सरसर्ती अब विस्तृत रूपमा विषयगत रूपमा विद्यालयगत रूपमा अध्ययन अनुसन्धान हुन त बाँकी नै छ, तर समग्रमा हेर्दाखेरि विश्वसनीय किसिमले परीक्षित भएको छ भन्ने हामीलाई लागेको छ। सबै शिक्षकहरूले आफ्नो विषय विज्ञता परीक्षण राम्रोसँग त्रुटिरहित गर्नको लागि र विश्वसनीयता कायम गर्ने किसिमले नै परीक्षण गर्नु भएको छ भन्ने चाहिँ अहिले राष्ट्रिय परीक्षा बोर्डलाई लागेको छ।
9: अब यो ग्रेड वृद्धि परीक्षा पनि यसै गरी छिटो भएर छिटो नतिजा आइहाल्ने खालको तयारी हुन्छ कि त्यसमा
8: त्यो पक्कै नै आउँछ, किनभने हामीले असार 1 गतेदेखि गर्ने नै भने सम परीक्षा अहिलेको भन्दा पनि चाँडो परीक्षाको नतिजा दिनुपर्छ भन्ने हिसाबले नै हामी लागिरहेका छौँ।
9: त्यो भनेको असारको अन्तिमसम्ममा त कम्तीमा नतिजा आउने अपेक्षा गर्न सकिन्छ,
8: हामी चाँडो नतिजा दिनुपर्छ भन्ने हिसाबले नै लागेको छौँ।
9: जस्तो कक्षा 11 को भर्नाको लागि कतिको तयारी अवस्थामा छन् उच्च माविहरू चाहिँ?
8: अब 12 मा जाने विद्यार्थीहरूको परीक्षा सञ्चालन हुँदैछ जेठ 1 गतेबाट, उहाँहरूको कक्षा छोड्ने बित्तिकै त विद्यालयहरू पनि कक्षा 11 मा खाली हुन्छ, अनि भर्ना अभियानमा लाग्नु होला। एउटा कहिलेबाट भर्ना गर्ने कक्षा सुरु गर्ने भन्ने किसिमको आउँछ पनि निर्देशन, सोही अनुरूप जागरुकै हुन्छ जस्तो लाग्छ। पहिला साउनबाट सुरु भइसक्छ भनेदेखि अहिले चाहिँ अब दुईटै विद्यार्थीहरूले साउनबाट ग्रेड वृद्धिको पनि आइसकेका हुन्छन्।
4: उनी थिइन् राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्याल, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले पाकिस्तानले गत मार्चमा अफगानिस्तानको एक उपचार केन्द्रमा गरेको हवाई आक्रमणमा मारिनेको संख्या 269 भन्दा धेरै रहेको खुलासा गरेको छ। राजधानी काबुल स्थित लागू पदार्थ दुर्व्यसनीहरूको उपचार गर्ने एउटा केन्द्रमा भएको उक्त हमला पछिल्लो 2 दशक यता अफगानिस्तानमा भएको सबैभन्दा ठूलो आक्रमण रहेको बताइएको थियो। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
0: केही महिनादेखि चलिरहेको पाकिस्तान र अफगानिस्तान बीचको युद्धमा सयौंको संख्यामा मानिसहरूले ज्यान गुमाएका छन्। अधिकांशको मृत्यु पाकिस्तानी हवाई हमलाबाट भएको विवरण छ। इस्लामाबादले सशस्त्र लडाकु समूहलाई आश्रय दिएको आरोप तालिबान सरकारमाथि लगाउँदै आएको छ, तर काबुलले यो आरोप अस्वीकार गर्दै आएको छ। लागू औषध दुर्व्यसनीको उपचार केन्द्रमा भएको आक्रमणमा भएको क्षति लामो समय हिंसाबाट गुज्रिएको अफगानिस्तानमा पछिल्ला वर्षहरूमा भएको सबैभन्दा ठूलो घटना थियो। घटना लगत्तै त्यहाँ पुगेको संयुक्त राष्ट्रसंघ र बीबीसीको अफगान सेवाको टोलीले गैर सैनिक संरचनामा आक्रमण भएको पुष्टि गरेका छन्। तर पाकिस्तानले सर्वसाधारणको निशानामा आक्रमण नगरिएको दावी छोडेको छैन। बीबीसीसँग पनि उसले सैन्य र आतंकवादी पूर्वाधारमा आक्रमण गरिएको दोहोर्याएको छ। आक्रमणमा परेको उपचार केन्द्र अमेरिकी र नेटो सैनिकहरूले छोडेर गएपछि खाली भएको तालिम केन्द्रमा स्थापना भएको थियो। उक्त केन्द्रमा पाकिस्तानले मार्च 16 3 बम खसालेको अस्पतालमा कार्यरत एकजना डाक्टरले बीबीसीसँग बताएका थिए। संयुक्त राष्ट्रसंघको प्रतिवेदनले छर्रा र आगोका कारण उपचार केन्द्रमा मानिसहरूको मृत्यु भएको उल्लेख गरेको छ। बीबीसी आक्रमणमा परेको उक्त केन्द्रमा पुग्दा त्यहाँ लागेको आगो निभिसकेको थिएन। 30 भन्दा बढ़ी शव स्ट्रेचरमा राखेर बाहिर निकाल्दै गरेको त्यस बेला देखिएको थियो।
4: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।
5: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता।
4: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
5: हजुर स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् हिँडिहाल्ने हो
4: र हाम्रै गाउँबाट

0: भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
1: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
2: स्मृति फेन्सी दुलेगौड़ा भीमसेन मंदिर संगई स्वदेश तथा विदेश आयात कर उच्च स्तरीय फेन्सी तथा रेडीमेड कपड़ा अत्यंत सस्तों मूल्य में पाने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
3: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0765707744।
4: स्मृति फेन्सी ग्राहक वर्ग को सेवालाई मध्यनजर करते अहिले विशेष सेवा सहित पहिले को स्थान बाट दुई घर तल भीमसेन मंदिर चोक में सरी सेवा संचालन गरेको जानकारी।

0: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त, एउटा सानो लापरवाहीले सिङ्गो बनाइसका पनि हो।
2: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
5: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार।
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार।
5: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको।
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9850508634।
8: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
9: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
10: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
8: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी, दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9850602676।
11: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
12: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म।
11: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
13: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
14: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
15: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन, रिमाल गेस्ट हाउसको आडेमा। सम्पर्क मोबाइल 9850705119 र 9864957056।
14: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
16: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो।
1: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
2: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
17: समय जति कति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
18: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
19: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान, होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
17: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, दुलेगौडा तनहुँ, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0652414142, मोबाइल 9850623128 र 9462614726।
20: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
21: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
20: हो त नि, अब चाहिँ राम्रो भयो।
22: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
20: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
23: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
24: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
25: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
24: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9850602630।
23: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
26: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
27: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
28: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
29: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
30: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
29: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
30: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
24: रिमाल हार्डवेयर, सम्पर्क 0654142540, 0654143।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

नमस्कार। राति 10 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर विश्वभरि एकै साथ सुन्न सक्नुहुन्छ। समाचार अब विस्तारमा सुन्नुहोस्। श्री शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आठद्वारा निर्माणाधीन शिव पाञ्चायन मन्दिरको पूर्णताको लागि आर्थिक अभाव भएको छ। मंगलबार संस्था परिसरमा आयोजित पत्रकार सम्मेलनमा 1,37,00,000 रूपियाँ लागत लाग्ने गरी निर्माण गरिएको सो मन्दिर आर्थिक अभावको कारण अलपत्र परेको संस्थाका अध्यक्ष परशुराम भण्डारीले जानकारी दिनुभयो। तीनै तहका सरकारबाट 3 वर्षको अवधिमा 1,03,00,000 रूपियाँ र जनसहभागिताबाट 47,77,834 रूपियाँ गरी कुल 1,51,72,000 रूपियाँ प्राप्त भएकोमा 1,42,20,000 रूपियाँ खर्च भएको छ। पूर्व र उत्तरतर्फ तारबार शिवलिंग सहित साकार शिवजीको मूर्ति निर्माण, 6 कोठे भवन, शौचालय, स्नान कक्ष र हल निर्माण, पानीको भल तर्काउने पर्खाल निर्माण, वादन सामग्री खरिद, स्नान स्थल निर्माण, फर्निचर खरिद, आधार संरचना निर्माण, निर्माण सामग्री खरिद र आवास भवन पूर्वाधार निर्माणमा 100 रकम खर्चिएको उहाँले जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा निर्माण सम्झौताका संयोजक निर्माण समितिका संयोजक ज्ञान प्रसाद भण्डारीले योजना अनुसार निर्माण गर्दा 5 करोड़ रूपियाँ बढ़ी रकम लाग्ने बताउँदै तत्काल मन्दिर सम्पन्न गर्न रकम अभाव भएकोले सबै साथ र सहयोग आवश्यक पर्नेमा जोड़ दिनुभयो। हाल गणेश मन्दिर, शिव पाञ्चायन मन्दिर र आवास भवन निर्माणाधीन छन्। भण्डारीको नेतृत्वमा नयाँ समिति चयन भएपछि हिलेटार क्षेत्रमा पूर्वाधारका कामहरू तीव्र रूपमा हुन थालेको छ। संस्थाका उपाध्यक्ष ध्रुव कुमार मल्लले शिवालय क्षेत्रकै कारण दलेगौड़ामा बजार बसेको दावी गर्नुभयो। कार्यक्रमको सञ्चालन कमल भट्टराईले गर्नुभएको थियो। सेती नदी किनारमा अवस्थित शिवालय क्षेत्र श्री दुग्धेश्वर महादेवको पुरानो मन्दिर रहेको छ। किम्वदन्तीका अनुसार झण्डै 5,000 वर्ष पहिले शिव स्वरूप दुग्धेश्वर महादेवले आरम्भ गरेको शिवजीको आसन रहेको ऊर्जाशील शिला यहाँ रहेको छ। एकादशीको अवसरमा सो क्षेत्रमा स्वतस्फूर्त एकादशी मेला लाग्ने गर्दछ। साथै सेती नदीमा स्नान र फूल तार्नेहरूको भीड़ लाग्ने गर्दछ। भक्तजनहरू तनहुको शुक्ला गण्डकी, स्याङ्जाको पुतली बजार, हरिनाश, बिरुवा लगायत क्षेत्रबाट पूजकमा आउने गर्दछन्। तनहुको शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्ण राज पण्डितले विभिन्न योजनाको लागि गण्डकी प्रदेश सरकारसँग बजेट माग गर्नुभएको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई विभिन्न सड़क योजनाको लागि बजेट विनियोजनको लागि माग पत्र बुझाएका हुन्। उनले नगरका मूल सड़कहरूलाई सम्पन्न गराउन बजेट अभाव रहँदै आएको बताउँदै पूरा गर्नको लागि ध्यानकर्षण गराए। वडा नम्बर 1 को कार्यालय जोड्ने लालदोज सड़क मार्ग, वडा नम्बर 12 को कार्यालय जोड्ने लीलाचोक लामागाउँ मोटरमार्ग, वडा नम्बर 6 को प्रमुख धार्मिक स्थल तीनखोले देवी मन्दिर पुग्ने तीनखोले देवी मोटरमार्ग, वडा नम्बर 8 को डहरे मोटरमार्ग र वडा नम्बर 12 को पेरी दोबानदेखि स्याङ्जाको पुतली बजार जोड्ने दोबान पुल निर्माणको लागि बजेट माग गरेका हुन्। तनहुको शुक्ला गण्डकी 5 सेरामा रहेको ज्ञान बगैंचा इंग्लिश बोर्डिङ स्कूल र वडा नम्बर 7 बोटेपानी स्थित तरणीको इंग्लिश बोर्डिङ स्कूलका विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा एसईमा 4.0 जीपीए प्राप्त गरेका छन्। सोमबार प्रकाशित 2082 सालको नतिजामा ज्ञान बगैंचाकी प्रमिसा पौडेल र रनिकोका सुगम पोखरेलले 4.0 जीपीए ल्याएका हुन्। ज्ञान बगैंचाका प्रिन्सिपल सुरेश पौडेलले परीक्षामा 45 जना सहभागी भएकोमा 40 जना ग्रेडेड भएको जानकारी दिए। उनका अनुसार तीमध्ये 8 जनाले 3.6 देखि 4.0 जीपीए ल्याएका छन्। 16 जना विद्यार्थी 3.2 देखि 3.6 जीपीए भित्र समेटिएका छन्। 13 जनाले 2.8 देखि 3.2 र 2 जनाले 2.4 देखि 4.8 जीपीए ल्याएको पौडेलले बताए। यसै गरी अरणिकोका कुल 50 मध्ये 49 जना ग्रेडेड भएको संस्थापक मुणा थापाले जानकारी दिनुभयो। उहाँका अनुसार ती मध्ये 10 जनाले 3.6 देखि 4.0 जीपीए ल्याएका छन्। 24 जना विद्यार्थीले 3.2 देखि 3.6 जीपीए भित्र समेटिएका छन्। 11 जनाले 2.8 देखि 3.2 र 3 जनाले 2.4 देखि 2.8 जीपीए ल्याएको थापाले बताए। श्री कृष्ण माध्यमिक विद्यालयमा गत वर्ष 15 विद्यार्थीमा
दुईजना मात्र उत्रेर रहेकोमा यस वर्ष 87.5% विद्यार्थीलाई उत्रेर गराइएको छ। यस वर्ष एसी परीक्षामा 16 सहभागी हुँदा 14 ग्रेजुएट भएका हुन्। परीक्षामा 3.2-3.6 जीपीए ल्याउने 7 2.8 3.2 जीपीए ल्याउनेमा 5 र 2.4-2.8 जीपीए ल्याउनेमा 2 रहेका छन्। 2 विद्यार्थीको एनजी नन ग्रेडेड भएका छन्। विगतको तुलनामा यस वर्ष नतिजामा तुलनात्मक सुधार भएको देखिन्छ। तनहुको शुक्ला गण्डकी 6 खैरेनी टारमा अवस्थित खैरेनी माध्यमिक विद्यालयका शिवकुमार श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा 2082 3.96 जीपीए सहित शुक्ला गण्डकी नगरपालिकाका सामुदायिक विद्यालयतर्फ प्रथम हुन सफल भएको विद्यालयले जनाएको छ। माध्यमिक शिक्षा परीक्षा एसएमा माउन्ट अन्नपूर्ण एकाडेमी खैरेनटार र कञ्चनजंघा इंग्लिश बोर्डिङ स्कूल कोत्रेले 7% नतिजा निकालेको छ। माउन्ट अन्नपूर्णमा 19 विद्यार्थी परीक्षामा सहभागी रहेकोमा 9 र कञ्चनजंघामा 13 विद्यार्थी सहभागी भएकामा सबै विद्यार्थी ग्रेडेड भएका हुन्। विमान नगरपालिकाका एक हुक्का स्थित पृथ्वी माविको एसी परीक्षामा सबै उत्तीर्ण हुन सफल भएका छन्। पोखरा महानगरपालिकाले शैक्षिक सत्र 2013

गरेका विद्यार्थीलाई मात्र भर्ना गर्न पाउनेछन्। यो अवधिमा बाहिरका विद्यार्थीलाई भर्ना लिन पाइने छैन। आफ्ना विद्यार्थीलाई भर्ना गरिसकेपछि बाँकी रहेको कोटामा मात्र खुला भर्ना प्रक्रिया अगाडि बढ़ाउन भनिएको छ। खुला भर्ना भने जेठ 11 गतेपछि मात्र शुरू गर्न पाइने सूचनामा उल्लेख छ। तनहुको व्यास नगरपालिकाले दीर्घ रोगीलाई रू 39 लाख भत्ता बापत सहयोग गरेको छ। नगरपालिकाले चालू आर्थिक वर्षमा 266 जना दीर्घ रोगीलाई मासिक रू 5,000 दरले रू 39,28,000 सहयोग गरेको हो। उक्त रकम सम्बन्धित व्यक्तिको बैंक खातामा दाखिला गरिएको प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालले जानकारी दिनुभयो। दीर्घ रोगका कारण नियमित उपचार गर्नुपर्ने र आर्थिक रूपमा समस्या परेका नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो। नगरपालिकाले क्यान्सर, मृगौला रोग, मुटु रोग, पक्षघात लगायतका दीर्घ रोगबाट पीड़ित नागरिकलाई लक्षित गरी यो सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। यस्ता रोगका बिरामीले नियमित औषधि उपचार, परीक्षण तथा अस्पताल आवजातमा ठूलो आर्थिक भार बेहोर्नुपर्ने भएकाले स्थानीय सरकारले सहयोगको नीति अघि सारेको उनको भनाइ छ। पोखरामा संचालित आयुर्वेद अस्पताल क्लिनिकमा गैर कानूनी तथा गुणस्तरीय औषधि निर्बाध रूपमा बिक्री वितरण भइरहेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा मंगलबार गरिएको अनुगमनको क्रममा पोखरा महानगरपालिका 10 बुद्धचोक क्षेत्रमा रहेका आयुर्वेद अस्पताल र क्लिनिकमा त्यस्ता औषधि छ्यापछ्यापी भेटिएका हुन्। औषधि व्यवस्था विभागबाट स्वीकृति नलिएका र म्याद गुज्रेका औषधि बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले जानकारी दिनुभयो। अनुगमनको क्रममा तोकिएको मापदण्ड पूरा नगरेका, दर्ता नवीकरण नभएका, दरेर नराखेका चिकित्सक र स्वास्थ्य कर्मीलाई नियुक्ति पत्र नदी काममा लगाएको अस्पताल तथा क्लिनिकलाई आवश्यक कागजपत्र सहित बुधबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको सहायक प्रमुख जिल्लाधिकारी बरालले बताउनुभयो। संचालन अनुमति पत्र नदेखेपछि फेमले आयुर्वेदिक क्लिनिकलाई बन्द गराई आवश्यक प्रक्रिया पूरा गरी अनुमति पत्र लिन सचेत गराइएको छ। अनुगमन टोलीमा रहेका गण्डकी आयुर्वेद अस्पतालका चिकित्सक विपिन बन्द आचार्यले औषधि व्यवस्था विभागबाट अनुमति नदी उत्पादन गरिएका कुनै पनि औषधि बेच्न नपाइने बताए। क्लिनिक र फार्मेसीहरूमा आयुर्वेद विषयको ज्ञान नै नभएका व्यक्तिले औषधि बिक्री गर्ने गरेको समेत पाइएको चिकित्सक आचार्यले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको स्वीप अपरेशनका क्रममा 23 जना व्यक्ति पक्राउ परेका छन्। विभिन्न स्थानमा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी हो हल्ला गर्ने, झैझगडा गर्ने, जुवातास खेल्ने तथा शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिमा संलग्न हुनेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कास्की र मादहतको वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले 2083 वैशाख 28 गते साँझ 6 बजेदेखि राति 10 बजेसम्म उक्त अपरेशन चलाएको थियो। प्रहरीले पोखरा महानगरपालिकाको बगर, टोडीखेल, पागलुङ बस पार्क, नदीपुर र तेर्सापट्टी क्षेत्रबाट 7 जनालाई नियन्त्रणमा लिएको छ। यस्तै पर्स्याङ र हरिचोक क्षेत्रबाट 5 जना तथा बाटुली चौर, सराङकोट र लामाचौर क्षेत्रबाट 11 जनालाई पक्राउ गरिएको छ। पक्राउ परेका मध्ये जुवाचन्य 3 गोटी खेलाउने 3 जना व्यक्तिलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसुर अन्तर्गत जुवा खेल्ने र सट्टेबाजी गर्न नहुने मुद्दामा 7 दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढ़ाइएको प्रहरी नायब परीक्षक एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले बताउनुभयो। उहाँका अनुसार मादक पदार्थ र लागू पदार्थ सेवन गरी ओहल्ला तथा झैझगडा गर्ने 7 जनालाई अभद्र व्यवहार सम्बन्धी कसुरमा 10 दिनको म्याद थप गरिएको छ। प्रहरीले मादक पदार्थ सेवन गरी हिँड्ने अन्य 7 जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट जनही 1,000 रूपियाँ जरिवाना गराई छाडेको छ। बाँकी 6 जना व्यक्तिलाई भने आफन्तको जिम्मा लगाई तारिखमा छोडिएको छ। तनहुको देवघाट क्षेत्रमा कालीगण्डकी कोरिडोर केन्द्रित पशुपंक्षी तथा मत्स्य उत्पादन तथा प्रवर्धन कार्यक्रम 2082/83 अन्तर्गत विभिन्न कृषिमुखी तथा पशुपालन प्रवर्धनको कार्यक्रम सम्पन्न गरिएको छ। गोहीगार कृषि सहकारी संस्था लिमिटेड देवघाट मार्फत सञ्चालन भएको उक्त कार्यक्रममा कुल 20 लाख रूपियाँ बराबरको योजना कार्यान्वयन गरिएको हो। कार्यक्रममा 90% भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुको तथा 10% सहकारीको लागत साझेदारी रहेको जनाइएको छ। अवस्था हामीलाई 3 जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। 3 जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुबिना थापा पनि

0: विधाउने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेटमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभरात्री।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUK LAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: 7.6
1: शुक्ला गंडकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562 62452।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोपाइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
5: मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनुहरी।
6: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
8: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560 50834।
1: शुक्ला गण्डकी एफएम 97.6।
9: घटना दुर्घटना,
10: कला संस्कृति,
9: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद,
10: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
11: शुक्ला गण्डकी समाचार।
12: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560 60554।

नमस्कार तथा शुभ प्रभात। आज विक्रमसम्म 2083 साल वैशाख महिनाको 30 गते बुधबार, ज्येष्ठ कृष्ण पक्षको एकादशी तिथि, अंग्रेजी मिति अनुसार मे 13 तारीक सन् 2026, नेपाल सम्वत 1146। आज अपरा एकादशी व्रत, सूर्योदय बिहान 5:17 र सूर्यास्त साँझ 6:54 मिनटमा हुनेछ।

बिहानी शुक्ला गण्डकी समाचारमा यहाँहरूलाई समाचार कक्षबाट हार्दिक स्वागत छ। म सुविना थापा। शुक्ला गण्डकी समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

प्रतिनिधि सभाका सचिव राई बर्खास्त गरे सुकुम्बासी र निमुखा वर्गलाई विकासको बाधकको रूपमा नहेर्न नेकपा संयोजक प्रचण्डको सरकारलाई आग्रह। एसीमा निजीतर्फ शुक्ला गण्डकीको ज्ञान बगैंचा के प्रमिसा र रनिकोका सुगमको चार जीपीए। सामुदायिक तर्फ खैरेनी माविका शिवको उत्कृष्ट नतिजा। माउन्ट अन्नपूर्ण र कञ्चनजंघा बोर्डिङबाट सहभागी सबै विद्यार्थी उत्तीर्ण हुन सफल। एघार कक्षाको भर्नाको लागि सुरुमै प्रवेश परीक्षा लिन पोखरा महानगरको रोग। शुक्ला गण्डकी आठ हिलेटारको शिव पाञ्चायन मन्दिरको पूर्णताको लागि आर्थिक अभाव सहयोगको लागि अपील। संगठित तस्करी र राजस्व चौवट नियन्त्रणमा सरकार कठोर रहन अर्थमन्त्री वागलेको भनाई। संगठित अवैध तस्करी र राजस्व चौवटमा भन्ने निर्मम कार्यवाही गरिने चेतावनी। इजरायलले अक्टोबर 7 आक्रमणमा संलग्नहरूलाई सजाय दिने कानून पारित गर्यो। पाकिस्तानसँगको द्वन्द्वमा 3 महिनामा 372 अफगानी नागरिक मारिएको एएफपीको दावी। र आईसीसी क्रिकेट विश्वकप लिग 2 क्रिकेटमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। अब समाचार विस्तारमा सुन्नुहोस्। प्रतिनिधि सभाका सचिव हर्गराज राई बर्खास्त भएका छन्। सभामुख डोलप्रसाद अर्यालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पदबाट हटाएका हुन्। संघीय संसदका महासचिव प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक सेवा शर्त र सुविधा सम्बन्धी ऐन 2075 दफा 6 खण्ड ङ बमोजिम उनलाई हटाइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लमाथि गम्भीर प्रश्न उठाउनु भएको छ। मंगलबार वैशाख 29 गते बसेको प्रतिनिधि सभा बैठकमा वहाँले कायम मुकायम प्रधान न्यायाधीश मल्लको विगतलाई देखाएर वहाँका पछिल्ला अभिव्यक्तिप्रति चेतावनी दिनुभएको हो। कार्यपालिका व्यवस्थापिका र न्यायपालिका अन्तर्गत न्यायपालिका जहिले पनि जनतालाई पोट्रेक्ट संरक्षण गर्ने छहारे हुन्छ तर न्याय सबैको लागि बराबर हुन्छ भन्ने मान्यतालाई नेपाली जनताले भोड्नुपर्ने अवस्था बनेको छ। उहाँले भन्नुभयो, आफ्नो दलबाट कोटामा न्यायाधीश बनाएर त्यसपछि स्वच्छ न्यायको परिकल्पना नेपाली जनताले गर्दिन्। तत्काल संविधान सभा सदस्य आज एक्टिङ सीजे कायम मुकायम न्यायाधीश हुनुहुन्छ। सड़कबाट 2/3 सरकारलाई ललकारेको छ। कस्तो न्याय सम्पादनको परिकल्पना गर्नुभएको भने उहाँले भन्नुभयो। पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गरीब सुकुम्बासी र निमुखा वर्गलाई विकासको बाधकको रूपमा नहेर्न सरकारलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा संयोजक प्रचण्डले गरीब र सुकुम्बासीलाई विकासका अवरोधक ठान्ने सरकारको दृष्टिकोण स्वीकार्य नहुने चेतावनी दिनुभयो। उहाँले बिना योजना र पूर्व तयारी जबरजस्ती सुकुम्बासी बस्ती खाली गराउने कार्यले देशको मुहार नफेरिने भन्दै वैज्ञानिक र व्यवस्थित माध्यमबाट भूमि सम्बन्धी समस्याको हल गरिनुपर्नेमा जोड़ दिनुभयो। गरीब मजदूर किसान र निमुखा वर्गले गणतन्त्र स्थापनामा ठूलो योगदान दिएको भन्दै उनीहरूलाई न्याय दिनु सरकारको प्रमुख जिम्मेवारी भएको प्रचण्डको भनाई रहेको थियो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमले विद्यमान अवस्थाको प्रश्नको उत्तर दिन नसकेको टिप्पणी गर्नुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकको विशेष समयमा नेता बादलले निर्धारित संसदको अधिवेशन स्थगित गरी 8 अध्यादेश जारी गरिनु लोकतन्त्रका लागि सुखद नभएको बताउनुभयो। ऋण लिएर विकास नहुने भएकाले नीति तथा कार्यक्रमलाई परिवर्तन आवश्यक रहेको उहाँको भनाई थियो। प्रतिपक्ष दल श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले जनताले सरकारबाट असुरक्षाको महसुस गरिरहेको टिप्पणी गर्नुभएको छ। हिजो सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सो जिकिर गर्नुभएको हो। अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र शाहको विगतमा जस्तै आलोचना गर्ने संसदलाई सम्बोधन गर्न पछि पर्छ कि पर्दैन भनी प्रश्न गर्नुभयो।
अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले सीमा क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य सामग्री खरिदमा सहजीकरण गर्ने तर संगठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा सरकार कठोर रहने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको हिजोको बैठकमा अर्थमन्त्री वाग्लेले 100 रूपियाँ भन्दा धेरै मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था नयाँ नभएको बताउनुभयो। विगतमा यसको कार्यान्वयनमा कमजोरी र नियोजित लापरवाही भएको संकेत गर्दै वहाँले तराई मधेसका सीमावर्ती नागरिकको दैनिक जीवन सहज बनाउने नीति सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। साबुन चिनी जस्ता अत्यावश्यक सामग्री किन्ने सर्वसाधारणप्रति सरकार उदार रहने भन्दै वाग्लेले संगठित अवैध तस्करी र राजस्व चुहावटमा भने निर्मम कार्यवाही गरिने चेतावनी दिनुभयो। राजस्व नियन्त्रणको लागि तिनै तहका संयन्त्र परिचालन गरिने र गृहमन्त्री तथा अर्थमन्त्रीको संयुक्त संयोजकत्वको उच्चस्तरीय राजस्व परिचालन समितिलाई सक्रिय बनाइने वहाँले जानकारी दिनुभयो। सीमा सुरक्षालाई प्रविधि मैत्री बनाउने योजना पनि सरकारले अघि सारेको छ।

0: परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय समकक्षी एस जयशंकरलाई नेपाल भ्रमणको निम्त दिनुभएको छ। केही साता अघि मौरिसस भ्रमणको क्रममा भएको साइडलाइन वार्तामा मन्त्री खनालले भारतीय विदेश मन्त्री जयशंकरलाई नेपाल भ्रमणको निम्त दिनुभएको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार संचारकर्मीको प्रश्नको जवाफ दिँदै उक्त कुरा पुष्टि गर्नुभएको हो। नेपालका परराष्ट्र मन्त्रीको तर्फबाट औपचारिक निम्त आएको र आपसी सहमतिबाट भ्रमण मिति तय गरिने उहाँको भनाइ छ। नेपालका परराष्ट्र मन्त्रीको तर्फबाट नेपाल भ्रमणको निम्त आएको छ तर नेपाल भ्रमणमा जाने मिति भने आपसी सहमतिमा तय गरिनेछ, उहाँले भन्नुभयो। उहाँले नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले निर्वाचनको बेला पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन वार्ता गरेको र दुई देशबीचको सम्बन्ध पुरानो र पारिवारिक भएको बताउनु भएको थियो। प्रधानमन्त्री मोदीले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रपा सभापति रवि लामिछानेसँग छुट्टा छुट्टै टेलिफोन सम्वाद गर्नुभएको थियो। यसअघि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउने तयारी गर्नुभएको थियो तर तयारी नपुगेको भन्दै उहाँको भ्रमण स्थगित भएको थियो। नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले आउँदो जेठ 3 गते मदनाश्रित स्मृति दिवस मनाउन माताहतका कमिटिलाई निर्देशन दिनुभएको छ। एमालेको केन्द्रीय कार्यालय च्यासलमा हिजो भएको बैठकमा महासचिव पोखरेलले पार्टी र जनतालाई जोड्ने अवसरमा पनि स्मृतिको दिनलाई लिन आग्रह गर्नुभयो। तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस देशभर मनाउन एमाले तयारी गरेको हो। महासचिव पोखरेलले प्रदेश तथा जिल्ला कमिटी र जनसंगठनलाई पार्टीको विचार नेताद्वयको योगदान र जनतासँग पार्टीको सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो अनुकूलतामा स्मृति कार्यक्रम आयोजना गर्ने निर्देश गरेका हुन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 50 लाख रूपियाँ घुस रिश्वत प्रकरणमा विशेष अदालत काठमाण्डुमा मंगलबार आरोप पत्र दायर गरेको छ। आयोगका अनुसार वादी नेपाल सरकार र प्रतिवादी चन्द्र बहादुर अधिकारी समेत रहेको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएकी गोर्खा बारपाक सुलीकोट गाउँपालिका सात घर भई हाल काठमाण्डौ चन्द्रगिरी नगरपालिका 5 बस्ने सुमित्रा कुमारी घिमिरे पुडा सैनीले अदालतमा दिएको बकपत्र अनुसन्धानको क्रममा दिएको बयान र आरोप माग्दा विपरीत रहेको पाइएपछि थप अनुसन्धान गरिएको थियो। अनुसन्धानको क्रममा बुढा सैनीले आयोग समक्ष दिएको बयान विपरीत विशेष अदालतमा 2083 वैशाख 9 गते बकपत्र गरेको पुष्टि भएको आयोगले जनाएको छ। साथै चन्द्रबहादुर अधिकारीले लिएको घुस रकमको चेक सुमित्रा कस्मेटिक एण्ड फेन्सीको नाममा काटिएको र उक्त संस्थाकी संचालक बुढा सैनीलाई प्रदान गरिएको देखिएको अख्तियारको दावी छ। तपाई यति बेला बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार सुन्दै हुनुहुन्छ। समाचार बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यस्तो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 धुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-570-52, मोबाइल 98-560-28-587।
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
6: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
5: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
6: यही आयोजित 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
5: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन नम्बर 0654142733, मोबाइल 9867168।
7: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
10: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर